0: 2063 गरिएको संशोधन उपहरको रिटमा सरकारका नाममा कारण देखाउ आदेश जारी भएको हो। प्रधान न्यायाधीश मनोज कुमार शर्मा, न्यायाधीशहरू विनोद शर्मा, सारङ्गा सुवेदी, अब्दुल अजिज मुसलमान र महेश शर्मा पौडेल सहितको पाँच सदस्यीय संवैधानिक इजलासले सार्वजनिक खरिद ऐनमा संशोधन गर्नु पर्नेको कारण माग गरेको हो। इजालसले मुद्दाको विषयवस्तु अन्तिम सुनवाईको बखतमा नै निक्योल गर्नुपर्ने प्रकृतिको रहेको उल्लेख गर्दै अन्तरिम आदेश दिन भने इन्कार गरेको छ। सार्वजनिक खरिद ऐन संशोधनमाथिको रिटमा सर्वोच्चद्वारा कारण देखाउ आदेश शीर्षकमा हिमालय टाइम्समा यो खबर छ।
1: विदेशी नागरिकको बसाई नियमन गर्दै सरकार शीर्षकमा गोर्खापत्र खबर लेख्छ। विदेशी नागरिकको नेपाल बसाई अनुशासित र नियमसंगत बनाउन सरकारले नियमित अनुगमन गर्ने भएको छ। नेपालमा बस्ने अनुमति पाएका विदेशी नागरिकको सुविधा तथा उनीहरूका चालचलन र गतिविधिमाथि सूक्ष्म निगरानी गर्दै गलत प्रक्रियाकलाप गरेको पाइएमा देश निकाला गर्नेसम्मको नीतिलाई सरकारले अवलम्बन गर्ने भएको हो। सुशासन र पारदर्शिताको नीति कार्यान्वयन गर्न र विदेशी नागरिकको बसाई नियमसंगत बनाउन परराष्ट्र गृह मन्त्रालयसँगै अध्यागमन विभागले एकीकृत अवधारणामा काम गरिरहेका छनृ।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। प्रतिनिधि सभा बैठकमा सांसदहरूको अनुपस्थितिलाई लिएर आलोचना आउन थालेको छ। सांसदको प्रमुख काम कानून निर्माणकै लागि बसेको बैठकमा अधिकांशको अनुपस्थिति देखिएपछि संसदको प्रभावकारितामाथि समेत प्रश्न उठेको छ। प्रतिनिधि सभाको मंगलबारको बैठकमा खानी तथा खनिज पदार्थ विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्दा गणपूर्वक संख्या पुगेन। दिउँसो 1 बजे बैठक शुरू हुँदा 223 सांसद उपस्थित थिए।
2: एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ जेएन थपलिया विरूद्ध अविश्वास प्रस्ताव दर्ता भएको छ। हेटौँडा स्थित संसदीय दलको कार्यालयमा 18 जना प्रदेश सभा सदस्यको हस्ताक्षर सहित थपलियालाई हटाएर पूर्व मन्त्री किरण थापा मगरलाई दलको नेता चयन गर्न माग गर्दै अविश्वास प्रस्ताव दर्ता गरिएको हो।
1: विधान महाधिवेशन वा महाधिवेशन प्रतिनिधि परिषद अधिवेशनबाट एमालेको नेतृत्व पुनर्गठन गर्नुपर्ने महासचिव शंकर पोखरेलको प्रस्तावलाई अध्यक्ष केपी शर्मा ओलीले होल्ड गरेका छन्। नेतृत्व पुनर्गठनबारे अध्यक्ष र महासचिव बीच मतभेद भएपछि निर्वाचन समीक्षा प्रतिवेदन समेत थाती राखिएको छ।
2: कोशी प्रदेश सरकारमा नेपाली कंग्रेसबाट प्रतिनिधित्व गर्ने 4 मन्त्री र 1 राज्यमन्त्रीले पदबाट राजीनामा दिएका छन्। केन्द्रमा नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीबीच नयाँ सत्ता गठबन्धन बनेपछि कंग्रेस प्रदेश सरकारबाट बाहिरिएको हो।
1: सर्वोच्च अदालतको संवैधानिक इजलासले पत्रिकामा टेण्डरका विज्ञापन प्रकाशित गर्न निषेध गर्ने गरी भएको सार्वजनिक खरिद ऐन 2063 संशोधन उपहरको रिटमा सरकारको नाममा कारण देखाउ आदेश जारी गरेको छ।
2: सरकारले देशभरका सरकारी कार्यालयमा सेवाग्राहीले पेश गर्ने निवेदनको ढाँचामा एकरूपता कायम गर्ने भएको छ। सार्वजनिक सेवा प्रवाहलाई सरल, सहज र सूचना प्रविधि मैत्री बनाउन प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले नयाँ मार्गदर्शन स्वीकृत गरी कार्यान्वयनका लागि सम्बन्धित निकायलाई निर्देशन दिएको छ।
1: गरिमा विकास बैंक लिमिटेडको प्रवर्धन तथा गरिमा क्यापिटल लिमिटेडको व्यवस्थापनमा सञ्चालित सामूहिक लगानीको गरिमा म्युचुअल फण्ड अन्तर्गतको पहिलो खुल्लामुखी योजना गरिमा सुवर्ण योजनाको इकाइहरूको नियमित बिक्री, पुनर्खरिद तथा अनलाइन दर्ता एवं कारोबार प्रणाली सञ्चालनमा आएको छ।
2: विदेशमा रहेका गैर आवासीय नेपाली एनआरएनएलाई लक्षित गरी स्थापना गरिएको 10 अर्ब रूपियाँको एनआरएनए फण्डमा लगानीका लागि बाटो खुलेको छ। एनआरएनए नेपाल डेभलपमेन्ट फण्ड लिमिटेडले प्रस्ताव गरेको 10 अर्ब रूपियाँ बराबरको लगानी परियोजना छिट्टै कार्यान्वयन गर्ने तयारी गरिएको छ।
1: उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति रहबर अन्सारीले पेट्रोलियम पदार्थको कालोबजारी गर्ने पेट्रोल पम्प, पेट्रोल ढुवानी गर्ने ट्याङ्कर तथा ग्यास डिलरको इजाजत खारेज

0: अधिकतम कारवाही गर्न सम्बन्धित निकायलाई अनुरोध गरेका छन्। समितिले बुधबार सिंहदरबारमा आयोजना गरेको अत्यावश्यक दैनिक खाद्य वस्तुको सहज आपूर्ति व्यवस्थापन बारे सरकारवाला निकायसँगको छलफलमा उनले सम्बन्धित निकायलाई सो अनुरोध गरेका हुन्।
1: अब शेयर बजार मापक नेप्से परिसूचक बुधबार पनि स्थिर रहेको छ। नेपाल स्टक एक्सचेन्ज नेप्सेका अनुसार यस दिन नेप्से परिसूचक 0.55 अंक 0.02 प्रतिशत बढ़ेर 2642.40 अंकमा बन्द भएको हो। यसअघि गत मंगलबार पनि नेप्से परिसूचक स्थिर रहेको थियो। उक्त दिन नेप्से परिसूचक 0.79 अंक अर्थात 0.03 प्रतिशत बढ़ेको थियो।

0: एकमात्र डीटीएच सेवा डिस होम।
1: डिश होम, खुशी को कनेक्शन।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्क को, र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: नेपाली खबरमा अब विदेशका खबर। चीनका पूर्व प्रधानमन्त्री झु रोङजीको 97 वर्षको उमेरमा निधन भएको छ। लामो समयदेखि बिरामी पर्नुभएका उहाँको बुधबार बेजिङमा निधन भएको हो। स्पष्ट अभिव्यक्तिका लागि चर्चित झुले चीनको अर्थतन्त्रलाई सुधार र खुल्लापनको बाटोमा अगाडि बढ़ाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको चिनिया समाचार समिति सिन्ह्वाले जनाएको छ।
4: अर्जेन्टिनाका सुपरस्टार लियोनल मेस्सीले बुधबार आफूले धेरै लामो समयसम्म फुटबल खेलिरहने कि नरहने भन्नेमा गम्भीर शंका रहेको बताएका छन्। विश्वकप 2022 अर्जेन्टिनालाई विश्वकप उपाधि दिलाएका मेस्सीले यसपालिको विश्वकपमा टोलीलाई फाइनलसम्म पुर्याएका थिए। तपाई बिना म के गर्नेछु, मलाई थाहा छैन, कसरी अगाडि बढ़ने भन्ने पनि थाहा छैन। मैले त फुटबल मात्र खेल्दै आएको थिएँ, तर अब धेरै लामो समयसम्म यसरी खेलिरहने कि नरहने भन्नेमा मलाई गम्भीर शंका छ। बुवा जोर्गे मेस्सीको निधनपछि विक्षिप्त बनेका 39 वर्षीय मेस्सीले सामाजिक सञ्जालमा लेखेका छन्। उनका बुवा तथा एजेन्ट समेत रहेको जागेर्गोको गत साता 68 वर्षको उमेरमा निधन भएको थियो।
3: अब विचार विश्लेषणको पालो। कंग्रेसमा एकताको खोजी शीर्षकमा बद्री प्रसाद पाण्डेको विचार नागरिक दैनिकमा छापिएको छ। लोकप्रिय छवि बनाउन सफल नयाँ नेतृत्वले सबै धारलाई समेट्ने उदारता देखाउन सक्यो भने त्यसले पार्टीलाई मात्र जोगाउने छैन, स्वयं नेतृत्वको राजनीतिक कद, परिपक्वता र दूरदर्शितालाई पनि स्थापित गर्नेछ। कंग्रेसभित्र विचारको विविधता रहोस्, नेतृत्वका लागि प्रतिस्पर्धा होस्, असहमति होस्, तर असहमति शत्रुता नबनोस्। प्रतिस्पर्धा विभाजनमा परिणत नहोस्, बहुमतले शासन गरोस् तर अल्पमतलाई सम्मान गरोस्। नेतृत्वले निर्णय गरोस् तर फरक मत सुन्ने संस्कार पनि राखोस्।
4: बदल्ने कि सुधार्ने शीर्षकमा दिपेश घिमिरेको विचार कान्तिपुर दैनिकमा छापिएको छ। परिवर्तनका नाममा पुरानो सबैलाई अस्वीकार गर्ने विषय राजनैतिक रूपमा अति आकर्षक देखिन्छ, तर शासन सञ्चालनको दृष्टिकोणले त्यो अत्यन्तै जोखिमपूर्ण छ। वास्तविक परिवर्तन भनेको विगतका असल अभ्यासलाई संरक्षण गर्दै, कमजोरीहरूलाई साहसपूर्वक सुधार गर्दै, विद्यमान संस्थाप्रति नागरिकको विश्वास बढ़ाउने नयाँ संस्कृतिको विकास गर्नु हो। गर्ल्स ल सिद्धान्तको दृष्टिकोणबाट वर्तमान देशको अवस्थालाई विश्लेषण गर्दा नयाँ नेतृत्वलाई पाँचवटा सन्देश दिन सकिन्छ। पहिलो, विनाश होइन सुधारवादी बाटो छिटो सहज र प्रभाव हुन्छ। विनाशले क्षणिक लोकप्रियता दिन सक्छ, तर सुधारवादी बाटोले दीर्घकालीन संस्थागत र स्थायित्व नागरिक विश्वास बढ़ाउन सक्छ। दोस्रोमा, नागरिक विश्वास साना सफलताबाट जागृत गर्न सकिन्छ। तेस्रोमा, संस्थाहरू कानूनी व्यवस्थाले मात्र बलिया हुँदैनन्, कुनै पनि संस्थाको वास्तविक शक्ति त्यसको संस्थागत संस्कृति कर्मचारीको व्यवहारमा निर्भर गर्दछ। चौथोमा, नयाँ प्रणाली प्रयोगशालाबाट नभई समाजबाट विकसित हुन्छ। पाँचौंमा, सुधारको गति र राज्यको क्षमताबीच सन्तुलन कायम गर्नु जरूरी छ।
3: एक्ला प्रधानमन्त्री शीर्षकमा प्राध्यापक डाक्टर शान्ति कृष्ण अधिकारीको विचार हिमालय टाइम्समा छापिएको छ। महँगीले आकाश छोएको, नियन्त्रणमा सरकारले कुनै चासो नदेखाएको हरेक नागरिकका भान्साले प्रमाणित गरिरहेका छन्। मिटर ब्याज, सुकुम्बासी समस्या जस्ता कुरा त विगतका सरकारलाई देखाएर उम्कन मिल्ने कुरा हुन्, तर जनताको दैनन्दिन जोड़िएका मल अभाव, विद्युतमा कर जस्ता विषय यही सरकारको कमजोरीका रूपमा पर्नुपर्ने हो। यस्ता संवेदनशील कुरामा सरकारले नजर अन्दाज गरेको जनतालाई अनुभूति भयो भने सुशासन दिने नारा मात्रै घन्काएर पुग्दैन। खसेको मतको 48% पाएको रासोपाका वरिष्ठ नेता यति चाँडै के कारणले एक्लो भएको अनुभव गर्न थालेका छन्? मेयर हुँदा त स्वतन्त्र उम्मेद्वारका रूपमा लड़ेका थिए, अन्य वडाध्यक्ष तथा सदस्यहरू कंग्रेस, एमाले र माओवादीका थिए, त्यसैले एक्लै लड्न परेको थियो। तर अहिले संसदभरि उनैका सांसद, मन्त्रीमण्डलमा उनैका पार्टीका मात्रै होइन उनैका गुटका छन् र पनि किन एक्लै भए?
4: हवस् त, काठमाडौँमा रेडियो एनआरएन 99.1, देशभर विभिन्न एफएम, संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेम बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: वर्षा लागेपछि पानी जमेर लेउ लागेर हैरान भएको छु म त।
1: ल दाइ पनि टाइल्स लगाइदिनुस् न, पानी पनि जम्दैन, लेउ पनि लाग्दैन, बेकार हैरान हुनै पर्दैन।
0: अनि बहिनी टाइल्स कहाँबाट ल्याउने त?
1: फुललाई पनि हाम्रै व्यास नगरपालिकाको एक अमरेलीमा संसार मार्बल एन्ड ग्रेनाइट ट्रेस खुलेको छ नि। अनि फुललाई त्यहाँ त बाथरुम किचन कौसीमा राख्ने उत्कृष्ट र गुणस्तरका मार्बल ग्रेनाइट कजरिया ब्रान्डका टाइल्स पाइँदो रहेछ नि।
0: हो र बहिनी, उसो भए म त पानी दिँदा हुने बित्तिकै ठुलो भाउलाई लिएर जान्छु नि।
1: बरु छिटै जानुहोस् त, साइला काकाले भन्दै हुनुहुन्थ्यो त्यहाँ त भर्खरै सामान चिटो गर्नु कुखुरा भन्दा त निकै सस्तोमा छ नि त।
0: ए त्यसो भए तिमीसँग फोन नम्बर छ र बहिनी?
1: भने दाई मोबाइलमा टिपिहाल्नुहोस् त।
0: भन त भन।
1: 98 560 79 437।
0: फेरि एकपटक भन त।
1: 98 560 79 437।
2: संसार मार्बल एन्ड ग्रेनाइट टेरस व्यास नगरपालिका एक अमरेली। गुरुस्तरमा विश्वास, सेवामा सन्तुष्टि।

0: ए बहिनी, घर त चिटिक्कै बनाएछौ हैन? यति राम्रो फर्निचरको सामान कहाँबाट ल्यायौ?
1: कहाँबाट ल्याउनु नि दाई, हाम्रै व्यासचार किसान हार्डवेयरको पछाडि पट्टि रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
0: हजुर, हामी कहाँ स्टिलको दराज, कुर्सी, टेबुल, साथै काठको सोफा, दराज, पलाङ, पर्दा, कार्पेट, विवाहको सामान होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
2: ब्यास चार, मेन रोड, दमौली, तनहुँ।
0: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन 9816161326, 9843006605, 9819116327, 0635650025।
1: डेंगु संक्रमणबाट आफू र आफ्नो परिवारलाई बचाउनका लागि सावधानी अपनाऊ।
3: डेंगुबाट बच्ने उपायहरू: शुद्ध झुलको प्रयोग गर्नुहोस्।
1: लामखुट्टेको टोकाईबाट बचाउने धूप तथा झोलको रिपेलेन्ट प्रयोग गर्नुहोस्।
3: पुरै बाहुला भएका अथवा लामो बाहुला भएका कपडा लगाउनुहोस्।
1: ट्याङ्की र कुलरहरू हप्तामा एकचोटि सफा गर्नुहोस्।
3: वरपर पानी जम्न नदिनुहोस्।
1: डेङ्गुका कुनै पनि लक्षण देखिएमा उपचारका लागि स्वास्थ्य संस्था जानुहोस्। डेङ्गु रोगका लक्षणहरू:
3: अत्याधिक पेट दुख्नु, तारन्तार बान्त हुनु, बान्तमा रगत देखिनु, दिशामा रगत देखिनु, नाक वा गिजाबाट रगत बग्नु, अत्याधिक आलस्यता, बैचनी वा चिटचिटापन हुनु।
1: यी र यस्ता लक्षणहरू देखिएमा तुरन्त नजिकको स्वास्थ्य संस्था वा चिकित्सकको सल्लाह सुझाव पालना गर्नुहोला।
3: जनहितका लागि नेपाल रेडको सोसाइटी जिल्ला शाखा तनहुँ।

0: तिम्रो सपना के छ?
1: मैले त भोलिको भविष्य सोचिरहेको छु। अनि तिम्रो खुसी चाहिँ केमा छ नि?
0: मेरो खुसी तिम्रो खुसी जेमा छ? त्यसैमा छ।

नेपाली समाजले हरेक पुरुषलाई एउटा बलियो पात्रको रूपमा लिन्छन् अनि छोरो मान्छे आफ्नो छोरो मान्छे हुनुमा सधैँ घमण्ड गर्छन्। त्यही घमण्डको शिकार आज म भएकी छु। म जस्तो हजार श्रेणी भएका छन्। त्यसैले त जस्तो पापीलाई अब यो समाजमा बस्नु कुनै पनि अधिकार छैन।

0: होइन सन्देश, के भयो तिमीलाई? बडो चिन्तामा देखिन्छौ त, के सोचिरहेछौ?
1: लौरी हुने सपना थियो, भर्तुन जाऊ भनेको, दाँत भनी केलहार सत्यनाश पारो।
0: यति कुरामा नि के को टेन्सन लिएर होला? ढोरबराई डेन्टल केयरमा जाऊ न, तिम्रो समस्याको समाधान त्यही हुन्छ।
1: विगत दुई दशकदेखि निरन्तर सेवा दिइरहेको तनहुँवासीको मन जित्न सफल एकमात्र पुरानो तथा भरपर्दो दन्त उपचार केन्द्र ढोरबराई डेन्टल केयर सेन्टरमा दाँत, मुख तथा गिजा सम्बन्धी रोगको उपचार गराई समय र पैसाको बचत गर्नुहोस्। विश्वास तपाईँको सेवा हाम्रो, हाम्रा सेवाहरू नदुखेकन दाँत फुकाल्ने,
0: नमिलेको दाँतहरू मिलाउने,
1: दाँत सफा गर्ने र टल्काउने, मुख गनाउने रोगको उपचार, मुखमा पुरै दाँत राख्ने,
0: भर्ती हुने युवा युवतीलाई ग्यारेन्टीका साथ दाँत लगाउने तथा नचिनिने गरी भर्ने, दाँतको एक्सरे सेवा आदि। सम्पर्क ढोरबराई डेन्टल केयर सेन्टर, भोलेटार चोक, दमौली। फोन नम्बर 9846065102, 9864470480। पुनश शनिबार सेवा बन्द रहनेछ।
2: डेंगु संक्रमणबाट आफू र आफ्नो परिवारलाई बचाउनका लागि सावधानी अपनाऊ।
3: डेंगुबाट बच्ने उपायहरू, शुद्ध झुलको प्रयोग गर्नुहोस्।
2: लामखुट्टेको टोकाइबाट बचाउने धूप तथा झोलको रिपेलेन्ट प्रयोग गर्नुहोस्।
3: पुरै बाहुला भएका अथवा लामो बाहुला भएका कपडा लगाउनुहोस्।
2: ट्याङ्की र कुलरहरू हप्तामा एकचोटि सफा गर्नुहोस्।
3: वरपर पानी जम्न नदिनुहोस्।
2: डेङ्गुका कुनै पनि लक्षण देखिएमा उपचारका लागि स्वास्थ्य संस्था जानुहोस्। डेङ्गु रोगका लक्षणहरू:
3: अत्याधिक पेट दुख्नु, तारन्तार बान्ता हुनु, बान्तामा रगत देखिनु, दिशामा रगत देखिनु, नाक वा गिजाबाट रगत बग्नु, अत्याधिक आलस्यता, बैचनी वा चिटचिटापन हुनु।
2: यी र यस्ता लक्षणहरू देखिएमा तुरन्त नजिकको स्वास्थ्य संस्था वा चिकित्सकको सल्लाह सुझाव पालना गर्नुहोला।
3: जनहितका लागि नेपाल रेडको सोसाइटी जिल्ला शाखा तनहुँ।
4: सम्पूर्ण जीन्स आइटमका लागि सबैको रोजाई ओम फेन्सी, ब्यास 2 न्यू रोड, दमौली। नयाँ नयाँ डिजाइनका आकर्षक जीन्स आइटमका लागि हामीलाई सम्झनुहोस्। सम्पर्क नम्बर 9805617350। साथै मन्जु प्रकाश एग्रो एन्ड सप्लायर्स, ब्यास 4 सिमलटार, निम्तो पार्टी प्यालेस भन्दा थोरै अगाडि। हामी कहाँ लैनो भैँसी, गाई सुपथ मूल्यमा बिक्री गरिन्छ। साथै थारो भैँसीसँग लैनो भैँसी पनि साटफेर गरिन्छ। सिधै सम्पर्क गर्न सक्नुहुनेछ 9805617350।
5: ए नानी, कता हिँड्यौ छाता ओढेर, हतारमा छौ त?
6: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाई।
5: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
6: यो त ब्यास 2 कालिका मार्गको दमौली क्युएफएक्समा अल अगाडि छ नि दाई।
5: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी।
6: हो दाई, दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
5: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास 2 कालिका मार्ग, दमौली, तनहुँ।
6: प्रोप्राइटर सुरेश पुरी, मोबाइल नम्बर 9856063444, 9856063456।
4: दाई, केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
5: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि, स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
4: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
5: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी, टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
4: कम गुणस्तर का होइन उच्च गुणस्तर तथा स्तरीय र वारेन्टी का सामान नै रोज्नुहोस्। त्यसको लागि अरु होइन स्वस्ति किचन तथा गिफ्ट हाउस व्यास्तुई न्यू रोड अथवा लौडारी किचन हाउस सफा सडक दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 0655637115 र 98-41-12-07-40।
7: Sincerely, it's your own Damoli FM 94.2 MHz.

0: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
1: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास दुईमा पाइन्छ नि दिदी।
0: हो र, कति खोजे पदमचोकमा पो रहेछ त।
1: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
0: विवाह, व्रत बन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त
2: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
1: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास दुई, पदमचोक, दमौली, तनहु। सम्पर्क नम्बर 9840001, 9066373344।
3: बाह्र पनि सकियो, अब कुन कलेज रोज्ने होला?
4: किन अन्यलमा, प्रदेशमै उत्कृष्ट नतिजा दिन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त पराशर कलेज व्यासचार दमौलीमा भर्ना खुलिसक्यो।
3: कुन कुन विषयमा नि?
4: चार वर्षे बिबिएस, बिए र बिएड प्रथम वर्षमा सीमित सिटमा भर्ना भइरहेको छ।
3: कक्षा कहिलेदेखि छ?
4: 2083 साल साउन 4 गतेदेखि नियमित कक्षा सञ्चालन हुँदैछ।
5: उत्कृष्ट नतिजा, गुणस्तरीय शिक्षा र उज्जवल भविष्यको सही रोजाई, पराशर कलेज व्यास 4 दमौली।
6: सीमित सिट भएकाले आजै सम्पर्क गर्नुहोस्।

0: आहा, कति राम्रो बगैँचा बनाउनु भएको। कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्री कृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ हामी कहाँ। उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
0: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844-65-94-36, 9805-41-437।
1: ब्यास 3 प्रशासन चोक दमौली।
2: दमौलिया FM 94.2 समुदायको आवाज।

सूचना सूचना सूचना जलचर संरक्षण ऐन 2017 ब्यास नगरपालिका जलचर तथा जलीय जैविक विविधता संरक्षण ऐन 2081 अनुसार निम्न क्रियाकलाप गरी जलचर मार्नु वा समात्नु पूर्ण रूपमा निषेध गरिएको छ। जलचर सम्बन्धी निषेधित कार्यहरू विद्युतीय करेन्ट लगाउन नपाइने, विषालु रासायनिक पदार्थको प्रयोग गर्न नपाइने, विस्फोटक पदार्थको प्रयोग गर्न नपाइने, तिवारी जालको प्रयोग गर्न नपाइने, रात्रिको समयमा माछा मार्न नपाइने, खोला तथा ताल किनारमा फोहोर फाल्ने र पानी दूषित बनाउन नपाइने, ओत समाउन वा मार्न नपाइने, ब्यास नगरपालिका क्षेत्रभित्रका कलेस्ती, छाप्दी, साँगे, बुल्दी, रिस्ती, खिर खाँदी जस्ता खोला नाला, ताल, पोखरी, तलैयाहरूमा ब्यास नगरबाट अनुगमनका क्रममा विभिन्न प्रजातिका माछाहरू, असला, सर, फकेटा, बाम, बुदुना, गडौला, भित्ते लगायतका जलचरहरू माथि उल्लेखित निषेधित कार्यहरू गरी मार्ने वा हानि नोक्सानी गरेको पाइएमा ब्यास नगरपालिका जलचर तथा जलीय जैविक विविधता संरक्षण ऐन 2081 बमोजिम रु 2000 देखि अधिकतम रु 2,00,000 जरिवाना गरिनेछ। ब्यास नगरपालिका नगर कार्यपालिकाको कार्यालय दमौली तनहुँ गण्डकी प्रदेश नेपाल।

0: सम्पूर्ण जीन्स आइटमका लागि सबैको रोजाइ ओम फेन्सी व्यास्तुई न्यू रोड दमौली। नया नया डिजाइन का आकर्षक जीन्स आइटम का लागि हामीलाई सम्झनुहोस्। सम्पर्क नम्बर 9805617350 साथै मन्जु प्रकाश एग्रो एन्ड सप्लायर्स ब्यासचार सिमलटार निम्तो पार्टी प्यालेस भन्दा थोरै अगाडि हामी कहाँ लैनो भैँसी गाई सुपथ मूल्यमा बिक्री गरिन्छ। साथै थारो भैँसीसँग लैनो भैँसी पनि साटफेर गरिन्छ। सिधै सम्पर्क गर्न सक्नुहुनेछ 9805617350।
1: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार गोठे ट्रस्ट राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
2: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। आल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
1: अनि त्यो कहाँ पाइन्छ त?
2: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
0: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड आल्मुनियम उद्योग मोबाइल
3: दमौली एफएम 94.2 मेगाहर्जको प्रस्तुति हो दमौली संवाद कार्यक्रम। दमौली संवाद कार्यक्रममा आज हामी श्रीमद् भागवत ज्ञान महायज्ञ एवं सिङ्गारिक महाआरतीका संयोजक सुबदार मेजर गुणबहादुर केसीज्यूसँग जुटेका छौँ। यहाँलाई स्वागत छ दमौली संवाद कार्यक्रममा।
4: धन्यवाद, नमस्कार।
3: आराम हुनुहुन्छ? यहाँको पृष्ठभूमि हेर्दाखेरि यहाँ पहिला शिक्षक हुनुभयो, त्यसपछि शिक्षकबाट छोडेर भारतीय सेनामा जागिर गर्नुभयो। कति वर्ष गर्नुभयो?
4: 28 वर्ष।
3: यहाँ मेरो गुरु पनि हुनुहुन्छ, यहाँलाई म हृदयदेखि नै नमन गर्न चाहन्छु। र ती सानाका चाहिँ दिनका चाहिँ यादहरू आउँछ। र यतिखेर यहाँ समाजमा बसेर सामाजिक कार्यहरू गरिरहनु भएको छ, र अहिले यो तनहुँको ब्यास नगरपालिका वडा नम्बर 12 रहेको छिर्कनेश्वर महादेव मन्दिरमा महायज्ञ हुँदैछ, र त्यो महायज्ञको यहाँ संयोजक हुनुहुन्छ। र यो ब्यास 12 छिर्कनेश्वर महादेव मन्दिर छिर्कनेमा श्रीमद् भागवत ज्ञान महायज्ञ तथा सिङ्गारिक महाआरती आयोजना गर्ने सोच कसरी बन्यो?
4: यो धर्मसित जोडिएको कुरो छ। अहिले चाहिँ यति बेला साउनको महिना चलिरहेको छ, अहिले बोलबमको महिना पनि हो, र शिवजी पार्वती महादेवहरूको आराधना गर्ने पनि समय हो। त्यसै समयलाई मिलाएर हामीले शिवजीको कति टाढा टाढासम्म चाहिँ मान्छेहरू गाउँघरका बुढाबुढीहरू धर्मको लागि जानुपर्छ, र त्यो धर्मलाई जानको लागि कठिन अवस्थामा हामीले चाहिँ यहीँ गाउँमै एउटा चाहिँ महायज्ञ लगाएर यी टाढा टाढा जानुभन्दा आफ्नै गाउँघरमा एउटा धर्मको कार्यक्रम गरौँ र पुण्य गरौँ भनेर हामीले सोच बनायौँ।
3: महायज्ञको मुख्य उद्देश्य चाहिँ के हो?
4: महायज्ञ गर्नुको मुख्य उद्देश्य चाहिँ हामीलाई के छ भने, यो एक त धर्मको हामीलाई यो बोलबमको धर्मको पनि यतिखेरको टाइम हो, र अनि धर्मको पनि हामी धर्मप्रति आस्था राख्ने भएर हामी धर्मलाई पनि जोगाइराख्ने र सांस्कृतिकलाई पनि बचाइराख्ने, र अलिकति हामीलाई यो त्यति मात्रै नभएर अलिकति पैसा पनि अलिकति आर्थिक सङ्कलन पनि हुने भएको हुँदाखेरि त्यो आर्थिक सङ्कलनबाट हामीले केही सामाजिक कार्यहरू लगाउने,
3: जस्तै मन्दिरको विकास निर्माण अथवा सामाजिक अन्य क्रियाकलाप।
4: फर्स्टमा त हामी अब मन्दिरको नामबाट गरिरहेको, पहिला मन्दिरकै गरिन्छ, हामीले मन्दिरको चाहिँ परिसरहरूमा चाहिँ थुप्रै कामहरू गर्नुपर्ने छ, ती कामहरू पनि पुरा गरिन्छ। र त्यस्तै अब सामाजिक संस्थाहरू बनेको, जस्तै स्कुलहरू भए, अब खाने पानीका कुवाहरू भए, पानीका धाराहरू, कहीँ कलबोर्डहरू बनाउनु पर्ने छन्, कहीँ सडकहरू बनाउनु पर्ने छन्, ती सबै यथावतहरू त बनाउनु नसकिएला, तर पनि फेरि हामीले चाहिँ तीलाई पनि सकेसम्म भ्याएसम्म र त्यहीँ हामीले चाहिँ त्यसको काम गर्ने
3: अक्षकोष निर्माणको पनि यहाँहरूले एउटा एजेन्डा राख्नुभएको छ, यो कतिको चाहिँ अक्षकोष निर्माण गर्ने यहाँहरूको योजना हो?
4: अब यो हामीले चन्ददातालाई यति नै चन्दा देऊ, यति नै ल्याऊ भनेर हामीले तोकेको छैनौँ। चन्ददाताहरूबाट दिएको चन्दाले कतिसम्म रकम उठ्छ, र त्यो उठेको रकमले हामी कतिसम्म चाहिँ खर्च गर्न सकिन्छ र बचेको पैसालाई चाहिँ हामी फेरि के हुन्छ अछिकोसम्म चाहिँ राखिदिनु राम्रो चाहिँ गरे
3: छिर्कनेश्वर शिवालय मन्दिरको अहिलेको अवस्था कस्तो छ तत्काल गर्नुपर्ने भौतिक विकासका कामहरू के के छन्
4: छिर्कनेश्वर मन्दिर अहिले कस्तो छ भने दुई तिरबाट चाहिँ खोलो आएको छ बिचमा
3: मन्दिर
4: छ मन्दिर छ यताबाट नि खोलाले हानेको छ यताबाट नि खोलाले हानेको छ मन्दिर त बनाइयो त्यसमा भवन पनि छ र त्यसलाई चाहिँ अब दुई तिर खोलाले हान्दाखेरि त्यसलाई वाल लाउनु पर्ने निकै नै लामो वाल लाउनु पर्ने बलियो वाल लाउनु पर्ने छ त्यसलाई जोगाउनुको लागि सर्वप्रथम त त्यसमा हामीले खर्च गर्नुपर्छ र अरू पनि त्यहाँ थुप्रै कामहरू गेट छैन मन्दिरको परिसरमा बार छैन टाढे तार अथवा कम्पाउन्ड छैन त्यही कम्पाउन्डहरू बनाउनु पर्ने छ र गेटहरू पनि त्यसलाई चाहिँ राख्नुपर्ने छ त्यसलाई चाहिँ त्यसमा पनि हामीले खर्च गर्छौँ र सबै मन्दिरमा मात्रै होइन जति सक्दो हामीले मन्दिरमा कमसेकम खर्च गरेर अरू ठाउँमा पनि हामीले अलिकति हाम्रो ठाउँमा हाम्रो टोलमा त्यही विकास गरेर पनि देखाउनु पर्ने हामीले चाहिँ छ
3: महायज्ञबाट कति रकम सङ्कलन गर्ने लक्ष्य राख्नुभएको छ
4: यो महायज्ञमा हामीले त धेरै नै लक्ष्य राखेका छौँ तर चन्द्रदाताहरू अथवा दानदाताहरूबाट नै यो चाहिँ पछि तय होला हामीले चाहिँ यो 15 लाखभन्दा बढी नै उठाउने चाहिँ हाम्रो चाहिँ धारणा छ र तर चाहिँ अब चन्दादाताहरू दानदाताहरूले कतिको मन खोलेर दिन्छन् अहिलेको अवस्था हेर्दा चाहिँ निकै नै मान्छेहरू चाहिँ अग्रसर भएर काम गरेर पनि त्यस्तै अग्रसरहरू भइरहेका छन् काम पनि द्रुत गतिले भइरहेको छ र अब चन्दालाई पनि त्यसरी नै मन खोलेर गरिदिनु भयो भने हाम्रो चाहिँ चन्द चाहिँ 15 लाखभन्दा धेरै नै 20 लाखसम्म कोटिसम्म सम्भावना छ
3: यसलाई एकपल्ट फेरि भन्नुहोस् है कम्ती 50 लाखको 15 लाखलाई होइन म ठिकै छ यो मनै महायज्ञमा कति रकम सङ्कलन गर्ने लक्ष्य राख्नुभएको छ
4: हामीले अब चन्दादाताहरूसित कति दिन हुन्छ के गर्छ भन्ने त हामीलाई त्यस्तो छैन अहिलेसम्म काम गरेको चाहिँ आधार हेर्दा अग्रसर भएर काम गरेको जागरुकता त्यहाँका वरिपरिका सङ्घ संस्थाहरू र त्यहाँका मान्छेहरू त्यहाँका बासिन्दाहरू र बाहिरमा पनि हाम्रो चाहिँ प्रचार प्रसारमा पनि निकै नै हामी गएका छौँ प्रचार प्रसार पनि केही कमी गरिएको छैन छिमेकी नगरपालिका गाउँपालिकाहरूमा हामी धेरै नै टाढासम्म पुगेका छौँ र उहाँहरूको चाहिँ कतिको चाहिँ अनुगमन हुन्छ र उहाँहरूले कतिको चाहिँ मन खोल्नुहुन्छ र हाम्रो चाहिँ लक्ष्य पैसा खासै उठाउने चाहिँ लक्ष्य चाहिँ हाम्रो 50 लाखभन्दा पनि माथि माथि नै उठ्छ कि भन्ने सकेता वा धेरै नै अब यो वर्षको टाइमले गर्दा हाम्रो त्यो 1 करोडकै चाहिँ थियो उयो त लक्ष्य त तर यो वर्षको कारणले गर्दा वर्ष पानी परिदियो भने केही मात्रामा कमी हुन्छ कि केही श्रद्धालु भक्तहरूको चाहिँ आगमन अलिक कम हुन्छ कि भनेर चाहिँ हामीलाई चाहिँ 50 लाखभन्दा चाहिँ माथि चाहिँ उठ्ने चाहिँ सम्भावना देखिएको छ
3: स्थानीय निकायहरूसँग यहाँहरूले कतिको समन्वय गर्नुभएको छ
4: हामीले अब जिल्लैबाट हामीले अब सुरक्षाको लागि सुरेश साहबलाई नै हामीले एउटा पत्र दिएको छ हामीले शान्ति सुरक्षाको लागि र उहाँलाई पनि एउटा विशेष अतिथिको लागि बोलाइएको छ र अनि हामीले जिल्ला प्रहरी थानामा पनि हामीले लेटर दिएको छ र त्यसरी गरेर चाहिँ हामीले अब नगरपालिकाको चाहिँ हामीले प्रमुख नगर प्रमुखलाई नै हामीले चाहिँ मुख्य अतिथिको रूपमा डाकिएको छ हामीले वार्डहरूमा त सबै वार्डहरूमा हामीले चाहिँ गइएको छ यस
3: के छ 10 वटै पालिकाहरूलाई समेट्नु भएको छ कि छैन
4: समेटिएको छ
3: 10 वटै पालिकाहरू
4: 10 वटै पालिका भन्नाले यति टाढा हामी देवघाटतिर यता गइएको छैन अलिक टाढा होइन हामी यता आगो भैरेनीसँगसम्म यता चाहिँ थर्पुसम्म त्यहाँसम्म पुगिएको छ हामी 10 वटै चाहिँ समेटिएको छैन त्यसमा गएको छैन र सबै यतिभित्रमा पर्ने नजिकका छिमेकी उहरूले सबैले हामीले चाहिँ समेटेका छौँ उसलाई नगरपा प्रमुखलाई प्लस वडा अध्यक्षहरूलाई पनि हामीले सबैलाई निमन्त्रण पत्र दिइसकेका छौँ
3: साउन 28 गतेदेखि भदौ 4 गतेसम्म सञ्चालन हुने महायज्ञका मुख्य कार्यक्रमहरू अहिले हेरिरहनुभएका दर्शकहरू र सुनिरहनुभएका श्रोताहरूलाई छोटकरीमा बताइदिनुहोस् न
4: हाम्रो यो 28 गतेबाट 4 गते भदौ 4 गतेसम्म साउन 28 भदौ 4 गतेसम्म हाम्रो कार्यक्रम छ 28 गते भदौ साउनको 28 गते हामीले चाहिँ कलश यात्रा निकाल्छौँ 10 बजी टाइम छ हाम्रो त्यहाँबाट निकालेर चाहिँ हामी आएर चाहिँ एउटा सभामा कोर्समा आएर चाहिँ प्रणेत हुन्छन् कलश यात्रा गरेर त्यहाँ चाहिँ सबैजनाले आमन्त्रित गरिएको छ सबै स्वयं संस्थाहरू अनि चाहिँ गाउँका मानिसहरू श्रद्धालु भक्तजनहरू सबै कलश बोकेर हिँडिन्छन् यसमा र अनि त्यसबाट हाम्रो चाहिँ 7 बजीबाट कार्यक्रम सुरु हुन्छ 7 बजीबाट चाहिँ कार्यक्रम सुरु भएपछि बिचमा अलिकति 10 बजीसम्म हुन्छ र अनि खानाको लागि एकछिन टाइम रोकिन्छ र त्यसपछि 10 बजीबाट फेरि पछि 5 बजीसम्म चाहिँ प्रोग्राम हुन्छ 5 बजीपछि फेरि 7 बजीसम्म चाहिँ एकछिन रोकिन्छ त्यति बेला खानपानको लागि र अनि त्यसपछि केही रेस्टको लागि अनि त्यसबाट 7 बजीबाट 10 बजीसम्म फेरि हाम्रो चाहिँ भजन कीर्तनहरू आरतीहरू गरिन्छ र एकदम रूपले हाम्रो चाहिँ 3 गतिसम्म चल्छ 3 गति चाहिँ हाम्रो लक्ष्य हुन्छ प्रोग्राम छ त्यसपछि
3: लक्ष्यवर्ती प्रज्वलन 3 गते भनेर चाहिँ भन्नुभएको छ कार्यक्रममा तय गरिएको छ यो कस्तो कार्यक्रम हो
4: यो 3 गते चाहिँ अब त्यो अब गुरुजीहरूले त्यहाँ हामीले लक्ष्यवर्ती भनेर बनाएका छन् उहाँहरूले चाहिँ कस्तो विषयबाट चाहिँ अलग अलग ढङ्गबाट गर्ने तरिकाहरू पनि हिँड्नु पऱ्यो उहाँहरूले कस्तो किसिमबाट गर्नुहुन्छ उहाँहरूले पनि गर्ने चाहिँ हामीले गर्ने होइन यो चाहिँ गुरुजीहरूबाटै गराउने हो यसबाट
3: महायज्ञको विशेष आकर्षणका रूपमा रहेको सिङ्गारिक महाआरती कस्तो हुनेछ
4: सिङ्गारिक महाआरती चाहिँ बेलुका हामीले चाहिँ अब पण्डित सुखदेवज्यूबाट चाहिँ बिचबिचमा चाहिँ अब वाचक हुन्छ वाचकको साथसाथमा चाहिँ भजन कीर्तन पनि हुन्छ त्यसको साथसाथै हामीले चाहिँ बेलुका सिङ्गारिक भनेको चाहिँ बेलुका चाहिँ आरतीको टाइममा चाहिँ अनेकौँ किसिमको चाहिँ त्यहाँ भक्ति भजनहरू र सिङ्गारिक कार्यक्रम चाहिँ चल्छ
3: प्रसिद्ध कथावाचक पण्डित श्री सुखदेव शरणजी महाराजबाट सङ्गीतमय कथावाचन हुँदैछ उहाँलाई कथावाचनका लागि छनौट गर्नुको विशेष कारण चाहिँ के हो
4: उहाँलाई केही मात्रामा हामीले उहाँको वचनहरू सुनिएको थियो र उहाँले गरेका वचनहरू हामीलाई राम्रो लाग्यो र उहाँले अब हामीलाई र हामीलाई र हाम्रो जुन आगन्तुक श्रद्धालु भक्तजनहरूलाई उहाँले पक्कै नै सन्तोषजनक दिनुहुन्छ भनेर हामीले चाहिँ उहाँलाई नै सल्लाह गरेको हो र उहाँले अवश्य पनि उहाँले राम्रो वाचन दिएर हाम्रो श्रद्धालु भक्तजनहरूलाई
3: खुसी बनाउनुहुन्छ महायज्ञमा दैनिक रूपमा रुद्राभिषेक सहस्र जलधारा बेलपत्र अर्पण 84 पूजा अन्नदान ग्रह शान्ति पितृ तर्पण लगायतका कार्यक्रमहरू राखिएका छन् कार्यक्रममा कसरी सहभागिता जनाउन सक्नुहुन्छ
4: यो समय भनेको 7 बजीबाट 10 बजी बिहानको समयको
3: बिहानको समय 7 बजीदेखि 10 बजीसम्म
4: त्यहाँ गएर कसैको श्रद्ध गर्नु प्रेम गर्नु पाउनुहुन्छ अनि व्रत बन्द गर्नु पाउनुहुन्छ 84 पूजा लाउन सक्नुहुन्छ हरेक त्यहाँ यहाँले तपाईँले भन्नुभयो ती एवज चिजहरू चाहिँ त्यहाँ गरिन्छ
3: 7 बजीदेखि
4: बेलुका बिहान 10 बजीसम्म
3: बिहान 10 बजीसम्म हरेक दिन
4: हरेक दिन त्यो समय त्यसैको लागि राखेको
3: महायज्ञमा दाताहरूलाई ताम्रपत्र रजतपत्र शिलालेख लगायतका माध्यमबाट सम्मान गर्ने व्यवस्था गरिएको छ यो सम्मानको मापदण्ड चाहिँ कसरी निर्धारण गरिएको छ
4: यसको मापदण्ड यसरी छ म तपाईँलाई सबै विस्तृत रूपमा बताइदिन्छु 1 रुपियाँदेखि लिएर 479 रुपियाँसम्मको चाहिँ हामीले सिर्फ दानपत्र मात्रै खसाल्ने हो
3: खसाल्ने
4: 400 माथिको रसिद काट्ने
3: रसिद
4: 400 माथि सबैलाई
3: रसिद
4: पाउनुहुन्छ अनि त्यसपछि 1000 भन्दा माथिकालाई चाहिँ गएर हामीले चाहिँ उसमा वाचन गरिन्छ
3: नाम
4: वाचन गरिन्छ उहाँले यति पैसा चाहिँ प्रदान गर्नुभयो भनेर अनि 2000 भन्दा माथिको मापदण्डको चाहिँ उहाँ चाहिँ सम्मान गरिन्छ उहाँलाई पाँच हजार भन्दा माथिको फोरगेट फ्रेममा चाहिँ उहाँलाई चाहिँ सम्मान पत्र साथ प्रदान सम्मान गरिन्छ अनि 10 हजारभन्दा माथिको 1 जनाको नाम शिलालेखमा लेखिन्छ है राखिन्छ अनि 15 हजारभन्दा माथिको मन्दिरको आजीवन सदस्यको लागि नाम राखिन्छ लेखिन्छ शिलालेखमा लेखि त्यो शिलालेखमा अब जति भन्छ नि त्यो शिलालेखमा लेखिँदै जान्छ है अनि 25 हजारभन्दा माथिको इच्छाएका 2 जना व्यक्तिको चाहिँ
3: शिलालेखमा
4: नाम लेखिन्छ 50 हजारभन्दा माथिको फोटोसहित है तिनीहरू चाहिँ 3 जनाको शिलालेखमा नाम लेखिन्छ व्यक्ति उनीहरूले भनेको अनुसार अनि ड्रैगन फ्रेम में चाहिँ सम्मान पत्र दिन्छ। 75 भन्दा माथि दान बिरला चाहिँ घरबाट नै पञ्ची बाजा बजाएर चाहिँ त्यहाँसम्म
3: ल्याउनु,
4: मन्दिरसम्म
3: ल्याउनु,
4: महायज्ञसम्म ल्याउनु चाहिँ बजार परिक्रम गरेर महायज्ञसम्म ल्याउने चाहिँ उ छ। अनि 1,00,000 भन्दा माथि मन्दिर समितिद्वारा बनाइने संरचनामा र शिलालेख अनि चाहिँ यो दानवीरजीको चाहिँ घरबाट नै गएर अबिर यात्रा साखा अबिर त्यहाँ के थप्यो अबिर यात्रा पनि थप्यो र त्यहीँ पञ्ची बाजाका साथ गाउँ सबै घुमाउँदै त्यहाँसम्म ल्याएर चाहिँ डबल माउन्टेन फ्रेममा चाहिँ बनाइन्छ, फोटो फ्रेम बनाएर दिन्छ। 1,25,000 भन्दा माथिका दानदाताहरूलाई मन्दिर समितिद्वारा नै निर्णय गरेर यो सबै कुराहरू गरिसकेपछि उचित सम्मान त्यहाँभन्दा माथि आएकोलाई फेरि अब उहाँलाई कस्तो किसिमको चाहिँ सम्मान गर्ने, त सबै सम्मान त सकिसकेको छ, त्यो भइसकेको छ, अझ त्योभन्दा के सम्मान गर्छ,
3: विशिष्ट
4: सम्मान चाहिँ हामीले चाहिँ गरिन्छ। र त्यस्तै अरू भूमि दान गर्न आउनु हुनेहरू आउनुभयो भने र तिनीहरूलाई पनि मन्दिरको आयोजक समितिद्वारा नै तिनीहरूलाई यी सबै शिलालेखमा नाम लेख्नेदेखि लिएर सबै गरेर अझ उहाँलाई अझै विशिष्ट रूपबाट चाहिँ हामीले सम्मान सत्कार चाहिँ गरिन्छ।
3: स्थानीय आमा समूहको सभ्यतामा महायज्ञ आयोजना हुँदैछ, यसमा शिवालय आमा समूहको भूमिका कस्तो रहेको छ?
4: शिवालय आमा समूह चाहिँ एउटा आयोजकको रूपमा चाहिँ उभिनु भएको छ र उहाँहरूकै उसमा अनुसार उहाँहरूकै आवाजमा उहाँहरूले भनेअनुसारको चाहिँ हामीले चाहिँ यो सुरु गरिएको छ। सबै सङ्घ संस्थाहरू मिलेर उहाँलाई सहयोग गरिएको छ र उहाँहरूले पनि बसेर सबै उहाँहरू महिला आमा समूहहरू हुनुहुन्छ, आमा समूह मात्रै नभएर यहीँ विभिन्न किसिमका चाहिँ
3: सङ्घ
4: संस्थाहरू र समितिहरूमा पनि उपसमितिहरूमा कोही आर्थिक समितिमा हुनुहुन्छ, कोही प्रचार प्रसारमा हुनुहुन्छ, कोही व्यवस्थापनमा हुनुहुन्छ, कोही यही यो मूल समितिमा हुनुहुन्छ, होइन कोही अब उसमा पनि हुनुहुन्छ, के अरे स्वयंसेवक हुनुहुन्छ, त्यस्तो किसिमको चाहिँ के खाना पानी बाँड्ने पानी समय पानीको समेत हामीले चाहिँ एउटा सुलभ र सजिलो होस् भनेर पानी पनि बेला बेलामा थाप्ने खुवाउने गरेर चाहिँ त्यस्तो पनि एउटा चाहिँ हामीले चाहिँ सानसानो उपसमितिहरू गठन गरेर राखेको छ, ताकि त्यहाँ आउने त्यहाँ आएका सबै श्रद्धालु भक्तजनहरूलाई केही कुराको पनि दुःख नहोस्, कष्ट नहोस्, कमी नहोस् भनेर चाहिँ हामीले सबै समितिहरूमा समेटेर चाहिँ राखेको छ र उहाँहरूले पनि राम्रै भूमिका गरिरहनु।
3: मन्दिरलाई धार्मिक पर्यटनको गन्तव्य बनाउन आगामी दिनमा के कस्ता योजना अघि बढाउने सोच राख्नुभएको छ?
4: हामीले अब यसलाई चाहिँ धार्मिक पर्यटन रूपमा राख्नको लागि अब त्यहाँ एउटा मन्दिर छ गाउँघरको,
3: यो मन्दिर त हाइवेसँगै जोडिएको छ,
4: हाइवेसँगै जोडिएको
3: किन भन्दाखेरि हाइवेमा मानिसहरूलाई चाहिँ एकैछिन रोकेर अनि मन्दिरको दर्शन गरेर जान सक्ने अवस्था छ,
4: जान सक्ने अवस्था छ र अनि फेरि के छ आवाज आवाजको लागि सजिलो छ त्यसमा, होइन अब त्यहाँ एउटा स्वस्थानीको कथा अनुसार यो मन्दिर चाहिँ एउटा महादेवकै सतीदेवीलाई जुन स्वस्थानी कथामा लेखिएको छ नि सतीदेवीलाई पीठमा बोकेर हिँड्दाखेरि अङ्ग पतन हुँदै जाँदाको क्रममा चाहिँ एउटा छिर्काने स्वर भनेर चाहिँ नाम राखिएको छ। यो छिर्काने स्वर नाम पनि यसरी राखिएको छ कि छिर भनेको चाहिँ कपाल रहेछ, कपाल हो, र कड भनेको टुक्रा, कपालका टुक्रा खसेको घर त्यहाँ छिर्कड स्वर छिर्कड हो नाम खास गरेर, तर सजिलोको लागि हामीले के भएको छ छिर्काने स्वर भनेर चाहिँ पहिलेदेखि नै छिर्काने स्वर भएको हुनाले यसलाई छिर्काने स्वर महादेवको नाममा राखिएको छ र यो चाहिँ महादेवसित जोडिएको चाहिँ एउटा धार्मिक मन्दिर हो र त्यसैले गर्दाखेरि सबै पर्यटनलाई त्यहाँ बोलाउनु पनि सकिन्छ, आउन पनि सक्छ र त्यति मात्रै नभइकन गाउँको केही पूजापाठहरू गर्नु पऱ्यो भने, कोही व्रत बन्ध गर्नु पऱ्यो भने, कोही सानोतिनो बिहा भयो है सानोतिनो अब गाउँघरमै गर्ने बिहा वर्तनहरू त्यस्ता पनि हुन सक्छन्। त्यहाँ हाम्रो अब भवन पनि छन् प्रशस्त मात्रामा, पानी पनि प्रशस्त मात्रामा छ, टोयलेटहरू टोयलेट बाथरूमहरू पनि छन्। त्यहाँ हाम्रो अब एउटा
3: मन्दिर चाहिँ कति क्षेत्रफलमा फैलिएको छ?
4: मन्दिर त धेरै ठुलोमा छैन, 4 आना जतिमा होला, धेरै ठुलो छैन, तर अरू यता चौतारो छ त्यसैमा जोडिएको, होइन त्यो मन्दिरको भन्दा पनि ठुलो चौतारो छ। अनि त्यसपछि त्यसैसँग एउटा क्लब भवन छ, एउटा चाहिँ अब पहिला वन भवन गरेको थियो, अहिले चाहिँ भूपू सैनिकले चाहिँ संरक्षणबाट राखिएको छ। अर्को एउटा भवन पनि छ त्यहाँ ठाँटीको ठाउँमा, एउटा ठाँटी जस्तो किसिमको चाहिँ भवन राखिएको छ। यी यावत चिजहरूले गर्दाखेरि त्यहाँ हाम्रो चाहिँ व्रत बन्धन बिहा यताउति गर्नको लागि पनि हामीलाई सजिलो हुन्छ र त्यहाँ ती गर्न थालियो भने गाउँघरका वरिपरिका सबैलाई चाहिँ ठुल्ठुलो रेस्टुरेन्ट गरेर ठुल्ठुलो खर्च गर्नु पनि हामीले त्यहाँबाट चाहिँ जोगाउन सकिन्छ भन्ने हामीले लागेको छ।
3: महायज्ञमा तनाव बाहेक देशका विभिन्न ठाउँबाट भक्तजनहरू आउने अपेक्षा गरिएको छ। बाहिरबाट आउने श्रद्धालुका लागि आवश्यक व्यवस्थापन कसरी मिलाउनुहुन्छ?
4: त्यसरी बाहिरबाट कोही श्रद्धालु भक्तजनहरू आउनुभयो भने हामीसित प्रशस्त मात्रामा बस्ने ठाउँहरू छन्। खाना हामी आफै खुवाउँछौँ र उहाँहरूलाई बस्नको लागि केही प्रब्लम हुँदैन, खुवाउनको लागि केही प्रब्लम हुँदैन। हामी उहाँलाई कति दिन बस्नुहुन्छ हाम्रो महायज्ञभरि उहाँहरूलाई
3: हामीले
4: व्यवस्था मिलाएर हामी पठाउँछौँ।
3: महायज्ञको तयारी अहिलेसम्म कहाँसम्म पुगेको छ? व्यवस्थापनका मुख्य चुनौतीहरू के रहे?
4: व्यवस्थापनमा त्यही हामीलाई खासै त्यस्तो चुनौतीहरू त आएको छैन, सबै कुरो
3: सबै सहज छ,
4: सहजै गरिरहेको छ हामी। किनभने एकजना दुईजना मात्रै लागेको होइन, पुरै गाउँ टोलै लागेर बनाइएको छ। अहिले त्यही हामीलाई त्यो बाँसहरूको चाहिँ अलि धेरै काट्नु पर्नेछ, 40-50 बाँसहरू चाहिँदैछ। त्यो पनि अब काटेर चाहिँ सबै सम्पूर्ण बनाएर अलिक बाँस पुरा गरेर राखेको छ। अब गेट बन्न चाहिँ बाँकी छ, अब त्यो ऊ बन्दैछ, स्टेज बन्दैछ, स्टेज सायद आज भ्याइन्छ होला, अब भोलि गेट बनाइन्छ। र एउटा चाहिँ मण्डप बनाउनु पर्छ, यज्ञ बनाउनु पर्नेछ, त्यो यज्ञ बनाउनु मात्रै बाँकी छ। र त्यो मन्दिरलाई अब हामीले चाहिँ सबै रङ रोकन पनि गरिएको छ, अब ध्वजा पातहरू मात्रै जोड्न बाँकी छ, अरू तकरिबन भइसक्यो।
3: 80%
4: जति भइसक्यो, अब हामीलाई 20% बाँकी छ।
3: स्थानीय जनप्रतिनिधि, व्यवसाय सङ्घ संस्था तथा सर्वसाधारणहरूको चाहिँ सहयोग यहाँहरूलाई चाहिँ राम्रो छ?
4: सबैबाट चाहिँ जनप्रतिनिधिहरू पनि आइरहनु भएको छ त्यहाँ काम गर्नलाई, त्यहाँ हेरेखदेख गर्नलाई। जनप्रतिनिधिहरूलाई हामीले अनुगमनसँग त्यहाँ राखिएको छ, अनुगमन पनि गरिरहनु भएको छ, के कति कामहरू भएको छ, के कस्तो चाहिँ बाधा अडचनहरू परेका छन् भनेर आएर सोध्नुहुन्छ, हेर्नुहुन्छ, काम गर्नुहुन्छ र जानुहुन्छ। र सङ्घ संस्थाहरू त अब भइहाल्यो, सङ्घ संस्थाहरू त लागिपरेकै छ।
3: जस्तै यहाँहरूले प्रचार प्रसारको निम्ति यज्ञ हुँदै गर्दा फेसबुक युट्युब मार्फत चाहिँ डिजिटल मिडियाको प्रयोग गर्ने भन्नुभएको छ, यो कसरी चाहिँ व्यवस्थापन गर्नुभएको छ?
4: यो यसमा चाहिँ हाम्रै अब पत्रकारहरूलाई पनि मिडियाहरूलाई पनि हामीले दिएका छौँ, पत्रकार पत्रबाट नै पत्रिकाहरू पनि निकालिएकै छन्। र त्यस साथसाथै हामीले युट्युब फेसबुक होइन टिकटकहरूमा पनि हामीले प्रचार प्रसारको लागि सबै त्यहाँ चाहिँ भएका कार्यक्रमहरूको चाहिँ विशेष सूचीहरू त्यसमा भएका चाहिँ
3: प्रत्यक्ष प्रसारण पनि गर्नुहुन्छ?
4: प्रत्यक्ष प्रसार पनि हुन्छ, त्यहाँ चाहिँ हामीले चाहिँ जोडिसकेका छौँ। आज त्यो जोड्दै वाइफाई जोड्दैछ, आज त्यहाँ ब्यास उसले चाहिँ उहाँलाई पनि धन्यवाद दिन चाहन्छु, ब्यास नेटले पनि त्यहाँबाट चाहिँ आज जोड्दैछ 7-8 दिनको लागि चाहिँ उहाँहरूले पनि मद्दत गरिरहनु भएको छ। र त्यसबाट चाहिँ हामीले प्रत्यक्ष रूपमा पनि हामी देखाउन सकिन्छ, गर्न सकिन्छ, गरिन्छ।
3: अहिलेको समयमा धार्मिक कार्यक्रमलाई पर्यटन र संस्कृति संरक्षण र स्थानीय विकाससँग जोड्न कतिको आवश्यक ठान भएको छ?
4: यो त एकदमै जीवनमा नभई नहुने कुरा हो नि। अब धार्मिक पनि चाहियो, हामी अधर्म गरेर चाहिँ नास्तिक भएर बस्न
3: सकिँदैन,
4: धार्मिक पनि हो हामी। अब पर्यटन पनि चाहियो हामीलाई, पर्यटकहरू पनि हामीलाई चाहिँ आवश्यक छ। पर्यटक भनेको हाम्रो चाहिँ स्रोतै हुन् होइन, र अर्को चाहिँ सांस्कृतिक पनि हाम्रो त जोगाइराख्नु त हाम्रो मूल कर्तव्य नै हो। हामीले चाहिँ यसलाई चाहिँ पतन भएर जान दिनुहुन्न, यसलाई चाहिँ टेवा दिएर राम्रोसित ख्याल गरेर
3: महायज्ञ सफल बनाउन स्थानीय वासी तथा देश विदेशमा रहेका नेपालीहरूलाई यहाँको विशेष अनुरोध आग्रह के छ?
4: म यहाँ हाम्रा गाउँघरका टोलका देशमा यहाँ देशमा बस्ने र विदेशमा बस्ने भाइ भतिजाहरूलाई पनि म के भन्न चाहन्छु भने सबैजनाले हाम्रो गाउँघरको एउटा धार्मिक कार्यक्रम गर्दैछौँ र यसलाई सेवा गर्नु र गाउँको विकास गर्नको लागि उहाँहरूले पनि पक्कै पनि यसलाई हेरिरहनु भएको छ। हामीले युट्युबहरूमा पनि हालिरहेको छौँ, फेसबुकमा पनि हालेका छौँ, एउटा ग्रुप पनि बनाइएको छ, हामीले उहाँहरूलाई चाहिँ भनेका पनि छौँ। र अर्को त्यसलाई अब उहाँहरूले त प्रत्यक्ष रूपमा दिन सक्नुहुन्न पुण्यदानहरू, र हामीले चाहिँ मन्दिरको नामको चाहिँ एउटा खाता पनि छ, खाता पनि हामीले हालिदिएका छौँ। यसरी चाहिँ उहाँहरूबाट चाहिँ हामी प्रत्यक्ष रूपमा जोडिएका छौँ र आशा छ उहाँहरूले पनि पक्कै पनि सक्दो चाहिँ सहयोग गर्नुहुन्छ भने हामीलाई मलाई आशा लागेको छ।
3: संसारभरि छरिएर रहनुभएका नेपालीहरूले यो कार्यक्रमलाई पक्कै पनि सहयोग गर्नुहुनेछ। जहाँ जुन देशमा रहेर बस्नुभएको भए पनि अहिले चाहिँ यो कार्यक्रम हुँदाखेरि उहाँहरूबाट सहयोगको चाहिँ अपेक्षा गर्नुभएको छ?
4: एकदमै सहयोगको अपेक्षा गरिरहेको छ। जहाँ बसे पनि हाम्रो देश विदेशमा जहाँ गए पनि हाम्रो धर्मको लागि आफ्नो गाउँठाउँको लागि विकासको लागि उहाँहरूले हेर्छु भनेर भन्डारण पनि भएको छ कतिपयले त अब हामी के गर्ने खोइ हामीले केही पनि पैसा हाल्न पाइएन केमा हाल्ने हामीले कसकोलाई कसको नाममा व्यक्तिको नाममा हालेर त भएन त्यस्तो त अब दिला नदेला के होला होइन हामीलाई बिल पनि पाउनु पऱ्यो हामीले त्यो हरको चाहिँ चिट काटेर अब 500 तलको चाहिँ चिट काटिन्न हामीले त्योभन्दा माथिको चाहिँ सबैको चिट काटिन्छ र उहाँको त्यसरी हाले तापनि हामीलाई क्युआरमा पठाउनुहुन्छ क्युआरमा पठाए पनि जेमा पठाए पनि हामीलाई चाहिँ
3: बिल काटेर त्यसपछि पठाइदिनु
4: र उहाँहरूलाई पनि हामीले त्यही स्वयं जति पठाउनु भएको छ त्यही अनुसारको हामीले उहाँ चिट काटेर उहाँलाई फोटो खिचेर उहाँलाई पनि पठाइन्छ यहाँ उहाँको परिवारहरू छ भने परिवारजनलाई पनि हामीले सम्मान सत्कार गरिदिन्छ
3: अन्त्यमा दमौली एफएमका श्रोता तथा सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई महायज्ञमा सहभागी हुन तपाईँ के सन्देश दिन चाहनुहुन्छ
4: सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई पहिले त मेरो नमन गर्न चाहन्छु र यस उसमा महायज्ञमा तपाईँहरूको आगमन गरेर यहाँहरू पालिदिनु भएमा र यहाँ आइदिनु भएमा र यस महायज्ञलाई सफल पारिदिनु हुन म सबैजनालाई चाहिँ विनम्र अनुरोध गर्दछु हुनसक्छ सबैजनालाई मैले हामीले चिठी पुऱ्याउन सकिएन होला र हामीले चाहिँ अब उसमा गाडीमा पनि प्रचार प्रसार हालिदिनु भएमा र यहाँ आइदिनु भएमा र यस महायज्ञलाई सफल पारिदिनु हुन म सबैजनालाई चाहिँ विनम्र अनुरोध गर्दछु हुनसक्छ सबैजनालाई मैले हामीले चिठी पुऱ्याउन सकिएन होला र हामीले चाहिँ अब उसमा गाडीमा पनि प्रचार प्रसार गरेर हिँडेकै छ उहाँहरूले सुन्नु भएकै छ
3: फेसबुकमा
4: युट्युबमा टिकटकमा हामीले प्रशस्त मात्रामा हालिदिएको छ उहाँहरूले थाहा पाउनु भएकै होला र थाहा नपाउनु भएको भए पनि यस एफएमबाट पनि उहाँहरूलाई चाहिँ अवश्य पनि जानकारी हुनेछ र म यो पनि आग्रह गर्न चाहन्छु कि जो जसले हेर्नुभएको छ जसले हेर्न सक्नुभएको छैन फेसबुक युट्युब एफएमहरू कहीँ सुन्नु सक्नुभएको छैन भने पनि उहाँहरूलाई नजिकको बस्ने दाजुभाइ दिदीबहिनीहरू जसले चलाउन जान्नुभएको छ फेसबुकहरू नेटहरू चलाउन जान्नुभएको छ उहाँहरूलाई पनि है फलाउने ठाउँमा 28 साउन 28 गतिबाट
3: 4 गतिसम्म
4: भदौ 4 गतिसम्म यस्तो छिर्कनेश्वर महादेवको छिर्कन भन्ने ठाउँमा यसरी एउटा महायज्ञ चल्दैछ त्यहाँ जाउँ त्यहाँको चाहिँ त्यहाँ गएर चाहिँ एउटा चाहिँ धर्मको कार्यमा संलग्न भएर आउँ भन्ने चाहिँ भनिदिनु हुन पनि म अनुरोध गर्दछु
3: हाम्रो चाहिँ निमन्त्रणलाई स्वीकार गरेर दमौली एफएममा आएर आफ्नो भनाइहरू राखिदिनु भयो त्यसको लागि दमौली एफएमको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट यहाँलाई हृदयदेखि नै आभार व्यक्त गर्न चाहन्छु हस्त नमस्कार
4: नमस्कार म हजुरहरूलाई पनि यस एफएमलाई पनि र हजुरलाई पनि म एकदमै धन्यवाद ज्ञापन गर्न चाहन्छु र यो उसमा पनि यो महायज्ञमा पनि आइदिएर हजुरहरूले पनि यसरी नै आज जसरी चाहिँ प्रत्यक्ष प्रसारण गरिदिनु भएको छ त्यसरी नै हाम्रो पनि त्यहाँ प्रत्यक्ष प्रसारण गरिदिनु हुन पनि अनुरोध गर्दछु
3: हस् हस्
4: नमस्कार

0: बाह्र पनि सकियो, अब कुन कलेज रोज्ने होला?
1: किन अन्यलमा प्रदेशमै उत्कृष्ट नतिजा दिन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त पराशर कलेज व्यासचार दमौलीमा भर्ना खुलिसक्यो।
0: कुन कुन विषयमा नि?
1: चार वर्षे बिबिएस, बिए र बिएड प्रथम वर्षमा सीमित सिटमा भर्ना भइरहेको छ।
0: कक्षा कहिलेदेखि छ?
1: 2083 साल साउन 4 गतेदेखि नियमित कक्षा सञ्चालन हुँदैछ।
2: उत्कृष्ट नतिजा, गुणस्तरीय शिक्षा र उज्जवल भविष्यको सही रोजाई। पराशर कलेज व्यासचार

धोका सकिएको छैन, कथा अझै बाँकी छ। छोड्नेले त छोडेर गई, उसलाई बिर्सिन वचन नै काफी छ। उसले मलाई दोष लगाएर गई, अझै पनि उसलाई मेरो माफी छ। धोका सकिएको छैन, कथा अझै बाँकी छ।

0: कलेज अफ मेडिकल साइन्सेज भरतपुरको स्वास्थ्य परीक्षण सम्बन्धी सूचना, नसा, पेट, मुटु, हाड जोर्नी, छाला, दाँत तथा मृगौलाको परीक्षण, उपचार र मृगौला प्रत्यारोपण समेतको सेवा उपलब्ध भएको अत्याधुनिक सुविधा सम्पन्न यस कलेज अफ मेडिकल साइन्सेज भरतपुरमा विशेष विशेषज्ञहरूद्वारा स्वास्थ्य परीक्षण भइरहेको छ।
1: टिकट शुल्क रु 50 मात्र। समय हरेक दिन बिहान 9 बजेदेखि बेलुकी 5 बजेसम्म।
2: हाम्रा विशेषताहरू:
1: हेमोडायलासिस सहित मुटुको सबै प्रकारको उपचार सेवा,
2: अति विशिष्ट सघन उपचार कक्ष,
1: एमआरआई, सिटी स्क्यान र डिजिटल सेवा,
2: सबै प्रकारका सूक्ष्म शल्यक्रिया सेवा,
1: भिडियो तथा इन्डोस्कोपी सेवा,
2: फिजियोथेरापी तथा रेडियोग्राफी सेवा,
1: फोक्सोको परीक्षणका लागि इइजी र अडियोग्राफी सेवा,
2: अत्याधुनिक अटोमेटिक मेसिन सहितको प्रयोगशाला,
1: डायग्नोस्टिक र थेरापिउटिक तथा अर्थोस्कोपी सेवा,
2: 24 घण्टा इमर्जेन्सी सेवा।
1: विस्तृत जानकारीका लागि कलेज अफ मेडिकल साइन्सेज नेपाल भरतपुर चितवन, सम्पर्क नम्बर 056-525-012, 056-525-013।
3: डेंगू संक्रमणबाट आफू र आफ्नो परिवारलाई बचाउनका लागि सावधानी अपनाऊ।
4: डेंगूबाट बच्ने उपायहरू: शुद्ध झुलको प्रयोग गर्नुहोस्।
3: लामखुट्टेको टोकाइबाट बचाउने धूप तथा झोलको रिपेलेन्ट प्रयोग गर्नुहोस्।
4: पुरै बाहुला भएका अथवा लामो बाहुला भएका कपडा लगाउनुहोस्।
3: ट्याङ्की र कुलरहरू हप्तामा एकचोटि सफा गर्नुहोस्।
4: वरपर पानी जम्न नदिनुहोस्।
3: डेङ्गुका कुनै पनि लक्षण देखिएमा उपचारका लागि स्वास्थ्य संस्था जानुहोस्। डेङ्गु रोगका लक्षणहरू:
4: अत्याधिक पेट दुख्नु, तारन्तार बान्त हुनु, बान्तमा रगत देखिनु, दिशामा रगत देखिनु, नाक वा गिजाबाट रगत बग्नु, अत्याधिक आलस्यता, बैचनी वा चिटचिटापन हुनु।
3: यी र यस्ता लक्षणहरू देखिएमा तुरन्त नजिकको स्वास्थ्य संस्था वा चिकित्सकको सल्लाह सुझाव पालना गर्नुहोला।
4: जनहितका लागि नेपाल रेडको सोसाइटी जिल्ला शाखा तनहुँ।

0: लाउलाउ र खाउखाउको बेलामा पनि आफ्ना रहर भने कति मेटाएनन् हो यी बुढाले।
1: होइन, के को गन्थन हो सानी?
0: केही होइन, आफूलाई भने कस्तो सुनको गरगहना लगाएर हिँड्न मन लागेको छ, हजुर भने कुरै बुझ्नुहुन्न।
1: सुनको गहना? होइन, यस्तो महँगो सुन जता पाए त्यता किन्न त भएन नि।
0: हेर्नुहोस्, बाराइ ज्वेलर सुनचाँदी पसलमा भने अनुसारको आधुनिक डिजाइनका गरगहनाहरू पाइन्छ।
1: कहाँ छ बाराइ सुनचाँदी पसल?
0: दमौलीको न्यू रोड कालिका मार्गको चोकैमा रहेको पसलमा कम्प्युटर प्रविधिबाट नापतौल गरी आधुनिक डिजाइनका गरगहनाहरू ग्यारेन्टीका साथ निश्चित समयमा तयार गरिन्छ। साथै राशि अनुसारका पत्थर जडित औँठीहरू पनि निर्माण गरिन्छ।
1: प्रोप्राइटर सञ्जय हेकतराज, बाराही ज्वेलर सुनचाँदी पसल, न्यू रोड, कालिका मार्ग, चोक, दमौली, तनहुँ।
0: सम्पर्क 9846-41-633, 9017-15-08-98, 9464-63-85।

0: होइन ए ठुल दाई, यस्तो पानी परेको बेलामा के बढाल्दै हुनुहुन्छ भने
1: के गर्नु त बहिनी? वर्षा लागेपछि पानी जमेर लेउ लागेर हैरान भएको छु म त।
0: ल दाई पनि टाइल्स लगाइदिनुहोस् न, पानी पनि जम्दैन, लेउ पनि लाग्दैन, बेकार हैरान हुनै पर्दैन।
1: अनि बहिनी टाइल्स कहाँबाट ल्याउने त?
0: ठुल दाई पनि हाम्रै व्यास नगरपालिकाको एक अमरेलीमा संसार मार्बल एन्ड ग्रेनाइट ट्रेस खुलेको छ नि। अनि ठुल दाई, त्यहाँ त बाथरुम किचन कौसीमा राख्ने उत्कृष्ट र गुणस्तरका मार्बल ग्रेनाइट कजरिया ब्रान्डका टाइल्स पाइँदो रहेछ नि।
1: हो र बहिनी, उसो भए म त पानी दिँदा हुने बित्तिकै ठुलो भाउजूलाई लिएर जान्छु नि।
0: बरु छिटै जानुहोस् दाई, साइला काकाले भन्दै हुनुहुन्थ्यो त्यहाँ त भर्खरै सामान चिटो गर्नु कुखुरा भन्दा पनि निकै सस्तोमा छ र नि त।
1: ए त्यसो भए तिमीसँग फोन नम्बर छ र बहिनी?
0: भनी दाई, मोबाइलमा टिपिहाल्नुहोस् त।
1: भन त भन।
0: 98 560 79 437।
1: फेरि एकपटक भन त।
0: 98 560 79 437।
1: संसार मार्बल एन्ड ग्रेनाइट टेरेस, व्यास नगरपालिका एक अमरेली। गुरुस्तरमा विश्वास, सेवामा सन्तुष्टि।

0: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
1: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
0: ए हो, म त त्यतैतिर लागे कान्छा।
1: हुन्छ हुन्छ दाई।
2: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चोक दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
3: प्रोप्राइटर केसी कान्छा, सम्पर्क नम्बर 9827173042, 9452582000।
4: It's a goal! Himstar Gold! हरेक वर्ल्ड कप चाहिँ यो वर्ल्ड कप नि गरौ सेलिब्रेट, मिली सबै जेनेरेसन। हिमस्टार टिभी खरिद गर्न पाउनुहोस् 32% सम्मको क्याशब्याक, वर्ल्ड कप 2026 को टिभी सिजन पास र 1 वर्षको नेट टिभी प्याक। शर्तहरू लागू हुनेछन्। हिमस्टार टिभी, उही सेलिब्रेसन हरेक जेनेरेसन।
5: हिमस्टार फर अ कम्प्लिट होम।
6: Sincerely, it's your own Damoli FM 94.2 MHz.

0: आहा, कस्तो राम्रो रङ रोगन, मार्बल टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
1: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
0: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
2: भोपाल हार्डवेयर, ब्यास चार मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोपाइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्युमिनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565635319, 98560273319।
0: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
3: होइन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
0: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
3: ए, कता छ नि जीवन मोबाइल पसल? के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिन कि भनेको।
0: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन। हाम्रै व्यस्तै दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा, साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
3: हो र, अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
0: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको, अहिले त एकदम राम्रोसँग चल्छ। छिटो र एकदम सस्तो अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
4: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन् र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र दुई दुईवटा फोटो लिएर आउनुहोला।
0: प्रोप्राइटर जीवन सुनार, सम्पर्क नम्बर 97059549080 र 98295317013। फेसबुक जीवन सुगर, टिकटक, इन्स्टाग्राम जीवन मोबाइल पसल, ब्यास्तुई दमौली, लक्ष्मी टोल, सुनचादी लाइन। फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ताबन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन, ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ताबन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू, आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
2: मगर इलेक्ट्रोनिक्स, ब्यास दुई डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
0: 98058007000,
2: 98460403।

0: होइन हो माइली, मलाई त ढाकाको टोपी दौरा सुरुवाल कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
1: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास दुईमा पाइन्छ नि दिदी।
0: हो र, कति खोजे पदमचोकमा पो रहेछ त।
1: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
0: विवाह, व्रतबन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
1: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास दुई, पदमचोक, दमौली, तनहुँ। सम्पर्क नम्बर 9840100061, 9806673344।
2: ए नानी, कता हिँड्यौ छाता ओढेर, हतारमा छौ त?
3: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाइ।
2: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
3: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्स मल अगाडि छ नि दाइ।
2: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी।
3: हो दाइ, दमौलीको एक मात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
2: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास दुई कालिका मार्ग, दमौली, तनहुँ।
3: प्रोप्राइटर सुरेश पुरी, मोबाइल नम्बर 9560 63444, 9560 60656।

0: FM 94.2 समुदायको आवाज।
1: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार गोठे ट्रस राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
2: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। अल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
1: अनि त्यो कहाँ पाइन्छ त?
2: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
3: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड अल्मुनियम उद्योग, मोबाइल 98464 14 438।
4: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, सोरुम
3: ब्यास 3 दुर्गा मन्दिर लाइन मेन रोड दमौली,
4: फर्निचर उद्योग
3: ब्यास 11 मुसे खोला 10 भाइ नयाँ पुल, मोबाइल नम्बर 98164 66 86,
2: 98563 34 234।
5: सूचना
3: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनुहोला।
5: हाम्रा सेवाहरू
3: सत्यवती निर्मल बाल मन्दिर परासर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
5: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
3: स्थान ब्यास नगरपालिकाको भवनको पार्किङ साइड।
5: फोन नम्बर 98 28 28 00 80, 98 15 10 45 39।
3: सेट मिनीहार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न, आज त म आफै गएर किनेर ल्याउँछु।
6: हेर न हेर बुद्धि, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नुहुन्न। त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराली सुनचाँदी पसलमा जानुपर्छ।
3: हजुर, हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्। प्रोप्राइटर डम्बर बराली, ब्यास 3 सफा सडक दमौली, इलिसा फेन्सी भएको घरमा, मोबाइल नम्बर 98560-25380, 98-14-18-52-18 र 98-065-15-332।
0: नाइन्टी फोर पॉइंट टू दमौली FM समुदाय को आवाज।

सूचना सूचना सूचना जलचर संरक्षण ऐन 2017 ब्यास नगरपालिका जलचर तथा जलीय जैविक विविधता संरक्षण ऐन 2081 अनुसार निम्न क्रियाकलाप गरी जलचर मार्नु वा समात्नु पूर्ण रूपमा निषेध गरिएको छ। जलचर सम्बन्धी निषेधित कार्यहरू विद्युतीय करेन्ट लगाउन नपाइने, विषालु रासायनिक पदार्थको प्रयोग गर्न नपाइने, विस्फोटक पदार्थको प्रयोग गर्न नपाइने, तिवारी जालको प्रयोग गर्न नपाइने, रात्रिको समयमा माछा मार्न नपाइने, खोला तथा ताल किनारमा फोहोर फाल्ने र पानी दूषित बनाउन नपाइने, ओत समाउन वा मार्न नपाइने, ब्यास नगरपालिका क्षेत्रभित्रका कलेस्ती, छाप्दी, साँगे, बुल्दी, रिस्ती, खिर खाँदी जस्ता खोला नाला, ताल, पोखरी, तलैयाहरूमा ब्यास नगरबाट अनुगमनका क्रममा विभिन्न प्रजातिका माछाहरू असला, सर, फकेटा, बाम, बुदुना, गडौला, भित्ते लगायतका जलचरहरू माथि उल्लेखित निषेधित कार्यहरू गरी मार्ने वा हानि नोक्सानी गरेको पाइएमा ब्यास नगरपालिका जलचर तथा जलीय जैविक विविधता संरक्षण ऐन 2081 बमोजिम रु 2000 देखि अधिकतम रु 2,00,000 जरिवाना गरिनेछ। ब्यास नगरपालिका नगर कार्यपालिकाको कार्यालय दमौली तनहुँ गण्डकी प्रदेश नेपाल।

0: ए बहिनी, घर त छिटिक्कै बनाएछौ हैन? यति राम्रो फर्निचरको सामान कहाँबाट ल्यायौ?
1: कहाँबाट ल्याउनु नि दाई, हाम्रै व्यासचार किसान हार्डवेयरको पछाडि पट्टि रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
0: हजुर, हामी कहाँ स्टिलको दराज, कुर्सी, टेबुल, साथै काठको सोफा, दराज, पलाङ, पर्दा, कार्पेट, विवाहको सामान होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
2: ब्यास 4, मेन रोड, दमौली तनहुँ।
0: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन 9816161326, 9843600655, 9819116327, 0635650025।
3: Sincerely, it's your own Damoli FM 94.2 MHz.

0: आहा, कस्तो राम्रो रङरोगन, मार्बल टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
1: यो त भूपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
0: मैले पनि घर बनाउनु छ, भूपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
2: भूपाल हार्डवेयर, ब्यास 4 मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोप्राइटर भूपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्युमिनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565635319, 98567317319।
0: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
3: होइन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
0: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
3: ए, कता छ नि जीवन मोबाइल पसल? के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु, र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिउँ कि भनेको।
0: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन। हाम्रै व्यस्तै दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा, साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
3: हो र, अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
0: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको, अहिले त एकदम राम्रोसँग चल्छ, छिटो र एकदम सस्तो, अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
4: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन्, र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र दुई दुईवटा फोटो लिएर आउनुहोला।
0: प्रोप्राइटर जीवन सुनार, सम्पर्क नम्बर 97059509080 र 98295017713। फेसबुक जीवन सुगर, टिकटक, इन्स्टाग्राम जीवन मोबाइल पसल, ब्यास्तुई दमौली, लक्ष्मी टोल, सुनचादी लाइन।
3: सूचना।
0: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनुहोला।
3: हाम्रा सेवाहरू
0: सत्यवती, निर्मल, बालमन्दिर, पराशर, दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
3: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
0: स्थान व्यास नगरपालिकाको भवनको पार्किङ साइड।
3: फोन नम्बर 98 28 28 00 80, 98 15 10 45 39।

तपाईलाई थाहा छ, तपाई स्मार्ट देखिनको लागि सिलाई र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौ तपाईलाई अझै सुन्दर। त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास दुई नाकको अगाडि कालिका मार्ग नजिकै छौ। आउनुहोस्, हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स, नाकुवा ब्यास दुई, दमौली तनहुँ। सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले। सम्पर्क 98413 38290, 98171 51760।

0: बाह्र पनि सकियो, अब कुन कलेज रोज्ने होला?
1: किन अन्यलमा प्रदेशमै उत्कृष्ट नतिजा दिन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त पराशर कलेज व्यासचार दमौलीमा भर्ना खुलिसक्यो।
0: कुन कुन विषयमा नि?
1: चार वर्षे बिबिएस, बिए र बिएड प्रथम वर्षमा सीमित सिटमा भर्ना भइरहेको छ।
0: कक्षा कहिलेदेखि छ?
1: 2083 साल साउन 4 गतेदेखि नियमित कक्षा सञ्चालन हुँदैछ।
2: उत्कृष्ट नतिजा, गुणस्तरीय शिक्षा र उज्जवल भविष्यको सही रोजाई, पराशर कलेज व्यासचार दमौली।
3: सीमित सिट भएकाले आजै सम्पर्क गर्नुहोस्।

0: लगडा अब तिम्रोको पैसा पनि सकियो अबको गेम भनेको दुईजनाको तर सुन जसले गेम जित्छ नि गीता उसको हुन्छ
1: हो न
2: मान्नु के तपाईँ जित्नुहुन्छ फिक्स तपाईँले यो अब जित्नुहुन्छ गीता तपाईँको हो एकदम दाइ
0: ल ल दियो
2: ल दाइ तपाईँ झुक्किएर हारेको के अर्को पालि फिक्स तपाईँकै

0: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
1: गणेशमान चोकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
0: ए हो, म त त्यतैतिर लागे कान्छा।
1: हुन्छ हुन्छ दाई।
2: बन्दीपुरे कान्छाको मासु पसल, ब्यास 2 गणेशमान चोक, दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
3: प्रोप्राइटर केसी कान्छा, सम्पर्क नम्बर 9827-13-70-42, 9742-82-00-00।
2: डेंगु संक्रमणबाट आफू र आफ्नो परिवारलाई बचाउनका लागि सावधानी अपनाऊ।
4: डेंगुबाट बच्ने उपायहरू: शुद्ध झुलको प्रयोग गर्नुहोस्।
2: लामखुट्टेको टोकाईबाट बचाउने धूप तथा झोलको रिपेलेन्ट प्रयोग गर्नुहोस्।
4: पुरै बाहुला भएका अथवा लामो बाहुला भएका कपडा लगाउनुहोस्।
2: ट्याङ्की र कुलरहरू हप्तामा एकचोटि सफा गर्नुहोस्।
4: वरपर पानी जम्न नदिनुहोस्।
2: डेङ्गुका कुनै पनि लक्षण देखिएमा उपचारका लागि स्वास्थ्य संस्था जानुहोस्। डेङ्गु रोगका लक्षणहरू:
4: अत्याधिक पेट दुख्नु, तारन्तार बान्ता हुनु, बान्तामा रगत देखिनु, दिशामा रगत देखिनु, नाक वा गिजाबाट रगत बग्नु, अत्याधिक आलस्यता, बैचनी वा चिटचिटापन हुनु।
2: यी र यस्ता लक्षणहरू देखिएमा तुरन्त नजिकको स्वास्थ्य संस्था वा चिकित्सकको सल्लाह सुझाव पालना गर्नुहोला।
4: जनहितका लागि नेपाल रेडको सोसाइटी जिल्ला शाखा तनहु।
2: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
5: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदम चोक ब्यास 2 पाइन्छ नि दिदी।
2: हो र, कति खोजे पदम चोकमा पो रहेछ त।
5: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
2: विवाह, व्रतबन्ध, पास्नी तथा चाडपर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
5: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास 2 पदम चोक, दमौली, तनहु। सम्पर्क नम्बर 9840-00-61, 9806-73-344।
6: फुलको आँखामा फुलै संसार,
7: आहा, कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
8: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्री कृष्ण नर्सरीबाट ल्याएको नि।
7: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
8: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
7: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844-65-94-36, 9805-41-437।
8: ब्यास 3 प्रशासन चोक, दमौली।
9: Sincerely, it's your own Damoli FM 94.2 MHz.

0: होइन सन्देश, के भयो तिमीलाई? बडो चिन्तामा देखिन्छौ त, के सोचिरहेछौ?
1: लौरिउने सपना थियो, भर्तुन जाउँ भनेको, दाँत पनि केलहार सत्यनाश पारो।
0: यति कुरामा नि केको टेन्सन लिएर होला, ढोरबराई डेन्टल केयरमा जाऊ न, तिम्रो समस्याको समाधान त्यही हुन्छ।
1: विगत दुई दशकदेखि निरन्तर सेवा दिइरहेको तनोवासीको मन जित्न सफल एकमात्र पुरानो तथा भरपर्दो दन्त उपचार केन्द्र ढोरबराई डेन्टल केयर सेन्टरमा दाँत, मुख तथा गिजा सम्बन्धी रोगको उपचार गराई समय र पैसाको बचत गर्नुहोस्। विश्वास तपाईँको सेवा हाम्रो, हाम्रा सेवाहरू नदुखेकन दाँत फुकाल्ने,
0: नमिलेको दाँतहरू मिलाउने,
1: दाँत सफा गर्ने र टल्काउने, मुख गनाउने रोगको उपचार, मुखमा पुरै दाँत राख्ने,
0: भर्ती हुने युवा युवतीलाई ग्यारेन्टीका साथ दाँत लगाउने तथा नचिनिने गरी भर्ने, दाँतको एक्सरे सेवा आदि। सम्पर्क ढोरबराई डेन्टल केयर सेन्टर, भोलेटार चोक, दमौली। फोन नम्बर 9846065102, 9864470480। पुनश शनिबार सेवा बन्द रहनेछ।
2: सिद्धार्थ बैंक र क्यारे जनहितरी जारी सन्देश।
3: सिद्धार्थ बैंक, सम्बन्ध सधैँ भरिलाई।
4: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ता बन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू, आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
5: मगर इलेक्ट्रोनिक्स, ब्यास 2 डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
4: 9508500700।
5: 9846604304।

0: मौली एफएम 94.2 समुदाय को आवाज।
1: वर्षा लागेपछि पानी जमेर लेउ लागेर हैरान भएको छु म त।
2: ल दाई पनि टाइल्स लगाइदिनुस् न, पानी पनि जम्दैन, लेउ पनि लाग्दैन, बेकार हैरान हुनै पर्दैन।
1: अनि बहिनी टाइल्स कहाँबाट ल्याउने त?
2: ठुल्दै पनि हाम्रै व्यास नगरपालिकाको एक अम्रेलीमा संसार मार्बल एन्ड ग्रेनाइट ट्रेस खुलेको छ नि। अनि ठुल्दै त्यहाँ त बाथरुम किचन कौसीमा राख्ने उत्कृष्ट र गुणस्तरका मार्बल ग्रेनाइट कजरिया ब्रान्डका टाइल्स पाइँदो रहेछ नि।
1: हो र बहिनी, उसो भए म त पानी दिँदा हुने बित्तिकै ठुलो भाउजूलाई लिएर जान्छु नि।
2: बरु छिटै जानुहोस् त, साइला काकाले भन्दै हुनुहुन्थ्यो त्यहाँ त भर्खरै सामान चिटोगन कुखुरा भन्दा पनि निकै सस्तोमा छ अरे नि त।
1: ए त्यसो भए तिमीसँग फोन नम्बर छ र बहिनी?
2: हो नि दाई, मोबाइलमा टिपिहाल्नुहोस् त।
1: भन त भन।
2: 98 560 79 437।
1: फेरि एकपटक भन त।
2: 98 560 79 437।
3: संसार मार्बल एन्ड ग्रेनाइट टेरस व्यास नगरपालिका एक अम्रेली। गुरुस्तरमा विश्वास, सेवामा संत।

0: डिभिजन वन कार्यालय तनहुको अनुरोध, चितुवाको आक्रमणबाट बच्न निम्न सावधानीहरू अपनाउनका लागि हार्दिक अनुरोध गरिन्छ। चितुवा साँझ परेपछि सक्रिय हुने हुँदा आफ्ना बालबच्चाहरूलाई साँझको समयमा एक्लै नछाडौ। साँझ अबेरसम्म केटाकेटीहरूलाई बाहिर खेल्न नदिऊ। साँझ परेपछि आफू पनि सकभर बाहिर ननिस्कौ। निस्कनु नै परे सावधानी अपनाएर र समूहमा उज्यालो व्यवस्था गरी मात्र बाहिर निस्कौ। साँझ र राति जङ्गली जनावरहरू पस्न सक्ने खालका झ्याल ढोकाहरू राम्ररी बन्द गरौं। झ्यालहरूमा डन्डी तथा ग्रिल लगाई सुरक्षित बनाऊ। घर वरिपरिका अग्ला घाँस र झाडीहरू सफा गरौं। घर बाहिर साँझ राति र बिहान सबेरमा उज्यालो राखौं। जङ्गलमा दिशा पिसाब गर्न नजाऊ। आफ्नो घरमा चर्पी निर्माण गरी त्यसमा नै दिशा पिसाब गर्ने बानी बसालौ। जङ्गलको छेउमा बाटो गरी बच्चाहरूलाई स्कुल पठाउँदा मानिसको साथमा मात्र पठाऊ। सामुदायिक वन भित्र जाँदा समूह जाने गरौं। घाँस दाउराका लागि जङ्गल वा जङ्गल छेउको बारीमा जाँदा एक्लै नजाऊ। चितुवाले मुख्य आहाराको रूपमा मृगहरू, बनेल, वनकुखुरा, खरायो आदि खाने गर्दछ। यस्ता जनावरहरूको मानिसले अवैध शिकार गरी मारिदिँदा आहाराको खोजीमा चितुवा मानिसको बस्तीमा प्रवेश गर्दछ। त्यसकारण यस्ता वन्य जन्तुहरूको संरक्षण गरौं। मानव बस्ती आसपासको जङ्गलमा चितुवा देखेमा अरू गाउँलेहरू वन कार्यालय र प्रहरीलाई जानकारी गराऊ।
1: डेंगू संक्रमणबाट आफू र आफ्नो परिवारलाई बचाउनका लागि सावधानी अपनाऊ।
2: डेंगूबाट बच्ने उपायहरू: शुद्ध झुलको प्रयोग गर्नुहोस्।
1: लामखुट्टेको टोकाईबाट बचाउने धूप तथा झोलको रिपेलेन्ट प्रयोग गर्नुहोस्।
2: पुरै बाहुला भएका अथवा लामो बाहुला भएका कपडा लगाउनुहोस्।
1: ट्याङ्की र कुलरहरू हप्तामा एकचोटि सफा गर्नुहोस्।
2: वरपर पानी जम्न नदिनुहोस्।
1: डेङ्गुका कुनै पनि लक्षण देखिएमा उपचारका लागि स्वास्थ्य संस्था जानुहोस्: डेङ्गु रोगका लक्षणहरू:
2: अत्याधिक पेट दुख्नु, तारन्तार बान्त हुनु, बान्तमा रगत देखिनु, दिशामा रगत देखिनु, नाक वा गिजाबाट रगत बग्नु, अत्याधिक आलस्यता, बैचनी वा चिटचिटापन हुनु।
1: यी र यस्ता लक्षणहरू देखिएमा तुरन्त नजिकको स्वास्थ्य संस्था वा चिकित्सकको सल्लाह सुझाव पालना गर्नुहोला।
2: जनहितका लागि नेपाल रेडको सोसाइटी जिल्ला शाखा तनहु।
3: फुलको आँखामा फुलै संसार,
4: आहा, कति राम्रो बगैँचा बनाउनु भएको! कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
5: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्रीकृष्ण नर्सरीबाट ल्याएको नि।
4: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
5: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ हामी कहाँ। उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुफत मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
4: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844695436, 9865414337।
5: व्यास्तिन प्रशासन चोक, दमौली।

0: दाई केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
1: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि। स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
0: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
1: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस, ब्यास्तुई न्यू रोड अथवा लौडारी किचन हाउस, सफा सडक, दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 0655637115 र 98-41-12-07-40।
2: Presented by IMARS Smartphone.

0: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
1: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास दुईमा पाइन्छ नि दिदी।
0: हो र, कति खोजे पदमचोकमा पो रहेछ त।
1: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
0: विवाह, व्रत बन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
1: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास दुई, पदमचोक, दमौली, तनहुँ। सम्पर्क नम्बर 9840100061, 9806673344।
2: तपाईँलाई थाहा छ, तपाईँ स्मार्ट देखिनको लागि सिलाइ र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौँ तपाईँलाई अझै सुन्दर। त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास दुई नागको अगाडि कालिका मार्ग नजिकै छौँ। आउनुहोस्, हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स, नाकुवा, ब्यास दुई, दमौली, तनहुँ। सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले। सम्पर्क 9843138290, 9811751760।
0: दाई, केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
3: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि। स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
0: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
3: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी, टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस, ब्यास दुई न्यू रोड अथवा लौडारी किचन हाउस, सफा सडक, दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 0625367115 र 9841120740।

0: बाह्र पनि सकियो, अब कुन कलेज रोज्ने होला?
1: किन अन्यलमा, प्रदेशमै उत्कृष्ट नतिजा दिन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त पराशर कलेज व्यासचार दमौलीमा भर्ना खुलिसक्यो।
0: कुन कुन विषयमा नि?
1: चार वर्षे बिबिएस, बिए र बिएड प्रथम वर्षमा सीमित सिटमा भर्ना भइरहेको छ।
0: कक्षा कहिलेदेखि छ?
1: 2083 साल साउन 4 गतेदेखि नियमित कक्षा सञ्चालन हुँदैछ।
2: उत्कृष्ट नतिजा, गुणस्तरीय शिक्षा र उज्जवल भविष्यको सही रोजाई, पराशर कलेज व्यासचार दमौली।
3: सीमित सिट भएकाले आजै सम्पर्क गर्नुहोस्।

0: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ताबन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ताबन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
1: मगर इलेक्ट्रोनिक्स, भ्यास 2 डाङ्री खोल्सी, दमौली, तनहु। प्रोप्राइटर जीवन थापा। फोन
0: 98058000700,
1: 98460403044।
0: डेंगु संक्रमणबाट आफू र आफ्नो परिवारलाई बचाउनका लागि सावधानी अपनाऊ।
2: डेंगुबाट बच्ने उपायहरू: शुद्ध झुलको प्रयोग गर्नुहोस्।
0: लामखुट्टेको टोकाईबाट बचाउने धूप तथा झोलको रिपेलेन्ट प्रयोग गर्नुहोस्।
2: पुरै बाहुला भएका अथवा लामो बाहुला भएका कपडा लगाउनुहोस्।
0: ट्याङ्की र कुलरहरू हप्तामा एकचोटि सफा गर्नुहोस्।
2: वरपर पानी जम्न नदिनुहोस्।
0: डेङ्गुका कुनै पनि लक्षण देखिएमा उपचारका लागि स्वास्थ्य संस्था जानुहोस्। डेङ्गु रोगका लक्षणहरू:
2: अत्याधिक पेट दुख्नु, तारन्तार बान्ता हुनु, बान्तामा रगत देखिनु, दिशामा रगत देखिनु, नाक वा गिजाबाट रगत बग्नु, अत्याधिक आलस्यता, बैचनी वा चिटचिटापन हुनु।
0: यी र यस्ता लक्षणहरू देखिएमा तुरन्त नजिकको स्वास्थ्य संस्था वा चिकित्सकको सल्लाह सुझाव पालना गर्नुहोला।
2: जनहितका लागि नेपाल रेडको सोसाइटी जिल्ला शाखा तनहु।
3: ए नानी, कता हिँड्यौ छाता ओढेर? हतारमा छौ त।
4: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाइ।
3: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
4: यो त ब्यास 2 कालिका मार्गको दमौली क्युएफएक्स मल अगाडि छ नि दाइ।
3: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी।
4: हो दाइ, दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
3: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास 2 कालिका मार्ग, दमौली, तनहु।
4: प्रोप्राइटर सुरेश पुरी। मोबाइल नम्बर 98560 63444, 98560 60656।

0: तलाई घरको याद आउँदैन?
1: आउँछ नि यार, तर के गर्ने, होस्टेलको लाइफै रमाइलो छ।
0: मलाई थाहा छ किन
1: हिजो क्लासमा
0: ल

सूचना सूचना सूचना जलचर संरक्षण ऐन 2017 ब्यास नगरपालिका जलचर तथा जलीय जैविक विविधता संरक्षण ऐन 2081 अनुसार निम्न क्रियाकलाप गरी जलचर मार्नु वा समात्नु पूर्ण रूपमा निषेध गरिएको छ। जलचर सम्बन्धी निषेधित कार्यहरू विद्युतीय करेन्ट लगाउन नपाइने, विषालु रासायनिक पदार्थको प्रयोग गर्न नपाइने, विस्फोटक पदार्थको प्रयोग गर्न नपाइने, तिवारी जालको प्रयोग गर्न नपाइने, रात्रिको समयमा माछा मार्न नपाइने, खोला तथा ताल किनारमा फोहोर फाल्ने र पानी दूषित बनाउन नपाइने, ओत समाउन वा मार्न नपाइने। ब्यास नगरपालिका क्षेत्रभित्रका कलेस्ती, छाप्दी, साँगे, बुल्दी, रिस्ती, खिरखाँदी जस्ता खोला नाला, ताल, पोखरी, तलैयाहरूमा ब्यास नगरबाट अनुगमनका क्रममा विभिन्न प्रजातिका माछाहरू, असला, सर, फकेटा, बाम, बुदुना, गडौला, भित्ते लगायतका जलचरहरू माथि उल्लेखित निषेधित कार्यहरू गरी मार्ने वा हानि नोक्सानी गरेको पाइएमा ब्यास नगरपालिका जलचर तथा जलीय जैविक विविधता संरक्षण ऐन 2081 बमोजिम ₹2,000 अधिकतम ₹2,00,000 जरिवाना गरिनेछ। ब्यास नगरपालिका नगर कार्यपालिकाको कार्यालय दमौली तनहुँ गण्डकी प्रदेश नेपाल।

0: It's a goal!
1: Himstar Gold! हर एक वर्ल्ड कप चाहिए, यो वर्ल्ड कप नहीं करो सेलिब्रेट मिली सब जेनरेशन हिमस्टार टीवी खरीद करना पाउनुहोस् 32% सम्म को कैशबैक वर्ल्ड कप 2026 को टीवी सीजन पास र एक वर्ष को नेट टीवी पैक शर्तहरू लागू हुने छन् हिमस्टार टीवी उही सेलिब्रेशन हर एक जेनरेशन
2: हिमस्टार फॉर अ कम्प्लीट होम
3: सूचना
4: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनु होला।
3: हाम्रा सेवाहरू
4: सत्यवती निर्मल बाल मन्दिर परासर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
3: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार
4: स्थान व्यास नगरपालिकाको भवनको पार्किङ साइड
3: फोन नम्बर 98 28 28 00 80 98 15 10 45 39।

0: बाह्र पनि सकियो, अब कुन कलेज रोज्ने होला?
1: किन अन्यलमा प्रदेशमै उत्कृष्ट नतिजा दिन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त पराशर कलेज व्यासचार दमौलीमा भर्ना खुलिसक्यो।
0: कुन कुन विषयमा नि?
1: चार वर्षे बिबिएस, बिए र बिएड प्रथम वर्षमा सीमित सिटमा भर्ना भइरहेको छ।
0: कक्षा कहिलेदेखि छ?
1: 2083 साल साउन 4 गतेदेखि नियमित कक्षा सञ्चालन हुँदैछ।
2: उत्कृष्ट नतिजा, गुणस्तरीय शिक्षा र उज्जवल भविष्यको सही रोजाई, पराशर कलेज व्यासचार दमौली।
3: सीमित सिट भएकाले आजै सम्पर्क गर्नुहोस्।

0: लाउ लाउ र खाउ खाउको बेलामा पनि आफ्ना रहर भने कति मेटाएनन् हो यी बुढाले।
1: होइन, के को गन्थन हो सानी?
0: केही होइन, आफूलाई भने कस्तो सुनको गरगहना लगाएर हिँड्न मन लागेको छ, हजुर भने कुरै बुझ्नुहुन्न।
1: सुनको गहना? होइन, यस्तो महँगो सुन जता पायो त्यता किन्न त भएन नि।
0: हेर्नुहोस्, बाराइ ज्वेलर सुनचाँदी पसलमा भने अनुसारको आधुनिक डिजाइनका गरगहनाहरू पाइन्छ।
1: कहाँ छ बाराइ सुनचाँदी पसल?
0: दमौलीको न्यू रोड कालिका मार्गको चोकैमा रहेको पसलमा कम्प्युटर प्रविधिबाट नापतौल गरी आधुनिक डिजाइनका गरगहनाहरू ग्यारेन्टीका साथ निश्चित समयमा तयार गरिन्छ। साथै राशि अनुसारका पत्थर जडित औँठीहरू पनि निर्माण गरिन्छ।
1: प्रोप्राइटर सञ्जय हेकतराज, बाराही ज्वेलर सुनचाँदी पसल, न्यू रोड, कालिका मार्ग, चोक, दमौली, तनहुँ।
0: सम्पर्क 9846-41-633, 9817-15-098, 9864-0385।
2: डेंगु संक्रमणबाट आफू र आफ्नो परिवारलाई बचाउनका लागि सावधानी अपनाऊ।
3: डेंगुबाट बच्ने उपायहरू: शुद्ध झुलको प्रयोग गर्नुहोस्।
2: लामखुट्टेको टोकाईबाट बचाउने धूप तथा झोलको रिपेलेन्ट प्रयोग गर्नुहोस्।
3: पुरै बाहुला भएका अथवा लामो बाहुला भएका कपडा लगाउनुहोस्।
2: ट्याङ्की र कुलरहरू हप्तामा एकचोटि सफा गर्नुहोस्।
3: वरपर पानी जम्न नदिनुहोस्।
2: डेङ्गुका कुनै पनि लक्षण देखिएमा उपचारका लागि स्वास्थ्य संस्था जानुहोस्। डेङ्गु रोगका लक्षणहरू:
3: अत्याधिक पेट दुख्नु, तारन्तार बान्ता हुनु, बान्तामा रगत देखिनु, दिशामा रगत देखिनु, नाक वा गिजाबाट रगत बग्नु, अत्याधिक आलस्यता, बैचनी वा चिटचिटापन हुनु।
2: यी र यस्ता लक्षणहरू देखिएमा तुरन्त नजिकको स्वास्थ्य संस्था वा चिकित्सकको सल्लाह सुझाव पालना गर्नुहोला।
3: जनहितका लागि नेपाल रेडका सोसाइटी जिल्ला शाखा तनहुँ।
4: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार गोठे ट्रस्ट राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
5: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। आल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
4: अनि त्यो कहाँ पाइन्छ त?
5: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
2: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड आल्मुनियम उद्योग, मोबाइल 9846-14-438।
6: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, शोरूम
2: ब्यास 3 दुर्गा मन्दिर लाइन, मेन रोड, दमौली।
6: फर्निचर उद्योग
2: ब्यास 11 मुसे खोला 10 भाइ नयाँ पुल। मोबाइल नम्बर 9816-64-63-83,
7: 9560-43-234।
8: बाह्र पनि सकियो, अब कुन कलेज रोज्ने होला?
9: किन अन्यलमा, प्रदेशमै उत्कृष्ट नतिजा दिन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त पराशर कलेज व्यासचार दमौलीमा भर्ना खुलिसक्यो।
8: कुन कुन विषयमा नि?
9: 4 वर्षे बीबीएस, बीए र बीएड प्रथम वर्षमा सीमित सिटमा भर्ना भइरहेको छ।
8: कक्षा कहिलेदेखि छ?
9: 2083 साल साउन 4 गतेदेखि नियमित कक्षा सञ्चालन हुँदैछ।
10: उत्कृष्ट नतिजा, गुणस्तरीय शिक्षा र उज्जवल भविष्यको सही रोजाई, पराशर कलेज व्यासचार दमौली।
11: सीमित सिट भएकाले आजै सम्पर्क गर्नुहोस्।

0: एक सेट मिनीहार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न। आज त म आफै गएर किनेर ल्याउँछु।
1: हेर न हेर बुद्धि, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नुहुन्न। त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराली सुनचाँदी पसलमा जानुपर्छ।
0: हजुर, हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्। प्रोप्राइटर डम्बर बराली, ब्यास्तिन सफा सडक दमौली, इलिसा फेन्सी भएको घरमा। मोबाइल नम्बर 9856025380, 9814852518 र 9805315332।
2: दमौलिया FM 94.2 समुदायको आवाज।

0: वर्षा लागेपछि पानी जमेर लेउ लागेर हैरान भएको छु म त।
1: ल दाइ पनि टाइल्स लगाइदिनुस् न, पानी पनि जम्दैन लेउ पनि लाग्दैन, बेकार हैरान हुनै पर्दैन।
0: अनि बहिनी टाइल्स कहाँबाट ल्याउने त?
1: फुललाई पनि हाम्रै व्यास नगरपालिकाको एक अमरेलीमा संसार मार्बल एन्ड ग्रेनाइट ट्रेस खुलेको छ नि। अनि फुललाई त्यहाँ त बाथरुम किचन कौसीमा राख्ने उत्कृष्ट र गुणस्तरका मार्बल ग्रेनाइट बजारिया ब्रान्डका टाइल्स पाइँदो रहेछ नि।
0: हो र बहिनी, उसो भए म त पानी दिँदा हुने बित्तिकै ठुलो भाउलाई लिएर जान्छु नि।
1: बरु छिटै जानुहोस् त, साइला काकाले भन्दै हुनुहुन्थ्यो त्यहाँ त भर्खरै सामान चिटो गर्नु कुखुरा भन्दा पनि निकै सस्तोमा छ र नि त।
0: ए त्यसो भए तिमीसँग फोन नम्बर छ र बहिनी?
1: भनी दाई मोबाइलमा टिपिहाल्नुहोस् त।
0: भन त भन।
1: 98 560 79 437।
0: फेरि एकपटक भन त।
1: 98 560 79 437।
0: संसार मार्बल एन्ड ग्रेनाइट टेरस व्यास नगरपालिका एक अमरेली। गुरुस्तरमा विश्वास सेवामा सन्

0: आहा, कस्तो राम्रो रङ रोगन! मार्बल, टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
1: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
0: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
2: भोपाल हार्डवेयर, ब्यास चार मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोपाइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्युमिनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565635319, 98567739।
0: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
3: होइन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
0: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
3: ए, कता छ नि जीवन मोबाइल पसल? के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिन कि भनेको।
0: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन। हाम्रै व्यास्तै दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा, साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
3: हो र? अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
0: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको, अहिले त एकदम राम्रोसँग चल्छ, छिटो र एकदम सस्तो, अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
4: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन् र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र दुई दुईवटा फोटो लिएर आउनुहोला।
0: प्रोप्राइटर जीवन सुनार। सम्पर्क नम्बर 97059049080 र 98295017713। फेसबुक जीवन सुगर, टिकटक, इन्स्टाग्राम जीवन मोबाइल पसल, ब्यास्तुई दमौली, लक्ष्मी टोल, सुनचादी लाइन। डेंगू संक्रमणबाट आफू र आफ्नो परिवारलाई बचाउनका लागि सावधानी अपनाऊ।
5: डेंगूबाट बच्ने उपायहरू: शुद्ध झुलको प्रयोग गर्नुहोस्।
0: लामखुट्टेको टोकाइबाट बचाउने धूप तथा झोलको रिपेलेन्ट प्रयोग गर्नुहोस्।
5: पुरै बाहुला भएका अथवा लामो बाहुला भएका कपडा लगाउनुहोस्।
0: ट्याङ्की र कुलरहरू हप्तामा एकचोटि सफा गर्नुहोस्।
5: वरपर पानी जम्न नदिनुहोस्।
0: डेङ्गुका कुनै पनि लक्षण देखिएमा उपचारका लागि स्वास्थ्य संस्था जानुहोस्। डेङ्गु रोगका लक्षणहरू:
5: अत्याधिक पेट दुख्नु, तारन्तार बान्ता हुनु, बान्तामा रगत देखिनु, दिशामा रगत देखिनु, नाक वा गिजाबाट रगत बग्नु, अत्याधिक आलस्यता, बैचनी वा चिटचिटापन हुनु।
0: यी र यस्ता लक्षणहरू देखिएमा तुरन्त नजिकको स्वास्थ्य संस्था वा चिकित्सकको सल्लाह सुझाव पालना गर्नुहोला।
5: जनहितका लागि नेपाल रेडको सोसाइटी जिल्ला शाखा तनहुँ।
6: तपाईँलाई थाहा छ, तपाईँ स्मार्ट देखिनको लागि सिलाइ र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौ तपाईँलाई अझै सुन्दर। त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास दुई नाकको अगाडि कालिका मार्ग नजिकै छौँ। आउनुहोस्, हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स, नाकुवा, ब्यास दुई, दमौली, तनहुँ। सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले। सम्पर्क 98413380290, 98171 5760।
7: 94.2 दमौली एफएम समुदायको आवाज।

0: ए नानी हो, थाहा पायौ कि पाएनौ, आज त रोधी घरमा दुर्गा घालको रमाइलो साथ जम्का भेट छ रे नि, जानी होइन?
1: लगे त जानी हो, लानी हो।
0: किन नलानु? लौ आऊ है, आऊ सालिजो भाकामा यसो रमाइलो गरौँ।

0: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
1: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
0: ए हो, म त त्यतैतिर लागे कान्छा।
1: हुन्छ हुन्छ दाई।
2: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चौक दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
3: प्रोपाइटर केसी कान्छा, सम्पर्क नम्बर 9827173042, 9542820000।
4: सामाजिक सञ्जाल जी छ्यानले झाँझी मरी बुझी मरी ब्याङ्गैन आधिकारिक प्रोफाइल मात्र फलो लना खैबै बिनी लिङ्क खुल्दिउ भन्दा उइसु सु खन क्या खलो सुजी पिमिलो खन यामो बिमारी छ्यानले खोना दे खुल्दिब वेबसाइट ना URL चेक लना आछेवा घटना तल आपिबै लागि समय समयरी आफै न पासपोर्ट फेरदिल परिमो न्युई तोय तारी शङ्ख लैदी विषा बैङ्गरी यही मरी तुरन्त खबर लना।
5: सतर्क तन ठगे तब त क्या जोगिना।
6: सिद्धार्थ बैङ्गर क्याले जनहितरी जारी सन्देश।
7: सिद्धार्थ बैङ्क, सम्बन्ध सधैँ भरिलाई।
8: 12 पनि सकियो, अब कुन कलेज रोज्ने होला?
9: किन अन्यलमा प्रदेशमै उत्कृष्ट नतिजा दिन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त पराशर कलेज व्यासचार दमौलीमा भर्ना खुलिसक्यो।
8: कुन कुन विषयमा नि?
9: 4 वर्षे BBS, BA र BEd प्रथम वर्षमा सीमित सिटमा भर्ना भइरहेको छ।
8: कक्षा कहिलेदेखि छ?
9: 2083 साल साउन 4 गतेदेखि नियमित कक्षा सञ्चालन हुँदैछ।
10: उत्कृष्ट नतिजा, गुणस्तरीय शिक्षा र उज्जवल भविष्यको सही रोजाई। पराशर कलेज व्यास 4 दमौली।
11: सीमित सिट भएकाले आजै सम्पर्क गर्नुहोस्।

0: सूचना सूचना सूचना
1: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनु होला।
0: हाम्रा सेवाहरू
1: सत्यवती निर्मल बाल मन्दिर परासर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
0: प्रोप्राइटर सिटीबीटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
1: स्थान व्यास नगरपालिकाको भवनको पार्किङ साइड।
0: फोन नम्बर 98-28-28-00-80 98-15-10-45-39।
2: पनि सकियो, अब कुन कलेज रोज्ने होला?
3: किन अन्यलमा प्रदेशमै उत्कृष्ट नतिजा दिन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त परासर कलेज व्यासचार दमौलीमा भर्ना खुलिसक्यो।
2: कुन कुन विषयमा नि?
3: 4 वर्षे बिबिएस, बिए र बिएड प्रथम वर्षमा सीमित सिटमा भर्ना भइरहेको छ।
2: कक्षा कहिलेदेखि छ?
3: 2083 साल साउन 4 गतेदेखि नियमित कक्षा सञ्चालन हुँदैछ।
4: उत्कृष्ट नतिजा, गुणस्तरीय शिक्षा र उज्जवल भविष्यको सही रोजाई, पराशर कलेज व्यासचार दमौली।
5: सीमित सिट भएकाले आजै सम्पर्क गर्नुहोस्।

0: लाउलाउ र खाउखाउको बेलामा पनि आफ्ना रहर भने कति मेटाएनन् हो यी बुढाले।
1: होइन, के को गन्थन हो सानी?
0: केही होइन, आफूलाई भने कस्तो सुनको गरगहना लगाएर हिँड्न मन लागेको छ, हजुर भने कुरै बुझ्नुहुन्न।
1: सुनको गहना? होइन, यस्तो महँगो सुन जता पाए त्यता किन्न त भएन नि।
0: हेर्नुहोस्, बाराई ज्वेलर सुनचाँदी पसलमा भने अनुसारको आधुनिक डिजाइनका गरगहनाहरू पाइन्छ।
1: कहाँ छ बाराई सुनचाँदी पसल?
0: दमौलीको न्यू रोड कालिका मार्गको चोकैमा रहेको पसलमा कम्प्युटर प्रविधिबाट नापतौल गरी आधुनिक डिजाइनका गरगहनाहरू ग्यारेन्टीका साथ निश्चित समयमा तयार गरिन्छ। साथै राशि अनुसारका पत्थर जडित औँठीहरू पनि निर्माण गरिन्छ।
1: प्रोप्राइटर संजय हेकतराज, बाराही ज्वेलर सुनचाँदी पसल, न्यू रोड कालिका मार्ग, चोक दमौली, तनहुँ।
0: सम्पर्क 9846-41-633, 9817-15-098, 9864-0383-85।
2: सम्पूर्ण जीन्स आइटमका लागि सबैको रोजाई ओम फेन्सी, ब्यास 2 न्यू रोड दमौली। नयाँ नयाँ डिजाइन का आकर्षक जीन्स आइटम का लागि हामीलाई सम्झनुहोस्। सम्पर्क नम्बर 9805617350। साथै मन्जु प्रकाश एग्रो एन्ड सप्लायर्स, ब्यास 4 सिमलटार, निम्तो पार्टी प्यालेस भन्दा थोरै अगाडि। हामी कहाँ लैनो भैँसी गाई सुपथ मूल्यमा बिक्री गरिन्छ, साथै थारो भैँसीसँग लैनो भैँसी पनि साटफेर गरिन्छ। सिधै सम्पर्क गर्न सक्नुहुनेछ 9805617350।
3: सूचना सूचना सूचना।
2: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनुहोला।
3: हाम्रा सेवाहरू
2: सत्यवती निर्मल बाल मन्दिर पराशर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
3: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
2: स्थान ब्यास नगरपालिकाको भवनको पार्किङ साइड।
3: फोन नम्बर 9828280080, 9815-10-45-39।
2: दाई, केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
4: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि। स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
2: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
4: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी, टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
2: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस, ब्यास 2 न्यू रोड अथवा लौडारी किचन हाउस, सफा सडक दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 0965367115 र 9841120740।

0: ए बहिनी, घर त छिटिक्कै बनाएछौ हैन? यति राम्रो फर्निचरको सामान कहाँबाट ल्यायौ?
1: कहाँबाट ल्याउनु नि दाई, हाम्रै व्यासचार किसान हार्डवेयरको पछाडि पट्टि रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
0: हजुर, हामी कहाँ स्टिलको दराज, कुर्सी, टेबुल, साथै काठको सोफा, दराज, पलाङ, पर्दा, कार्पेट, विवाहको सामान होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
2: ब्यास 4, मेन रोड, दमौली तनहुँ।
0: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन 9816161326, 9843006605, 9819113627, 0635650025।
3: ए कमला, कति काम मात्र गरेको बहिनी, हिँड न, खाजा खान जाऊ।
1: खाजा पनि के खानु र दाई, खाऊ त्यही मम चाउमिन, नखाऊ त्यही मम चाउमिन। बाहिरको खाजा खायो बिसन्चो मात्रै बनाउँछ।
3: म तिमीलाई मम चाउमिन खान लाने होइन नि, दमौलीमा पहिलो पटक खुलेको भागीरथ लच्छा पराठा घरमा लैजान्छु।
1: यहाँ के पाइन्छ र?
3: साउथ इन्डियामा ख्याति प्राप्त कुकद्वारा स्वादिलो लच्छा पराठा, आलु पराठा, गोभी पराठा, अन्डा पराठा, सुक्खा रोटी र नास्ताको राम्रो व्यवस्था छ नि।
1: ए हो र, त्यसो भए जाऊ न त खाजा खान।
3: स्वादिष्ट खाजा र खाना तथा अर्डरको लागि भागीरथ लच्छा पराठा दमौली खाजा घर।
2: साउथ इन्डियन दम बिरयानी, फ्रेस जुस, चिकन चटपट आदिको व्यवस्था छ।
1: विद्यार्थी कर्मचारी लगायतका नियमित ग्राहकको लागि विशेष छुटको समेत व्यवस्था छ।
0: साथै होम डेलिभरीको पनि सुविधा छ। प्रोप्राइटर डिलीराम पाठक,
2: व्यस्तोई बाग बजार, जोशी पेट्रोल पम्प भन्दा ठिक अगाडि।
0: सम्पर्क नम्बर 9845043780।

0: किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ता बन्दीमा ल्याएको छ। नयाँ सोरुम नयाँ मोबाइलहरू आइफोन सामसुङ रेडमी ओप्पो भिभो रियलमी नथिङ ओनर नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
1: मगर इलेक्ट्रोनिक्स ब्यास 2 डाङ्री खोल्सी दमौली तनहुँ प्रोप्राइटर जीवन थापा फोन
0: 98058000700
1: 98460403444
0: डेंगु संक्रमणबाट आफू र आफ्नो परिवारलाई बचाउनका लागि सावधानी अपनाऊ।
2: डेंगुबाट बच्ने उपायहरू शुद्ध झुलको प्रयोग गर्नुहोस्।
0: लामखुट्टेको टोकाइबाट बचाउने धूप तथा झोलको रिपेलेन्ट प्रयोग गर्नुहोस्।
2: पुरै बाहुला भएका अथवा लामो बाहुला भएका कपडा लगाउनुहोस्।
0: ट्याङ्की र कुलरहरू हप्तामा एकचोटि सफा गर्नुहोस्।
2: वरपर पानी जम्न नदिनुहोस्।
0: डेङ्गुका कुनै पनि लक्षण देखिएमा उपचारका लागि स्वास्थ्य संस्था जानुहोस्। डेङ्गु रोगका लक्षणहरू
2: अत्याधिक पेट दुख्नु, तारन्तार बान्ता हुनु, बान्तामा रगत देखिनु, दिशामा रगत देखिनु, नाक वा गिजाबाट रगत बग्नु, अत्याधिक आलस्यता, बैचनी वा चिटचिटापन हुनु।
0: यी र यस्ता लक्षणहरू देखिएमा तुरन्त नजिकको स्वास्थ्य संस्था वा चिकित्सकको सल्लाह सुझाव पालना गर्नुहोला।
2: जनहितका लागि नेपाल रेडका सोसाइटी जिल्ला शाखा तनहु।
3: Sincerely, it's your own Damoli FM 94.2 MHz.

सूचना सूचना सूचना जलचर संरक्षण ऐन 2017 ब्यास नगरपालिका जलचर तथा जलीय जैविक विविधता संरक्षण ऐन 2081 अनुसार निम्न क्रियाकलाप गरी जलचर मार्नु वा समात्नु पूर्ण रूपमा निषेध गरिएको छ। जलचर सम्बन्धी निषेधित कार्यहरू विद्युतीय करेन्ट लगाउन नपाइने, विषालु रासायनिक पदार्थको प्रयोग गर्न नपाइने, विस्फोटक पदार्थको प्रयोग गर्न नपाइने, तिवारी जालको प्रयोग गर्न नपाइने, रात्रिको समयमा माछा मार्न नपाइने, खोला तथा ताल किनारमा फोहोर फाल्ने र पानी दूषित बनाउन नपाइने, ओत समाउन वा मार्न नपाइने, ब्यास नगरपालिका क्षेत्रभित्रका कलेस्ती, छाप्दी, साँगे, बुल्दी, रिस्ती, खिर खाँदी जस्ता खोला नाला, ताल, पोखरी, तलैयाहरूमा ब्यास नगरबाट अनुगमनका क्रममा विभिन्न प्रजातिका माछाहरू, असला, सर, फकेटा, बाम, बुदुना, गडौला, भित्ते लगायतका जलचरहरू माथि उल्लेखित निषेधित कार्यहरू गरी मार्ने वा हानि नोक्सानी गरेको पाइएमा ब्यास नगरपालिका जलचर तथा जलीय जैविक विविधता संरक्षण ऐन 2081 बमोजिम रु 2000 देखि अधिकतम रु 2,00,000 जरिवाना गरिनेछ। ब्यास नगरपालिका नगर कार्यपालिकाको कार्यालय दमौली तनहुँ गण्डकी प्रदेश नेपाल।

0: आहा, कस्तो राम्रो रंग रोगन, मार्बल टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
1: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
0: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
2: भोपाल हार्डवेयर, ब्यास चार मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोपाइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्युमिनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565653119, 98567739।
0: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
3: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास दुईमा पाइन्छ नि दिदी।
0: हो र, कति खोजे, पदमचोकमा पो रहेछ त।
3: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
0: विवाह, व्रत बन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट, पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
3: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास दुई, पदमचोक, दमौली, तनहुँ। सम्पर्क नम्बर 98410-0061, 98066-73344।
4: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
5: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
4: ए हो, म त त्यतैतिर लागेँ कान्छा।
5: हुन्छ हुन्छ दाई।
0: बन्दीपुरे कान्छाको मासु पसल, ब्यास दुई, गणेशमान चोक, दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ।

0: साथै विवाह भोजभतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
1: प्रोपाइटर केसी कान्छा, सम्पर्क नम्बर 9827173042, 9742582000।

0: सूचना सूचना सूचना
1: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनु होला।
0: हाम्रा सेवाहरू
1: सत्यवती निर्मल बाल मन्दिर पराशर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
0: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
1: स्थान व्यास नगरपालिकाको भवनको पार्किङ साइड।
0: फोन नम्बर 98 28 28 00 80 98 15 10 45 39।

0: सामाजिक सञ्जाल री छ्यानली जाँझीमरी बुझीमरी ब्याङ्गैन अधिकारिक प्रोफाइल मात्र फलो लना खैबै बिनी लिङ्क खुल्दिउ भन्दा उहिसु सु खन क्या खलो सुजी पिमिलो खन यामु बिमारी छ्यानले खोना दे खुल्दिब वेबसाइट हैना यूआरएल चेक लना आछेवा घटना तल आफै लागि समय समयरी आफै ना पासपोर्ट फेरदिल परिमो तारी शङ्ख लैदी विषा बैङ्गरी यही मरी तुरन्त खबर लना
1: सतर्क तन ठगे तब त क्या जोगिना
2: सिद्धार्थ बैङ्गर क्याले जनहितरी जारी सन्देश
3: सिद्धार्थ बैङ्क सम्बन्ध सधैँ भरिलाई
4: होइन हो माइली मलाई त ढाकाको टोपी दौरा सुरुवाल कोट चाहिएको थियो दमौली बजार भरि खोजे कतै देखिन त
5: ढाकाको हातले बुनेका कपडाहरू ढाका टोपी दौरा सुरुवाल ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास दुईमा पाइन्छ नि दिदी
4: हो र कति खोजे पदमचोकमा पो रहेछ त
5: हो नि दिदी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी दोपट्टा साडी दौरा सुरुवाल कोट पाइन्ट सर्ट जनजाति ड्रेसहरू कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि
4: विवाह व्रत बन्ध पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी म त
6: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी टोपी दौरा सुरुवाल चप्पल कोट पाइन्ट झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ
5: प्रोप्राइटर विष्णु एन्ड कला निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग ब्यास दुई पदमचोक दमौली तनहु सम्पर्क नम्बर 9840001 9806673344
7: फुलको आँखामा फुलै संसार
8: आहा कति राम्रो बगैँचा बनाउनु भएको कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू
9: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्रीकृष्ण नर्सरीबाट ल्याएको नि
8: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो त्यही जानु पर्ला
9: हुन्छ गइहाल्नुहोस् एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ
8: प्रोप्राइटर गम्भीर दास नेपाल मोबाइल नम्बर 9844694636 9805141437
9: ब्यास 3 प्रशासन चोक दमौली
10: दमौली FM 94.2 समुदायको आवाज

0: बारह पनि सकियो, अब कुन कलेज रोज्ने होला?
1: किन अन्यलमा प्रदेशमै उत्कृष्ट नतिजा दिन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त पराशर कलेज व्यासचार दमौलीमा भर्ना खुलिसक्यो।
0: कुन कुन विषयमा नि?
1: चार वर्षे बिबिएस, बिए र बिएड प्रथम वर्षमा सीमित सिटमा भर्ना भइरहेको छ।
0: कक्षा कहिलेदेखि छ?
1: 2083 साल साउन 4 गतेदेखि नियमित कक्षा सञ्चालन हुँदैछ।
2: उत्कृष्ट नतिजा, गुणस्तरीय शिक्षा र उज्जवल भविष्यको सही रोजाई, पराशर कलेज व्यासचार दमौली।
3: सीमित सिट भएकाले आजै सम्पर्क गर्नुहोस्।

0: म तँलाई बिहा गर्ने हौ।
1: क्यालाई बिहा हेर्नु पर्यो? दुःखमै दुःख थप्न लागि
0: नापै दुःख बाँडिएला पनि त।

0: ए कमला, कति काम मात्र गरेको बहिनी, हिँड न खाजा खान जाऊ।
1: खाजा पनि के खानु र दाई, खाऊ त्यही मम चाउमिन, नखाऊ त्यही मम चाउमिन। बाहिरको खाजा खायो बिसन्चो मात्रै बनाउँछ।
0: म तिमीलाई मम चाउमिन खान लाने होइन नि, दमौलीमा पहिलो पटक खुलेको भागीरथ लच्छा पराठा घरमा लैजान्छु।
1: त्यहाँ के पाइन्छ र?
0: साउथ इन्डियामा ख्याति प्राप्त कुकद्वारा स्वादिलो लच्छा पराठा, आलु पराठा, गोभी पराठा, अन्डा पराठा, सुक्खा रोटी र नास्ताको राम्रो व्यवस्था छ नि।
1: ए हो र, त्यसो भए जाउन त खाजा खान।
0: स्वादिष्ट खाजा र खाना तथा अर्डरको लागि भागीरथ लच्छा पराठा दमौली खाजा घर।
2: साउथ इन्डियन दम बिरयानी, फ्रेस जुस, चिकन चटपट आदिको व्यवस्था छ।
1: विद्यार्थी कर्मचारी लगायतका नियमित ग्राहकको लागि विशेष छुटको समेत व्यवस्था छ।
3: साथै होम डेलिभरीको पनि सुविधा छ। प्रोप्राइटर दिल्लीराम पाठक,
2: व्यस्तै बाग बजार जोशी पेट्रोल पम्प भन्दा ठिक अगाडि।
3: सम्पर्क नम्बर 98465043780।

डिभिजन वन कार्यालय तनहुको अनुरोध, चितुवाको आक्रमणबाट बच्न निम्न सावधानीहरू अपनाउनका लागि हार्दिक अनुरोध गरिन्छ। चितुवा साँझ परेपछि सक्रिय हुने हुँदा आफ्ना बाल बच्चाहरूलाई साँझको समयमा एक्लै नछाडौं। साँझ अबेरसम्म केटाकेटीहरूलाई बाहिर खेल्न नदिऊ। साँझ परेपछि आफू पनि सकभर बाहिर ननिस्कौ। निस्कनु नै परे सावधानी अपनाएर र समूहमा उज्यालो व्यवस्था गरी मात्र बाहिर निस्कौ। साँझ र राति जंगली जनावरहरू पस्न सक्ने खालका झ्याल ढोकाहरू राम्ररी बन्द गरौं। झ्यालहरूमा डन्डी तथा ग्रिल लगाई सुरक्षित बनाऊ। घर वरिपरिका अग्ला घाँस र झाडीहरू सफा गरौं। घर बाहिर साँझ राति र बिहान सबेरमा उज्यालो राखौं। जंगलमा दिशा पिसाब गर्न नजाऊ। आफ्नो घरमा चर्पी निर्माण गरी त्यसमा नै दिशा पिसाब गर्ने बानी बसालौ। जंगलको छेउमा बाटो गरी बच्चाहरूलाई स्कुल पठाउँदा मानिसको साथमा मात्र पठाऊ। सामुदायिक वनभित्र जाँदा समूह जाने गरौ। घाँस दाउराका लागि जंगल वा जंगल छेउको बारीमा जाँदा एक्लै नजाऊ। चितुवाले मुख्य आहाराको रूपमा मृगहरू बनेल, वनकुखुरा, खरायो आदि खाने गर्दछ। यस्ता जनावरहरूको मानिसले अवैध शिकार गरी मारिदिँदा आहाराको खोजीमा चितुवा मानिसको बस्तीमा प्रवेश गर्दछ। त्यसकारण यस्ता वन्य जन्तुहरूको संरक्षण गरौ। मानव बस्ती आसपासको जंगलमा चितुवा देखेमा अरू गाउँलेहरू वन कार्यालय र प्रहरीलाई जानकारी गराऊ।

0: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार गोठे ट्रस राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
1: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। आल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
0: अनि त्यो कहाँ पाइन्छ त?
1: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
2: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड आल्मुनियम उद्योग, मोबाइल 9846614438।
3: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, सोरुम
2: ब्यास 3 दुर्गा मन्दिर लाइन मेन रोड दमौली,
3: फर्निचर उद्योग
2: ब्यास 11 मुसे खोला 10 भाइ नयाँ पुल, मोबाइल नम्बर 9816664683,
4: 9856343434।
5: सूचना
2: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनुहोला।
5: हाम्रा सेवाहरू
2: सत्यवती निर्मल बाल मन्दिर पराशर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
5: प्रोप्राइटर सिटीबीटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार,
2: स्थान ब्यास नगरपालिकाको भवनको पार्किङ साइड,
5: फोन नम्बर 9828280080, 9815104539।
6: 94.2 The Mauli FM, समुदायको आवाज।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com/ एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। प्युठानका विभिन्न खोला किनारमा पाँच जनाको शव फेला सम्बन्धी खबरबाट प्युठानको स्वर्गद्वारी नगरपालिका र मान्डपी गाउँपालिकाका विभिन्न खोला किनारमा दुई पुरूष दुई महिला र एक बालक सहित पाँच जनाको शव भेटिएको छ। रोल्पाको थवाङमा खसेको पहिरोपछि आएको बाढ़ीले बगाएर ल्याएका हुन सक्ने अनुमान गरिएका ती शवहरूको पहिचान खुलाउन प्रहरीले काम गरिरहेको छ। रोल्पाको थवाङ गाउँपालिका पाँच बोटल बारामा गैराती गाउँमाथिको डाँडोबाट पहिरो खसेर आधा दर्जन घर गोठपुर्दा मृत्यु हुनेको संख्या चार पुगेको छ। मनरखी पुन मगर, शान्तिपुन मगर, कमल बहादुर पुन मगर र डल बहादुर पुन मगरको शव निकालिएको छ भने घाइते दुईजनाको सुलिचौरमा उपचार भइरहेको छ। अझै आठजना बेपत्ता रहेकाले नेपाली सेना प्रहरी र स्थानीय बासिन्दा खोजी तथा उद्धारमा खटिएका छन्। चीनको न्यालम क्षेत्रमा भीरबाट खसेको पहिरोका कारण सिन्धुपाल्चोक हुँदै बग्ने भोस्टे कोशी नदीको बहाव आधा जसो रोकिएको छ। नदी थुनिएपछि बाढ़ी पूर्वानुमान महाशाखाले भोटे कोशी र सुनकोशी किनारका दोलालघाटसम्मका बासिन्दाहरूमा उच्च सतर्कता अपनाउन र नदी क्षेत्र आसपास सुरक्षित रहन सूचित गरेको छ। देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज उपत्यका सहित धेरै जसो स्थानमा भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पर्यावरण एवं मौसम वेद उज्जवल उपाध्यायले अपराह र साँझपख काठमाडौँ र आसपासका क्षेत्रका साथै रातिको समयमा मुगलिन पोखरा बेनी राजमार्ग र कर्णालीका जुम्ला कालीकोट सुर्खेत जाजरकोट दैलेख र अछाम क्षेत्रमा ठूलो वर्षाको सम्भावना रहेको जानकारी दिनुभएको छ। वर्षाका कारण बाढ़ी पहिरोको जोखिम हुने भएकाले भोलि बिहानसम्मै अत्यावश्यक कामबाहेक लामो दूरीको यात्रा नगर्न उहाँले सुझाव दिनुभएको छ। त्रिभुवन विश्वविद्यालयका सह प्राध्यापक डाक्टर विनोद पोखरेलले कोशी र मधेसका थोरै ठाउँ तथा अन्य प्रदेशका अधिकांश भूभागमा दिउँसोदेखि नै पानी परेको बताउनु भएको छ। पश्चिमी पहाड़ी भेग र बागमतीदेखि सुदूरपश्चिमसम्म राति धेरै भारी वर्षा हुने अनुमान गरिएको छ। जापानी इन्सेफ्लाइटिस संक्रमणको जोखिम बढ़ेको भन्दै स्वास्थ्य सेवा विभागले उच्च सजगता अपनाउन सबैमा अनुरोध गरेको छ। नेपालमा 11 अगस्तसम्म 54 जनामा यो पुष्टि भइसकेको र 13 जनाले ज्यान गुमाइसकेको विभागले जनाएको छ। संक्रमण पुष्टि भएका करिब 89% बिरामीले खोप नलगाएको र विशेष गरी तराईका जिल्लाहरूमा यसको असर बढ़ी देखिएको छ। संक्रमित पंक्षी तथा सुंगुर बंगुरलाई टोकेको लामखुट्टेले मानिसलाई यो भाइरस सर्ने गर्छ र यसले मानिसको मस्तिष्कमा असर पुर्याउने गर्दछ। यो मानिसबाट मानिसमा सोझै नसर्ने भए पनि 15 वर्ष मुनिका बाल बालिका र 50 वर्षभन्दा माथिका ज्येष्ठ नागरिकमा यसको जोखिम र मृत्युदर बढ़ी देखिएको छ। उच्च ज्वरो आउने, बेसरी टाउको दुख्ने, घाँटी अररो हुने र बेहोस हुने जस्ता लक्षण देखिनासाथ तुरन्त स्वास्थ्य संस्थामा जान आग्रह गरिएको छ। स्वास्थ्य मन्त्रालयले 12 महिनाका बाल बालिकालाई अनिवार्य खोप लगाउन, घर वरपर सरसफाई राख्न र झोल टाँगेर मात्र सुत्न सुझाव दिएको छ। नेपालमा विशेष गरी साउनदेखि कार्तिक महिनासम्म यसको संक्रमण बढ़ी देखिने गरेको छ। देशको मुख्य प्रशासनिक केन्द्र सिंहदरबारभित्रै आजदेखि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको नयाँ बिक्री कक्ष सञ्चालनमा आएको छ। कम्पनीको 7वार्षिकोत्सवका अवसरमा आयोजित एक कार्यक्रमका बीच उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले बिक्री कक्षको उद्घाटन गर्नुभएको छ। नयाँ बिक्री कक्षबाट सिंहदरबारमा कार्यरत कर्मचारीका साथै त्यहाँ पुग्ने सेवाग्राहीले 142 प्रकारका खाद्य तथा गैर खाद्य सामग्री सजिलै खरिद गर्न सक्नेछन्। उद्घाटन कार्यक्रममा मन्त्री यादवले नागरिकलाई सस्तो र गुणस्तरीय उपभोग्य वस्तु पुर्याउन सरकार लागि परेको बताउनु भएको छ। स्वदेशी किसान र स्थानीय उत्पादनलाई बजारसँग जोड्ने नीति अनुसार यो सेवा विस्तार गरिएको कम्पनीले जनाएको छ। कम्पनीले आजदेखि देशका 44 जिल्लाका 193 ठाउँमा सहुलियत मूल्य पसल पनि शुरू गरेको छ। यी पसलहरूबाट दैनिक उपभोग्य सामान खरिद गर्दा उपभोक्ताले प्रति किलो तथा प्रति लिटर 5 रूपियाँसम्म छुट पाउनेछन्। प्रतिनिधि सभाको पूर्वाधार विकास समितिले देशैभरका नागरिकलाई स्वच्छ र सुरक्षित खानेपानी उपलब्ध गराउन अल्पकालीन मध्यमकालीन मध्यकालीन र दीर्घकालीन कार्य योजना बनाएर काम अघि बढ़ाउन सरकारलाई निर्देशन दिएको छ। सिंहदरबारमा बसेको समितिको बैठकपछि सभापति आशिष गजुरेलले मधेस र तराई क्षेत्रमा ट्यूबवेल सुकेर पानीको अभाव भएका स्थानमा तत्काल वैकल्पिक स्रोतको व्यवस्था गर्न भनिएको बताउनु भएको छ। बैठकले मधेसमा अलपत्र परेका 176 ओभरहेड ट्याङ्की निर्माणका लागि बजेट छुट्याएर छिटो काम सक्न र सुनकोशी मरिण डाइभर्सनबाट तराईमा पानी पुर्याउने बारे यसै आर्थिक वर्षभित्र अध्ययन सिद्ध्याउन सरकारलाई ताकेता गरेको छ। यसै गरी काठमाडौँ उपत्यकामा मेलम्ची र बागमती लगायतका स्रोत जोगाउँदै दिगो आपूर्तिको प्रबन्ध मिलाउन र संघीय सरकारका मन्त्रालयहरूलाई पानीका मुहान व्यवस्थापनका लागि एकीकृत गुरु योजना तयार गर्न पनि समितिले भनेको छ। सरकारले शेयर खरिद बिक्री सम्बन्धी अध्ययन तथा छानबिन प्रतिवेदन वेबसाइट मार्फत सार्वजनिक गरेपछि दूरसञ्चार प्रदायक कम्पनी अनसेलले त्यसको भर्सना गरेको छ। टंकमणी शर्मा दंगाल नेतृत्वको समितिले तयार पारेको प्रतिवेदनमा लगानीकर्ता शेयरधनी र संचालकहरूको अति संवेदनशील विवरण रहेकाले सर्वसाधारणको पहुँचमा पुर्याउनु गैर कानूनी र फौजदारी कसुर भएको कम्पनीको दावी छ। उच्च अदालतले समेत उक्त सामग्री सार्वजनिक गर्न नपर्ने गरी रिट खारेज गरिसकेको अवस्थामा सरकारको यो निर्णय अदालतको आदेश विपरीत भएको एनसेलको भनाइ छ। यस्तो कदमले अन्तर्राष्ट्रिय स्तरमा विदेशी लगानीको वातावरण थप बिग्रने चेतावनी दिँदै कम्पनीले आफ्नो अधिकार रक्षाका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अदालतसम्म पुगेर कानूनी उपचार खोज्ने बाटो सुरक्षित रहेको पनि स्पष्ट पारेको छ। पाँच महिना लामो स्वास्थ्य उपचारपछि स्वदेश फर्किनुभएका नेपाली कंग्रेसका पूर्व सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले आफू पद वा सत्ताका लागि नभई मुलुकमा राष्ट्रिय एकता कायम गर्न सक्रिय रहने बताउनु भएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिए लगतै एक अपील जारी गर्दै देउवाले विक्रमसम्म 2033 सालमा बीपी कोइरालाले अघि सारेको मेलमिलापको नीति स्मरण गराउँदै अहिले पनि देशमा सर्वपक्षीय सहकार्य आवश्यक रहेको औल्याउनुभयो। वर्तमान सरकार जनअपेक्षा पूरा गर्न पूर्ण रूपमा चुकेको र राजनीतिक आग्रह पूर्वाग्रहमा अल्झिएको आरोप लगाउँदै उहाँले ताजा जनादेशको कदर गर्न सरकारलाई सचेत गराउनुभयो। युवा पुस्ताले चाहेको परिवर्तनलाई कंग्रेसले आत्मसात गर्ने स्पष्ट पार्दै देउवाले नयाँ र पुरानो पुस्ताबीचको सहकार्यबाटै मुलुक अघि बढ़ने उल्लेख गर्नुभएको छ। पार्टीभित्रको असन्तुष्टि र कार्यकर्ताको निराशा हटाउँदै कंग्रेसलाई एकताबद्ध बनाउन आफू प्रतिबद्ध रहेको पनि देउवाले बताउनु भएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नु होला।
2: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो। बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाइयो। जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
3: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाँकी खबर। झापा र भक्तपुरका सय परिवारले वर्षौंको पर्खाईपछि जग्गाधनी प्रमाण पुर्जा प्राप्त गरेका छन्। भूमि समस्या समाधान समितिले भक्तपुरको मध्यपुर थिमी नगरपालिका 8 बोधे गाउँका 421 परिवारलाई धनी पूर्जा वितरण गरेको छ। आर्थिक वर्ष 2078-79 नाप्जात सकिए पनि दर्ता प्रक्रियामा सर्वसाधारणको उपस्थिति कम हुँदा रोकिँदै आएको पूर्जा बाँड्ने काम अहिले प्रक्रिया पूरा गरी सम्पन्न गरिएको हो। यसै गरी झापाको कन्काई नगरपालिका वडा नम्बर 3 र 6 का 13 जना भूमिहीन दलित तथा अव्यवस्थित बसोबास वासीलाई पनि जग्गाधनी प्रमाण पूर्जा बुझाइएको छ। यो सँगै कन्काईभित्र पूर्जा पाउनेको संख्या 258 पुगेको छ। नगर प्रमुख राजेन्द्र कुमार पोखरेलका अनुसार लगत संकलन भइसकेका अन्य भूमिहीनहरूलाई पनि क्रमबद्ध रूपमा पूर्जा बुझाइनेछ। यता भक्तपुरको मध्यपुर थिमी 9 बोडे स्थित कृषि विकास बैंकको तालिम केन्द्रमा निर्मित होल्डिङ सेन्टरमा बस्दै आएका 57 वर्षीय हिरालाल पासवान आफ्नै कोठामा मृत अवस्थामा भेटिएका छन्। 12 सुवर्ण गाउँपालिका 2 स्थायी बासिन्दा पासवानले तालिम केन्द्रको दोस्रो ताला स्थित कोठा नम्बर 207 पासो लगाएको अवस्थामा मृत फेला परेका हुन्। किर्तिपुरको होल्डिङ सेन्टरमा बाढ़ी पसेपछि बोढे स्थानान्तरण गरिएका उनी सुकुम्बासीको स्थायी व्यवस्थापन नहुँदा केही समयदेखि चिन्तित रहँदै आएका थिए। श्रीमती गाउँ गएका बेला कोठामा एक्लै रहेका पासवानले यस्तो निर्णय लिएका हुन्। घटनापछि प्रमुख जिल्ला अधिकारी विनोद कुमार खड्का सहितको सुरक्षा टोली पुगे पनि राज्यको उदासीनताले यो अवस्था आएको भन्दै आन्दोलित सुकुम्बासीले शव उठाउन दिएका छैनन्। व्यवस्थापन र राहतको माग गर्दै उनीहरूले नाराबाजी गरिरहेका छन्। काठमाडौँ उपत्यकाका विभिन्न ठाउँबाट चोरी भएका 50 मोटरसाइकल तथा स्कूटर काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ। खोजीका क्रममा कार्यालयबाटै सवारी हराएका 4 जना प्रहरी कर्मचारीका मोटरसाइकल समेत फेला पारी बुझाइएको छ। साउन महिनाभित्र सवारी हराएको भन्दै 156 जना निवेदन परेकोमा प्रहरीले हालसम्म 89 द्विपाङ्ग्रे सवारी साधन फेला पारिसकेको छ। चोरी धन्दामा संलग्न रहेको आरोपमा 14 जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। हामीसँग अझै पनि खबर बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: को एकमात्र डीटीएच सेवा डिश होम।
1: डिश होम, खुशी को कनेक्शन।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्क को, र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब विदेशका खबर। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले दुई देशबीच विवादमा रहेको कुरिल टापु पुगेर त्यहाँका गतिविधिको निरीक्षण गरेपछि जापानले असन्तुष्टि जनाएको छ। टोकियोले उक्त क्षेत्र आफ्नो ऐतिहासिक भूभाग भएको दावी गर्दै भ्रमणको औपचारिक विरोध गरेको हो। दोस्रो विश्वयुद्धको अन्त्यतिर सोभियत संघले नियन्त्रणमा लिएका यी चार टापुलाई लिएर मस्को र टोकियो बीच लामो समयदेखि मतभेद रहँदै आएको छ। युक्रेनमा सैन्य कार्यवाही शुरू भएपछि जापानले रूसमाथि प्रतिबन्ध लगाएका कारण दुई देश बीचको कूटनीतिक सम्बन्ध थप बिग्रिएको छ। यता इरानमा आन्दोलनकारीलाई मृत्युदण्ड दिने क्रम बढ़ेको भन्दै फ्रान्स, बेलायत र क्यानाडा सहित 32 राष्ट्रले संयुक्त वक्तव्य मार्फत त्यसको निन्दा गरेका छन्। युरोपेली संघ सहितका देशहरूले तेहरानलाई कानून विपरीत थुनामा राखिएका नागरिकलाई तुरन्त छाड्न र मृत्युदण्ड रोक्न आग्रह गरेका हुन्। इरानका विदेश मन्त्रीले भने पश्चिमा मुलुकहरूको आलोचनालाई अस्वीकार गर्दै मानवाधिकारका नाममा अरूलाई उपदेश नदिन चेतावनी दिएका छन्। अब खेलकुद। नेपालले जापानको आइसी नागोयामा आयोजना हुने पाँचौं एसियाली पारा खेलकुद पारा एसियाडमा 35 पारा खेलाड़ीलाई सहभागिता गराउने तयारी गरेको छ। राष्ट्रिय पारा ओलम्पिक समिति नेपालका अनुसार प्रतियोगितामा झण्डै 35 अपाङ्गता भएका खेलाड़ी सहित 18 खेलमा सहभागी हुने योजना छ। साथै 29 प्रशिक्षक, अफिसियल र सम्बन्धित खेलमा खेलाड़ीका सहयोगी पनि हुनेछन्। पारा एसियाडमा नेपालको सहभागिता तथा तयारीका लागि आवश्यक व्यवस्था गरिदिन राष्ट्रिय पारा ओलम्पिक कमिटिले राखेपलाई पत्र पठाएको छ। यता नेदरल्याण्डसले स्पेनिस पूर्व मिडफिल्डर तथा बार्सिलोनाका पूर्व प्रशिक्षक भी हर्नान्डेजलाई राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ। डच फुटबल फेडरेशनले 46 जाभीलाई सन् 2023 लागि जिम्मेवारी सुम्पिएको हो। जाभीले सन् 2023 दोस्रो कार्यकाल सम्हाल्दै आएका रोनाल्डो कोम्यानको स्थान लिएका छन्। यसअघि कतारको अल साद र बार्सिलोनाको प्रशिक्षण सम्हालिसकेका जाभीका लागि राष्ट्रिय टोलीको यो पहिलो अनुभव हो। यो सँगै उनी डच टोली सम्हाल्ने इतिहासकै दोस्रो प्रशिक्षक बनेका छन्। जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। प्युठानका विभिन्न खोला किनारमा 5 शव फेला, रोल्पा पहिरोका बेपत्ता हुन सक्ने आशंका। चीनतर्फ पहिरो खस्दा भोटेकोशी नदी थुनियो, दोलालघाटसम्मका बासिन्दालाई सजग रहन आग्रह। जापानिज इन्सेफ्लाइटिसको जोखिम उच्च, सतर्कता अपनाउन अपील। सिंहदरबारभित्र सुलभ मूल्यको खाद्य बिक्री कक्ष सञ्चालन, 44 जिल्लाका 193 स्थानमा सहुलियत पसल, दैनिक उपभोग्य वस्तुमा छोड़ दिइने। मुलुकभर स्वच्छ खानेपानीको दिगो व्यवस्थापन गर्न संसदीय समितिको निर्देशन। तराईमा अलपत्र ट्याङ्की निर्माण सल्टाउन ताकेता, छानबिन प्रतिवेदन बाहिरिएकोमा एनसेलको आपत्ति, कानूनी उपचारमा जाने चेतावनी। रूसी राष्ट्रपतिको विवादित क्षेत्र भ्रमणपछि जापान असन्तुष्ट, कानून कूटनीतिक तिक्तता बढ़्यो, प्रदर्शनकारीलाई मृत्युदण्ड दिएको भन्दै इरान विरूद्ध 32 देशको विरोध। र पाँचौं एसियाली पारा खेलकुदमा नेपालबाट 35 खेलाड़ी सहभागी गराइने, 18 खेलमा प्रतिस्पर्धाको तयारी। जाभी हर्नान्डेज नेदरल्याण्डस फुटबलको मुख्य प्रशिक्षकमा नियुक्त। नेपाली खबर अहिलेलाई यति नै। अपराह्न 4 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौं। बिदा दिनुहोस्। नमस्कार।

0: हिमस्टार टिभी खरिद गर्न पाउनुहोस् 32% सम्मको क्याशब्याक, वर्ल्ड कप 2026 को टिभी सिजन पास र एक वर्षको नेट टिभी प्याक। शर्तहरू लागू हुनेछन्। हिमस्टार टिभी, उही सेलिब्रेसन हरेक जेनेरेसन।
1: हिमस्टार फर अ कम्प्लिट होम।
2: डेंगु संक्रमणबाट आफू र आफ्नो परिवारलाई बचाउनका लागि सावधानी अपनाऊ।
3: डेंगुबाट बच्ने उपायहरू: शुद्ध झुलको प्रयोग गर्नुहोस्।
2: लामखुट्टेको टोकाईबाट बचाउने धूप तथा झोलको रिपेलेन्ट प्रयोग गर्नुहोस्।
3: पुरै बाहुला भएका अथवा लामो बाहुला भएका कपडा लगाउनुहोस्।
2: ट्याङ्की र कुलरहरू हप्तामा एकचोटि सफा गर्नुहोस्।
3: वरपर पानी जम्न नदिनुहोस्।
2: डेङ्गुका कुनै पनि लक्षण देखिएमा उपचारका लागि स्वास्थ्य संस्था जानुहोस्। डेङ्गु रोगका लक्षणहरू:
3: अत्याधिक पेट दुख्नु, तारन्तार बान्ता हुनु, बान्तामा रगत देखिनु, दिशामा रगत देखिनु, नाक वा गिजाबाट रगत बग्नु, अत्याधिक आलस्यता, बैचनी वा चिटचिटापन हुनु।
2: यी र यस्ता लक्षणहरू देखिएमा तुरन्त नजिकको स्वास्थ्य संस्था वा चिकित्सकको सल्लाह सुझाव पालना गर्नुहोला।
3: जनहितका लागि नेपाल रेडको सोसाइटी जिल्ला शाखा तनहु।
4: बिहे त आँटियो बाबु, गरगहनाको लागि पो कहाँ जाने होला?
5: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाई।
6: दाजु भाइको के को गफ गफ हुँदैछ?
4: के हुनु नि, बिहे त आँटियो, गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी।
6: ल, त्यसको लागि त चिन्तै लिन पर्दैन नि। विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एकमात्र पसल पशुपति सुन चाँदी पसल छँदैछ नि, त्यही जानुपर्छ।
4: पशुपति सुन चाँदी पसल कहाँ छ नि यो?
6: यो त हाम्रै तमौली बजारको ब्यास 2 सफा सडकमा छ नि। त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन चाँदी हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ। साथै चाँदीका कलात्मक थाल, कचौरा, कलश, करुवा, गिलास, चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि। सस्तो मूल्य, उत्कृष्ट डिजाइन, हजुर तपाईँको परिवारको पहिलो रोजाई, शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुन चाँदी पसल, गोल्ड एन्ड सिल्भर सप्लायर्स, ब्यास 2 सफा सडक, दमौली। प्रोप्राइटर मोहन कुमार विश्वकर्मा, विकास सदाशङ्कर। फोन 0656531336, 0656504599। मोबाइल नम्बर 98083 80384, 98436739।

0: नहर।
1: World Inco Festivity Offer अब Pound House एक वर्ष को 200 Mbps इंटरनेट और नेट टीवी साथ में Dual Band Router Nokia Beacon 1.1 Mesh Router और नेट टीवी सेट अप बॉक्स मात्र रूप 1200 प्रति महीना में सर्तहरू लागू होने चाहिए। छिटो बने गई World Inc.
2: डेंगू संक्रमणबाट आफू र आफ्नो परिवारलाई बचाउनका लागि सावधानी अपनाऊ।
3: डेंगूबाट बच्ने उपायहरू: शुद्ध झुलको प्रयोग गर्नुहोस्।
2: लामखुट्टेको टोकाईबाट बचाउने धूप तथा झोलको रिपेलेन्ट प्रयोग गर्नुहोस्।
3: पुरै बाहुला भएका अथवा लामो बाहुला भएका कपडा लगाउनुहोस्।
2: ट्याङ्की र कुलरहरू हप्तामा एकचोटि सफा गर्नुहोस्।
3: वरपर पानी जम्न नदिनुहोस्।
2: डेङ्गुका कुनै पनि लक्षण देखिएमा उपचारका लागि स्वास्थ्य संस्था जानुहोस्। डेङ्गु रोगका लक्षणहरू:
3: अत्याधिक पेट दुख्नु, तारन्तार बान्ता हुनु, बान्तामा रगत देखिनु, दिशामा रगत देखिनु, नाक वा गिजाबाट रगत बग्नु, अत्याधिक आलस्यता, बैचनी वा चिटचिटापन हुनु।
2: यी र यस्ता लक्षणहरू देखिएमा तुरन्त नजिकको स्वास्थ्य संस्था वा चिकित्सकको सल्लाह सुझाव पालना गर्नुहोला।
3: जनहितका लागि नेपाल रेडको सोसाइटी जिल्ला शाखा तनहुँ।

0: जय नेपाल सत्य सेवा सुरक्षणम प्रहरी कार्यक्रममा हार्दिक स्वागत तथा अभिवादन। नेपाल प्रहरी प्रधान कार्यालयद्वारा तयार पारिएको यो कार्यक्रमलाई तपाईँले सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल मेट्रो ट्राफिक एफएम लगायत देशभरका विभिन्न एफएम स्टेशनहरूबाट समेत सुन्दै आउनु भएको छ भने नेपाल प्रहरीको वेबसाइट www.nepalpolice.gov.npमा पनि सुन्न सक्नुहुन्छ। आजको प्रहरी कार्यक्रममा प्रहरी समाचारको साथमा नाटक निर्दोष प्रस्तुत गर्छौ। कार्यक्रम सुन्दै रहनुहोला। कार्यक्रमको सुरुमा भने प्रहरी समाचार।
1: अपराध समाचार।
2: बागलुङ जिल्ला ढोरपाटन नगरपालिका सात बस्ने 40 वर्षीय अशोक खत्रीको हत्या गरेको अभियोगमा सोही नगरपालिका 5 बस्ने 25 वर्षीय अर्जुन घरतीलाई साउन 26 गते प्रहरीले पक्राउ गरेको छ। यसै गरी लमजुङ जिल्ला राईनाश नगरपालिका 6 बस्ने 75 वर्षीय काली सार्कीको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने 48 वर्षीय प्रेम अछामीलाई सोही ठाउँबाट साउन 25 गते प्रहरीले पक्राउ गरेको छ।
0: कटुवा पेस्तोल एक थान सहित 4 जनालाई कञ्चनपुर जिल्ला भीमदत्त नगरपालिका 18 साउन 25 गते प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा कञ्चनपुर जिल्ला बेलडाँडी गाउँपालिका 3 बस्ने 20 वर्षीय नितेश सिंह, सोही ठाउँ बस्ने 18 वर्षीय किशोर, कृष्णपुर नगरपालिका 6 बस्ने 20 वर्षीय राजेन्द्र सिंह र कैलाली जिल्ला गोदावरी नगरपालिका 1 बस्ने 20 वर्षीय पारस रोकाया रहेका छन्।
2: नियन्त्रित लागू औषध नाइट्राजेपाम 270 ट्याब्लेट, बुप्रेनोर्फिन 14 एमपुल, फेनारागन 9 एमपुल, डाइजेपाम 17 एमपुल र नगद 1,98,075 रुपैयाँ सहित 12 जिल्ला निजगढ़ नगरपालिका 6 का 45 वर्षीय दिनेश कुमार थापालाई काठमाडौँ महानगरपालिका 24 साउन 25 गते प्रहरीले पक्राउ गरेको छ। त्यसै गरी अवैध लागू औषध गाँजा करिब 105 किलो सहित भारतीय नागरिक 50 वर्षीय सौरू चौधरीलाई पर्सा जिल्ला पटेरवा सुगौ गाउँपालिका 3 साउन 25 गते प्रहरीले पक्राउ गरेको छ।
0: वैदेशिक रोजगारीको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा 3 जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा गेट्स बाई इन्टरनेशनल कन्सल्टेन्सीका प्रमुख कार्यकारी अधिकृत ललितपुर महालक्ष्मी नगरपालिका 7 बस्ने 29 वर्षीय प्रतीक बुढाथोकी, महालक्ष्मी नगरपालिका 10 का 39 वर्षीय सन्त बहादुर लामा र गोर्खा जिल्ला आरूघाट गाउँपालिका 5 का 31 वर्षीय रमेश धमला रहेका छन्। पक्राउ परेका मध्ये प्रतीकले जापान पठाइदिन्छु भन्दै 115 जना पीडितहरूबाट 2,80,00,000 रुपैयाँ, सन्त बहादुरले मलेसिया पठाइदिन्छु भन्दै 1 जना पीडितबाट 2,00,000 रुपैयाँ र रमेशले सर्बिया पठाइदिन्छु भन्दै 1 जना पीडितबाट 7,50,000 रुपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा खटिएको प्रहरीले प्रतीकलाई रूपन्देहीको बुटौलबाट साउन 25 गते, सन्त बहादुरलाई ललितपुर महालक्ष्मी नगरपालिका 10 र रमेशलाई काठमाडौँ महानगरपालिका 26 साउन 26 गते पक्राउ गरेको हो। यसै गरी वैदेशिक रोजगारीको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा 5 जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा कञ्चनपुर जिल्ला भीमदत्त नगरपालिका 8 का 30 वर्षीय करण अयर, काठमाडौँ बुढा नीलकण्ठ नगरपालिका 13 की 30 वर्षीय सुनिता श्रेष्ठ, मोरङ जिल्ला बेलबारी नगरपालिका 2 का 36 वर्षीय प्रेम पुरी, काभ्रे जिल्ला मण्डन देवपुर नगरपालिका 6 का 42 वर्षीय अच्युत दुलाल र कालीकोट जिल्ला खाँडाचक्र नगरपालिका 2 का 35 वर्षीय बिर्ख बहादुर विक रहेका छन्। पक्राउ परेका मध्ये करणले क्रोएसिया पठाइदिन्छु भन्दै 1 जना पीडितबाट 6,00,000 रुपैयाँ, सुनिताले युरोप पठाइदिन्छु भन्दै 1 जना पीडितबाट 3,50,000 रुपैयाँ, प्रेमले जापान पठाइदिन्छु भन्दै 114 जना पीडितहरूबाट 2,25,00,000 रुपैयाँ, अच्युतले क्यानाडा पठाइदिन्छु भन्दै 1 जना पीडितबाट 37,00,000 रुपैयाँ र बिर्ख बहादुरले क्रोएसिया पठाइदिन्छु भन्दै 1 जना पीडितबाट 1,00,000 रुपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा खटिएको प्रहरीले काठमाडौँको विभिन्न स्थानबाट साउन 22, 23, 24 र 25 गते पक्राउ गरेको हो।
2: प्रहरीमा भर्ना गराइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा पर्वत जिल्ला फलेवास नगरपालिका 1 का 46 वर्षीय हरिबहादुर रसाइलीलाई साउन 25 गते प्रहरीले पक्राउ गरेको छ। नेपाल प्रहरी प्रधान कार्यालय नक्सालबाट प्रहरी सहायक निरीक्षक पदमा खुल्ला तर्फ दरखास्त दिई लिखित लगायतका सबै परीक्षामा उत्तीर्ण भई अन्तर्वार्ता बाँकी रहेका आवेदकलाई आफ्नो गृह मन्त्रालयको विशिष्ट अधिकारीसँग राम्रो सम्बन्ध रहेको अन्तर्वार्तामा नाम निकालिदिन्छु, सेटिङ मिलाउन 10,00,000 रुपैयाँ रकम लाग्ने भने विश्वास दिलाई आफ्नो बैंक खातामा 10,00,000 रुपैयाँ पठाउन लगाई ठगी गर्ने कार्यमा संलग्न उनलाई काठमाडौँ महानगरपालिका 11 प्रहरीले पक्राउ गरेको हो।
0: अनाधिकृत तवरले नेपाल सरकारको निशान छापको दुरुपयोग गरेको अभियोगमा रौतहट जिल्ला चन्द्रपुर नगरपालिका दुईका 29 वर्षीय दिपेन्द्र कर्माचार्यलाई काठमाडौँ महानगरपालिका 22 साउन 22 गते प्रहरीले पक्राउ गरेको छ। प्रारम्भिक अनुसन्धानको क्रममा उनले नेपाल सरकारको स्वीकृति नलिई आर्थिक लाभ लिने उद्देश्यले सर्वसाधारणलाई झुक्क्यानमा पारी नेपाल सरकारबाट मान्यता प्राप्त जीपीएस ट्र्याकर डिभाइस रहेको भनी झुट्टा प्रचार प्रसार गरी व्यावसायिक प्रयोजनको लागि चीनबाट आयात हुने जीपीएस ट्र्याकर डिभाइस नेपाल सरकारको निशान छाप राख्न लगाई निशान छापको दुरुपयोग गरी जीपीएस ट्र्याकर बिक्री वितरण गरेको खुल्न आएको छ। साथै उनको साथबाट नेपाल सरकारको निशान छाप अंकित 52 थान जीपीएस ट्र्याकर डिभाइस समेत प्रहरीले बरामद गरेको छ।
2: सुन तथा चाँदीका गरगहना चोरीमा संलग्न रहेको अभियोगमा ललितपुर गोदावरी नगरपालिका 14 बस्ने 33 वर्षीय सूरज महर्जनलाई प्रहरीले पक्राउ गरेको छ। ललितपुर महानगरपालिका 28 हरिसिद्धि स्थित एक घरबाट सुन तथा चाँदीका गरगहना साउन 22 गते चोरी भएको घटनाको अनुसन्धानको क्रममा खटिएको प्रहरीले उनलाई 92P2064 नम्बरको मोटरसाइकलमा भाग्दै गरेको अवस्थामा पक्राउ गरेको हो। साथै प्रहरीले उनको साथबाट सुन तथा चाँदीको जस्तो देखिने धातुका विभिन्न गहना समेत बरामद गरेको छ। प्रारम्भिक अनुसन्धानको क्रममा उनले सोही दिन थप 4 ठाउँमा समेत चोरी गरेको खुल्न आएको छ।
0: स्रोत नखुलेको नगद 52,50,000 रुपियाँ सहित 4 जनालाई पर्सा जिल्ला वीरगंज महानगरपालिका 10 साउन 25 गते प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा भारतीय नागरिक 26 वर्षीय सूरज कर्ण, बारा जिल्ला प्रसौनी गाउँपालिका 1 बस्ने 32 वर्षीय उपेन्द्र शाह, 26 वर्षीय सागर कुमार सर्राफ र विन्दवासिनी गाउँपालिका 1 बस्ने 25 वर्षीय राहुल कुमार गुप्ता रहेका छन्। यसै गरी स्रोत नखुलेको नगद 51,34,000 रुपियाँ सहित महोत्तरी जिल्ला गौशाला नगरपालिका 12 बस्ने 57 वर्षीय जगन्नाथ महत्तो कोइरीलाई सर्लाही जिल्ला ब्रह्मपुरी गाउँपालिका 2 साउन 27 गते प्रहरीले पक्राउ गरेको छ। त्यसै गरी स्रोत नखुलेको नगद 19,94,000 रुपियाँ सहित स्याङ्जा जिल्ला वालिङ नगरपालिका 6 41 वर्षीय ईश्वर थापालाई काठमाडौँ महानगरपालिका 26 साउन 24 गते प्रहरीले पक्राउ गरेको छ। काठमाडौँ महानगरपालिका 14 कुलेश्वर स्थित फलफूल पसलबाट स्रोत नखुलेको नगद 10,70,500 रुपियाँ सहित पसल सञ्चालक सोही ठाउँ डेरा गरी बस्ने पर्सा जिल्ला छिपहरमाई गाउँपालिका 1 33 वर्षीय जितेन्द्र शाह तुरहालाई साउन 26 गते प्रहरीले पक्राउ गरेको छ। थप अनुसन्धानको क्रममा उनको कोठा तलासी गर्दा थप नगद 65,56,800 नेपाली रुपियाँ र 3,04,300 भारतीय रुपियाँ समेत प्रहरीले बरामद गरेको छ।
2: मानव बेचबिखन तथा ओसार पसार र जबरजस्ती गर्ने मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी धनुषा जिल्ला धनौजी गाउँपालिका 5 मोहम्मद ताहिर राइनलाई कतारबाट पक्राउ गरी साउन 25 गते नेपाल फिर्ता ल्याइएको छ। उक्त मुद्दामा संलग्न रही फरार रहेका उनलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवं पक्राउ गर्नका लागि एनसीबी काठमाडौँको अनुरोधमा इन्टरपोल महासचिवालयबाट 2083 साउन 12 गते उनी विरुद्ध रेड नोटिस जारी भएको थियो। सुन्दै हुनुहुन्थ्यो प्रहरी समाचार, पूरा भयो। तपाईँ यति बेला प्रहरी कार्यक्रम सुनिरहनु भएको छ। कार्यक्रमको दोस्रो खण्डमा प्रस्तुत गर्छौ नाटक निर्दोष।

0: हेलो
1: हेलो सर, नमस्कार। हजुर आशिष ढकाल हो।
0: हजुर हो, को बोल्नु भयो हजुर?
1: म यहाँ जिल्ला प्रहरी कार्यालयबाट इन्स्पेक्टर सागर बोल्दैछु। तपाईँ एकपटक हाम्रो कार्यालयमा आउनु त सर।
0: हो र सर, किन होला सर?
1: पहिला यहाँ आउनुहोस् न, अनि विस्तृत भनौला नि।
0: हुन्छ सर, म आइहाल्छु।

0: नमस्कार सर, म आशिष ढकाल। अघि यहाँबाट फोन गरेर बोलाउनु भएको थियो अनि म यहाँ आएँ।
1: ए, आउनु भयो तपाईँ, बस्नुहोस् त्यो कुर्सीमा।
0: हुन्छ सर। अनि मलाई किन यहाँ बोलाउनु भएको होला सर?
1: वैदेशिक रोजगारीमा जापान पठाइदिने भनेर एकजना महिलाले 10 लाख रुपियाँ ठगी गरेको भनेर उजुरी परेको थियो। हामीले वित्तीय विवरण अनुसन्धान गर्दा ठगिएको 1 लाख रुपियाँ तपाईँको खातामा गएको देखेपछि तपाईँलाई यहाँ बोलाएका हौ।
0: होइन, के भन्दै हुनुहुन्छ सर? म त साधारण व्यापारी हुँ। मेरो त्यही तल चोकमा मोबाइल पसल छ। मैले कसैलाई पनि ठगेको छैन सर।
1: हामी जे हो त्यही भन्दैछौ
0: सर। मेरो विश्वास गर्नुहोस्, मैले विदेश पठाउँछु भनेर कसैको पनि पैसा लिएको छैन सर।
2: तपाईँले छैन भनेर हुन्छ? मैले विदेश जानको लागि भनेर तपाईँको खातामा पठाएको पैसाको प्रमाण छ मसँग, नपत्याई हेर्नुहोस् त।
0: होइन भाइ, तपाईँको र मेरो त भेटै भर्खर हुँदैछ। अनि मैले तपाईँलाई कहिले विदेश पठाउँछु भने, अनि तपाईँले मलाई पैसा कहिले दिनुभयो भन्नुहोस् त।
2: मलाई 2 महिना पहिला एउटी ठग महिलाले तपाईँको क्युआर दिएकी थिए। तपाईँको क्युआरमा मैले 1 लाख पैसा पठाएको छु, विदेश पठाउँछु भनेर ठग्ने। यसमा तपाईँको पनि संलग्नता छ। उहाँलाई त हदैसम्मको कारवाही गर्नुहोस् सर।
0: ए, मलाई बल्ल याद आयो, पक्कै पनि त्यही पैसा हुनुपर्छ। खासमा कुरा यस्तो हो सर।

0: दाई हजुरसँग सेकेन्ड ह्यान्ड मोबाइलहरू छन्?
1: छन् नि बहिनी, बरु तपाईँलाई कुन मोबाइल चाहिने हो?
0: अब आइफोन बाहेक अरू त के बोक्नु र दाई?
1: आइफोन पनि छन् बहिनी, यी हेर्नुहोस् त कुन मन पर्छ?
0: यो आइफोन 14 प्रो म्याक्सको रेट चाहिँ कति हो दाई? यो त नयाँ जस्तो पनि छ, यही मन पर्यो मलाई त।
1: तपाईँलाई मन पर्यो भने मिलाएर दिउँला नि, लिनुहोस् न, प्राइसको के कुरा भयो र?
0: भन्नुहोस् न त, ठ्याक्कै यसको मूल्य कति हो ल भन्नुहोस् त, म यही लिन्छु।
1: ल, तपाईँले लाने नै हो भने 1,00,000 मिलाइदिउँला बहिनी।
0: 1,00,000 त अलि महँगो भयो दाई, अलिकति मिलाउनुहोस् न।
1: त्यहाँ भन्दा त मिल्दैन बहिनी, स्टक सामान भएर त्यतिमा दिएको हो।
0: ल त्यसो भए बिल बनाइदिनुहोस् न त दाई।
1: हुन्छ, खै नाम र ठेगाना भन्नुहोस् त बहिनी।
0: नाम रिता छेत्री, ठेगाना चाहिँ चितौन। अनि सुन्नुहोस् न दाई, यो फोन चाहिँ मेरो श्रीमानले गिफ्ट गर्ने हो।
1: ए,
0: अनि पैसा पनि उहाँले नै दिनुहुन्छ। मेरो ब्याङ्क खाता पनि छैन, खासै चलाउन पनि आउँदैन। हजुरको क्युआर कोड दिनुहोस् न दाई, त्यसैमा मेरो श्रीमानले पैसा हालिदिनुहुन्छ।
1: अहिलेको जमानामा पनि ई सेवा, ब्याङ्क खाता नहुने पनि हुन्छ र भने बहिनी?
0: ओके दाई, कस्तो विश्वास गर्नु भएन, म खासै धेरै पढे लेखेकी पनि छैन, अनि यो चलाउन पनि आउँदैन के दाई मलाई।
1: ल ठिक छ, जसले दिए पनि मलाई पैसा आए भइगयो नि। यो क्युआर फोटो खिच्नुहोस् त।
0: हुन्छ दाई, म उता मेरो श्रीमानलाई पठाइदिन्छु।
1: हस्,
0: दाई हेर्नुहोस् त, पैसा आयो कि आएन चेक गर्नुहोस् त एकपटक।
1: ल आयो आयो, ल लिनुहोस् फोन।
0: धन्यवाद दाई हजुरलाई।
1: ल बहिनी, ल मिलाएर दिएको छु, फेरि फेरि पनि आउनु होला है, अरूलाई पनि यसो पसलमा जान भनिदिनु होला।
0: हुन्छ हुन्छ दाई, म चाहियो भने यहीँ आउँछु ल।
1: हस्, वास्तविकता यस्तो हो सर, म निर्दोष छु, त्यो ठग महिलाले गर्दा म फसेँ नि हजुर।
2: हेर्नुहोस्, तपाईँले निर्दोष छु भनेर के गर्नु? तपाईँको खातामा पैसा आएकाले कानुन त तपाईँले नै जिम्मेवारी लिनुपर्ने हुन्छ, त्यसैले कानुनले तपाईँलाई दोषी नै देखाउँछ।
1: के गर्नु सर, हामीलाई पनि बाध्यता छ, कतिपयले बुवाले पठाउनुहुन्छ भन्नुहुन्छ, कतिले विदेशबाट श्रीमान श्रीमतीले पठाउनु भएको हो भनेर सामान लिनुहुन्छ, पहिला तपाईँको खातामा पैसा राख्नुहोस् अनि मेरोमा पठाउनुहोस् भन्न पनि मिलेन, तर यसो नगर्दा कानुनी झमेलामा फसिने रहेछ सर।
2: हेर्नुहोस्, हामीलाई प्रविधिले जति सहज बनाएको छ नि, जोखिम पनि त्यति नै बढाएको छ, त्यसैले अपरिचित व्यक्तिको अनुरोधमा तेस्रो पक्षबाट क्युआर कोडमा पैसा लिने काम कहिले पनि गर्नु हुँदैन। जुनसुकै प्रयोजनमा पनि हामीले पैसाको कारोबार गर्दा सम्बन्धित व्यक्तिकै खाताबाट मात्र कारोबार गर्नुपर्छ, नत्र कानुनी झमेला परिन्छ नि यसै गरी।
1: हो रहेछ सर, म त अनाहकमा फसिहालेँ सर, तर म यो सन्देश दिन चाहन्छु कि अबदेखि चाहिँ यस्ता कुरामा अरू सबै पनि सचेत हुनु होला, र म पनि सचेत हुनेछु, र मैले चिने जानेकालाई पनि सचेत गराउनेछु सर। तपाईँ तिन्जेल प्रहरी कार्यक्रममा सुन्दै हुनुहुन्थ्यो नाटक निर्दोष। यस नाटकका लेखक अम्बिका केसी, नाटकमा भाग लिने कलाकारहरू अम्बिका केसी, राजन कार्की र दीपक राज विश्वकर्मा। ओहो काकी, हातभरि तन्नै छ त, के लिएर आउनुभयो?
0: घाँस काट्न जङ्गल गएकी थिएँ, च्याउ भेटे अनि लिएर आएकी बाबु।
1: च्याउ त लिनुभयो काकी, तर यो खाना मिल्ने च्याउ हो कि होइन?
0: हामीले सानो छँदा कति खान्थ्यौँ यही च्याउ, खाना मिल्ने च्याउ नै हो बाबु, हेर्दा त्यस्तै छ।
1: यस्ता जङ्गलमा उम्रेका जुन पाए त्यही च्याउ खान हुन्न है काकी, हेर्दा उस्तै भए पनि विषालु च्याउ पनि हुन सक्छन्, त्यसैले राम्रोसँग पहिचान नगरी खायो भने ज्यानै पनि जान सक्छ फेरि।
0: तैँले भनिहालिस्, डर पो लाग्यो त। होस्, म पनि खान्न, के हो के हो, ज्यान भन्दा ठुलो के छ र अरू?
1: होइन होइन, खाना त भइहाल्छ नि, तर खाना मिल्ने हो कि होइन पहिचान गरेर मात्रै खानुपर्छ मात्र भन्न खोजेको के काकी मैले।
3: जङ्गलमा आफै उम्रेका च्याउहरू जथाभावी नखाऊ, च्याउको पहिचान नगरी खाँदा विषालु च्याउ पनि पर्न सक्छन्, जसले गर्दा ज्यानै पनि जान सक्छ, च्याउको पहिचान गरेर मात्र खाने बानी बसालौ।
0: अवस्थै नै सामग्रीसँगै आजको प्रहरी कार्यक्रमबाट कार्यक्रमका निर्देशक हरिहरनाथ योगी, प्राविधिक मित्र सुलोचना वज्राचार्य, सहकर्मी दीपक राज विश्वकर्मा र म अम्बिका केसी पनि बिदा हुन्छु। तपाईँको समय शुभ रहोस्। जय नेपाल।

0: वर्षा लागेपछि पानी जमेर लेउ लागेर हैरान भएको छु म त।
1: ल दाइ पनि टाइल्स लगाइदिनुस् न, पानी पनि जम्दैन, लेउ पनि लाग्दैन, बेकार हैरान हुनै पर्दैन।
0: अनि बहिनी टाइल्स कहाँबाट ल्याउने त?
1: फुल्दै पनि हाम्रै व्यास नगरपालिकाको एक अमरेलीमा संसार मार्बल एन्ड ग्रेनाइट टेर्स खुलेको छ नि। अनि फुल्दै त्यहाँ त बाथरुम किचन कौसीमा राख्ने उत्कृष्ट र गुणस्तरका मार्बल ग्रेनाइट बजारिया ब्रान्डका टाइल्स पाइँदो रहेछ नि।
0: हो र बहिनी, उसो भए म त पानी दिँदा हुने बित्तिकै ठुलो भाउजूलाई लिएर जान्छु नि।
1: बरु छिटै जानुहोस् दाई, साइला काकाले भन्दै हुनुहुन्थ्यो त्यहाँ त हरेक सामान चिटोगन कुखुरा भन्दा पनि निकै सस्तोमा छ र नि त।
0: ए त्यसो भए तिमीसँग फोन नम्बर छ र बहिनी?
1: भनी दाई मोबाइलमा टिपिहाल्नुहोस् त।
0: भन त भन।
1: 98 560 79 437।
0: फेरि एकपटक भन त।
1: 98 560 79 437।
2: संसार मार्बल एन्ड ग्रेनाइट टेरस व्यास नगरपालिका एक अमरेली। गुरुस्तरमा विश्वास सेवा।

0: 3 MHz. जलजला टाइम चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा दिउँसोको 4 बज्यो।
1: यस टाइम चेकका

0: प्रायोजक दीर्घायु हस्पिटल प्राली तिलोतमा 5 मणिग्राम रूपन्देही।
1: के तपाईलाई गर्दन वा कम्मरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बांगिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहुना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाड जोड्ने, मांसपेशी वा बाथको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन्? छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।

सम्पूर्ण लोकगीत संगीतको धरोहर कार्यक्रम लोक सारथी अब प्रत्येक दिन साँझको 4 बजेदेखि 5 बजेसम्म तपाईँकै रेडियो सेटमा सुन्न र सहभागिता जनाउन नबिर्सनुहोला। कार्यक्रम लोक सारथी।

हजुर नमस्कार नमस्कार नमस्कार अनि हार्दिक स्वागत एवं न्यानो लोकसाङ्गीतिक अभिवादन टक्र आउँछौ तपाई सम्पूर्णलाई यति बेला कार्यक्रम लोकसारथीमा कार्यक्रम लोकसारथी लिएर हामी आज पनि उपस्थित भइसकेका छौँ मलाई प्रविधि संयोजनबाट यति बेला प्रिया मगरको साथ मिलिराखेको छ आवाजमा उपस्थित भएको छु म वीरेन्द्र गिरी बाँकी साथ तपाईँको पनि रहन्छ हामी यति बेला सामुदायिक रेडियो जलजला एफएम 96.4 मेगाहर्जको स्टुडियोबाट बोलिरहेका छौँ तपाईँले हामीलाई 96.4 मेगाहर्जमा लुम्बिनी प्रदेश र आसपासका क्षेत्रहरूमा इन्टरनेट अनलाइनमा जलजला प्रेस .com नेपाली पात्रो र हाम्रो पात्रोमा रेडियो जलजला सँगसँगै कार्यक्रम लोकसारथी नामक फेसबुक एकाउन्टबाट अडियो लाइभ सुन्दै हुनुहुन्छ भने विभिन्न साझेदार रेडियोहरूबाट एकैसाथ हामी प्रसारणमा छौँ त्यहाँबाट पनि कार्यक्रम सुन्दै हुनुहुन्छ अब म सबसबै रेडियोहरूको नाम अनि प्राविधिक मित्रहरूको नाम यहाँबाट जानकारी गराउँछु सामुदायिक रेडियो महिला आवाज 90 मेगाहर्ज खलङ्गा प्युठानबाट सुशीला बगर रेडियो स्वर्गभूमि 93 मेगाहर्ज बिङ्ग्री प्युठानबाट सन्तोष सुनार संगम रेडियो झुलेनी 104.7 मेगाहर्ज बिजवार प्युठानबाट यमुना धामी रेडियो पाडिनी 99.1 मेगाहर्ज अर्घखाँचीबाट प्रकाश प्युठानी रेडियो मालारानी 95.7 मेगाहर्ज रेडियो निर्सिम्मा 107.1 मेगाहर्ज अर्घखाँचीबाट कोपिला आचार्य सामुदायिक रेडियो स्काई 90.4 मेगाहर्ज तनखास गल्मीबाट सुषमा मल्ल सामुदायिक रेडियो छत्रभूमि 93.6 मेगाहर्ज बौद्धी अमराई गुल्मीबाट प्रकाश आचार्य रेडियो सारथी 107.4 मेगाहर्ज खरबाङ बागलुङबाट अनिस पाठक रेडियो मोती 88.4 मेगाहर्ज छापस्याङ्जाबाट कृष्ण बस्याल रेडियो कुटुम्बा 97.8 मेगाहर्ज तानसेन पाल्पाबाट निराजन पौडेल रेडियो कपिल वस्तु 104.2 मेगाहर्ज कपिल वस्तुबाट गुडियाभर सामुदायिक रेडियो देवघाट 102.6 मेगाहर्ज देवघाट तनहुँबाट नम्रता नेपाली दमौली एफएम 94.2 मेगाहर्ज दमौली तनहुँबाट सन्देश चढाई रेडियो फेमस एफएम 94.3 मेगाहर्ज कहलपुर बाँकेबाट सुदेव कुमार थारू रेडियो बोटेउटार 90.8 मेगाहर्ज लमजुङबाट प्रमिला रेग्मी रेडियो बन्दीपुर 88.8 मेगाहर्ज बन्दीपुर तनहुँबाट भूमिका श्रेष्ठ रेडियो रिस्ती 90 मेगाहर्ज तनहुँबाट प्राविधिक मित्रले साथ दिइरहनु भएको छ रेडियो सुनवल 90.7 मेगाहर्ज नवलपरासीबाट दुर्गा पौडेल रेडियो जनानी 90.6 मेगाहर्ज पोखराबाट प्रतिमा गुरुङ रेडियो क्रान्ति 90.4 मेगाहर्ज काभ्रे प्रान्त कोसीपारीबाट नकुल घरती रेडियो मौराखारा 106.5 मेगाहर्ज रुगुम पश्चिमबाट ज्ञानी खड्का रेडियो आफ्नो एफएम ओखलढुङ्गामा 104.8 मेगाहर्जबाट बिनुमाया राई रेडियो आफ्नो एफएम रुकुम पश्चिममा 90.4 मेगाहर्जबाट मनिषा डागी रेडियो भरतपुर 105.2 मेगाहर्ज भरतपुर चितवनबाट सन्दीप खड्का रेडियो लालीगुराँस 105.2 मेगाहर्ज धनकुटाबाट जानु तामाङ रेडियो खबरपालिका 88.7 मेगाहर्ज धनकुटाबाट खड्गराज बस्नेत आकाश रेडियो मेन्स्याम एफएम 103.4 मेगाहर्ज तिरथुमबाट रिजु कार्की रेडियो झन्कार 97.5 मेगाहर्ज रानीछापबाट साथ मिलिराखेको छ अनितारा साइली अनुको रेडियो बेलका एफएम 100.9 मेगाहर्ज उदयपुरबाट जम्बर पुलामी रेडियो मनसरोवर 92.1 मेगाहर्ज हुम्लाबाट साथ मिलिराखेको छ धनबहादुर भण्डारीको भने रेडियो सरोवर 92.5 मेगाहर्ज हेटौडाबाट एलिसा ढुङ्गाना रेडियो भरोसा 104.9 मेगाहर्ज दाङघोराईबाट दीपक पुन स्टोरी पुनले साथ दिइरहनु भएको छ यसै क्रममा रेडियो मध्यपहाड 88.2 मेगाहर्जमा नेटवर्कको कारणले गर्दा अर्थात् इन्टरनेटको समस्याले गर्दा कार्यक्रम प्रसारण नभएको कुरा हामीलाई जानकारी दिनुभएको छ गोरख डागीले यसै क्रममा रेडियो मुर्कीचुला 93.5 मेगाहर्ज डोल्पाबाट हामीलाई साथ दिइरहनु भएको छ मङ्गला कुमारी बुढा रेडियो डोल्पा 101.4 मेगाहर्ज डोल्पाबाट मेनुका बुढा रेडियो सत्यवाणी 104 मेगाहर्ज पर्वतबाट सन्तोष प्राजुलीले साथ दिइरहनु भएको छ कार्यक्रम लोकसारथी तपाईँ प्रत्येक दिन 4 बजेदेखि 5 बजेसम्म यिनै रेडियो स्टेसनहरूबाट सुन्दै आइरहनु भएको छ र कार्यक्रम लोकसारथीको आज हामी बिहिबारीय बसाईमा छौँ र बिहिबारीय बसाईमा तपाईँका रोजाइका लोकभाका अथवा तिजका भाकाहरू विशेष गरी तिजहरू आइराखेका छन् तिजका भाकाहरू पनि तपाईँलाई हामी सुनाउनेछौँ तपाईँले रोज्नु भएको खन्जामा यो कुरा म तपाईँलाई जानकारी गराएँ आजको लागि तपाईँले 98.60 को लाइनमा एउटा केही समस्या उत्पन्न भएको छ
त्यो कारणले गर्दाखेरि आज मेरो आफ्नै नम्बरमा फोन गर्नुहोला 98644-17-298 फोन डायल गर्नुहोला म तपाईँलाई आग्रह गर्छु 98644-17-298 तपाईँले फोन गरेर कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ आउनुहोस् यो त भयो कार्यक्रमको बारेमा जानकारी 98644-17-298 फोन डायल गर्दै गर्नुहोला हामी भने विष्णु माझीको आवाज सुन्दर मणि अधिकारीको शब्द सृजना सपना म्युजिक इन्डस्ट्रीबाट बजार व्यवस्थापन भएको गीत आइनामा हो यो तिजामा गीत राख्छौ गीत पछि तपाईँकोमा आजमा फेरि आउँछौ यो गीत तपाईँको लागि

0: आइना अबहो यो तेजामा यो गीत पछि तपाईलाई फेरि पनि स्वागत छ कार्यक्रम लोकसारथीमा छौ तपाई यतिबेला कार्यक्रम लोकसारथी सुन्दै हुनुहुन्छ र यतिबेला साथी हुनुहुन्छ म स्वागत गर्छु नमस्ते हजुर
1: नमस्ते
0: को बोल्नु भएको कहाँबाट
1: म धनकुटादेखि हो सदीक्षा तामाङ
0: सदीक्षा तामाङ धनकुटाबाट बोल्दै हुनुहुन्छ के छ धनकुटातिरको हालखबर सदीक्षा जी
1: यहाँतिरको खबर सबै ठिकै छ भन्नुपर्छ
0: अनि यति बेला के गर्दै हुनुहुन्छ नि मकै भाज्दै कार्यक्रम सुन्दै हुनुहुन्छ अनि कार्यक्रममा आउनु भएको छ आज कुन गीत रोजाइमा पार्नुहुन्छ धरती कुनको आकाश जुनकै हो होइन हुन्छ कार्यक्रममा आउनुभयो फेरि फेरि गबसाईमा आउनु होला अहिलेको लागि साथीहरूलाई सम्झिनुहोस् बिदा गर्छौँ टेलिफोन सम्पर्कमा आउनु भएको थियो साथी सदीक्षा तामाङ उहाँसँग कुराकानी गरिसकेका छौँ 98-62-39-40-40 फोन गर्नुहोला उहाँले धरती कुनको आकाश जुनकै हो भन्ने गीत रोजाइमा पार्नु भएको छ अर्का सहभागी हुनुहुन्छ म स्वागत गरे नमस्कार हजुर नमस्कार हजुर टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो नमस्कार हजुर भन्दै थिए तर नमस्कार हजुरको आवाज आएन यति बेला नमस्कार हजुर शुभारू नमस्कार को बोल्नु भएको कहाँबाट कल्पना एकथुम्बा के छ कल्पना खबर तपाईँको ए कुन एफएमबाट भन्नुभयो त्यही त मेनस्याम एफएमबाट सुन्नुभयो होइन आज एउटा गीत रोजाइमा परेको छ धरती कुनको आकाश जुनकै हो कसलाई सुनाउन चाहनुहुन्छ उक्त गीत नमस्ते टेलिफोन सम्पर्कमा आउनु भएको थियो कल्पना एकथुम्बा तेह्रथुमबाट पास्तरबाट हो क्यारे होइन पास्तरबाट आउनु भएको थियो उहाँसँग कुराकानी गरिसकेका छौँ पालो तपाईँको हो फोन गर्नुहोला अर्को साथी नमस्कार हजुर को बोल्नुभयो कहाँबाट उदयपुरबाट गोरी मगर के छ गोरीको हालखबर हाम्रो पनि एकदम ठिक छ यति बेला के गर्दै हुनुहुन्छ गोरीले कार्यक्रम सुन्दै मकै भाज्दै हुनुहुन्छ होइन अहिलेसम्म कतिवटा मकै भाजिसक्नुभयो
1: अहिलेसम्म मैले चाहिँ
0: नौ भारीमा कतिवटा हुन्छ
1: हुन्छ
0: होइन ठिक छ कार्यक्रममा आउनु भएको छ आज के छ एउटा गीत रोजाइमा परेको छ क्यारे उक्त गीत मार्फत कसलाई सम्झिनुहुन्छ
1: हुन्छ बसमा यति मिठो भइसमा कार्यक्रम सञ्चालन गर्नु हुने दाई तपाईँको लागि भन्न चाहन्छु प्राविधिक मित्र लगायत हाम्रो दलदलाई चाहिँ अलिक सेटिङको लागि साथीहरूलाई सम्झाउ राख्नु पर्छ साथी धेरै हुनुहुन्छ मेरो कदेखि ग्यासमको साथीहरूलाई नाम मिल्न नसके नै सम्झिरहेको छु कोही कसैलाई मिसेको छैन भन्दै सिक्किन्छु बाई बाई
0: नमस्ते अब गीत राख्छौँ क्यारे तपाईँको लागि धरती कुनको आकाश जुनकै हो यो गीत तपाईँको लागि गीतपछि फेरि आउँछौँ मिसकल चाहिँ नगर्नु होला साथीहरू सकिन्छ फोन गर्नु सकिँदैन मिसकल नगर्नु होला भन्दै गीत तपाईँको लागि गीतपछि फेरि आउँछौँ

0: योगी पश्चिम तपाईँलाई फेरि पनि स्वागत छ। कार्यक्रम लोकसारथीमा छौँ, तपाईँ यति बेला कार्यक्रम लोकसारथी सुन्दै हुनुहुन्छ र कार्यक्रम लोकसारथीमा तपाईँ फोन गर्न सक्नुहुन्छ 9868-6040-40 नम्बर तपाईँको लागि हामी खुला गरेका छौँ। फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ, नम्बर तपाईँको लागि हामी खुला गरेका छौँ। यति बेला साथी हुनुहुन्छ, म स्वागत गर्छु। नमस्कार हजुर। नमस्कार हजुर, कहाँदेखि को बोल्नु भयो तपाईँ यति बेला? धरानबाट अरुणिका राई बोल्दै हुनुहुन्छ होइन? के छ धरानतिरको हालखबर अरुणिकाजी? आज पानी परेको छैन उतातिर होइन? ठिक छ, आज कार्यक्रममा आउनु भएको छ, कुन रेडियोबाट सुन्नु भयो हामीलाई? रेडियो बेलका एफएमबाट सुन्नु भयो होइन? आज कुन गीत रोजाइमा पार्नुहुन्छ तपाईँले? जेलैमा हो जेलैमा चरी जेलैमा होइन? के छ चरी कहिले गयो जेलमा? चरी कहिले गयो जेलमा भनेको गीतले भनिरहेछ होइन? हुन्छ, फेरि फेरिका बसाइमा आउनु होला। अहिलेको लागि सम्झना समर्पण राख्दै बिदा हुनुहोस्।
1: सँगै थुप्रै रेडियो स्टेसनबाट प्रोग्राम बजिरहेको छ, जति पनि साथीहरू प्रोग्राम सुनिरहनु छ उहाँ सबैको लागि बाई।
0: हुन्छ, विदा गर्छौँ। नमस्ते, टेलिफोन सम्पर्कमा आउनु भएको थियो हाम्रो बिचमा साथी, उहाँसँग कुराकानी गरिसकेका छौँ। पालो तपाईँको हो, उहाँले फोन गर्नुभएको थियो हामीलाई, धरानबाट अरुणिका राई, उहाँसँग कुराकानी गरिसकेका छौँ। पालो तपाईँको हो, फोन गर्नुहोला 9868-6040-40। नमस्कार हजुर।
2: नमस्कार दादा।
0: को बोल्नुभयो कहाँबाट? निशा डागी बोल्दै हुनुहुन्छ, त्रिवेणी गाउँपालिका रोल्पाबाट होइन?
2: हजुर।
0: के छ रोल्पाको हालखबर, निशाको हालखबर के छ? ठिक छ, के गर्दै हुनुहुन्छ निशाले यति बेला? ए, पानी यतातिर पनि पानी परिराखेको छ। अनि के गर्नुहुन्छ त्रिवेणीमा? कतिमा अध्ययन गर्नुहुन्छ? कतिमा भन्नुभयो? नाइनमा भनेको के हो, नौमा हो? टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो, उहाँले किन फोन काट्नुभयो कि आफै काटिएको हुनुपर्छ होइन? ल ठिक छ, एकजना साथीको कल लिन्छ, त्यसपछि हामी गीत राख्नेछौँ। जेलैमा हो जेलैमा चरी जेलैमा भन्ने गीत राख्छौँ है। यो क्रममा तपाईँलाई जानकारी गराएँ, 9868-6040-40 नभएर 9864-17298 चाहिँ फोन गर्नुहोला। यदि साथी हुनुहुन्छ म स्वागत गर्छु, कान्तिकी को हुनुहुन्छ? नमस्कार हजुर।
3: नमस्कार,
0: को बोल्नुभयो कहाँबाट?
3: धनकुटाबाट हो।
0: ताराबीर तेन्जुङ धनकुटाबाट होइन?
3: हजुर।
0: के छ ताराजी खबर तपाईँको? रोल्पातिर पानी परिराखेको छ, यहाँ त्यहाँ चाहिँ घाम लागिरहेछ होइन?
3: हजुर।
0: हुन्छ, कार्यक्रममा आउनु भएको छ, एउटा गीत बजाउँदैछौँ, कसलाई सम्झिनुहुन्छ तपाईँले? विदाई गर्छौँ, नमस्ते। आउनु भएको थियो तारावीर तेन्जुङ, उहाँसँग कुराकानी गरिसकेका छौँ। 9864-17298 फोन डायल गर्दै गर्नुहोला, मैले मिस कल नगर्नुहोस् भनिराखेको छु। मिस कल गर्ने साथीको नम्बर मैले ब्ल्याक लिस्टमा राखिदिन्छु है, फोनै नलाग्ने गरी ब्ल्याक लिस्टमा राखिदिन्छु, त्यसैले मिस कल नगर्नुहोला। सकिन्छ फोन गर्नु, सकिँदैन मिस कल नगर्नु होला। यति बेला अर्को साथीको कल लिनुभन्दा अगाडि गीत राख्छौँ, गीतपछि तपाईँकोमा आजमा फेरि आउँछौँ, यो गीत तपाईँको लागि।

0: विष्णुमाझी सुन्दरमणी अधिकारीको विष्णुमाझीको आवाज सुन्दरमणी अधिकारीको शब्द सृजना र सपना म्युजिक इन्डस्ट्रीबाट बजार व्यवस्थापन भएको गीत तपाईँको लागि प्रस्तुतिमा जोडिसकेका छौ। यति बेला साथी हुनुहुन्छ, म स्वागत गर्छु। कहाँदेखि को हुनुहुन्छ? नमस्कार हजुर। को बोल्नुभयो? कहाँबाट? प्रशंसा तामाङ पास्तरबाट। कसले तपाईँलाई धेरै प्रशंसा गरेर तपाईँको नाम प्रशंसा भयो भन्नुहोस् त?
1: कसैले पनि
0: होइन।

0: अनि कसरी तपाईँको नाम प्रशंसा भयो त?
1: होइन,
0: कुन रेडियोबाट सुन्नुभयो प्रशंसाले हामीलाई? रेडियो मेन्स्यामबाट सुन्नुभयो होइन? आज प्रशंसाले कुन गीत रचाइमा पार्नुहुन्छ? पात बजाउँदै कसले गाउनु भएको गीत हो? पात बजाउँदै त भन्नुभयो, तर गीतको बोल हो कि टुक्का यो त मलाई थाहा भएन क्या अरे होइन। ठिक छ, भेट्यो भने बजाउँछौँ, भेटेन भने अर्को साथीले गीत रोज्न लगाउँछौँ है त। हजुर, ठिक छ, हाम्रो प्राविधिक मित्रले भेटाउनु भयो भने चाहिँ बजाउँछौँ, भेटाउनु भएन भने अब के नै गर्न सकिन्छ र। हुन्छ, अहिले साथीहरूलाई सम्झिनुहोस्। नमस्ते, पास्तरबाट साथी आउनु भएको थियो, उहाँसँग कुराकानी गरिसकेका छौँ। उहाँले पात बजाउँदै भन्ने गीत, गाईलाई चराउँदै पात बजाउँदै यस्तै गीत रोजाइमा पार्नु भएको छ। यदि साथी हुनुहुन्छ, नमस्कार हजुर।
2: हेलो, नमस्ते,
0: को बोल्नुभयो, कहाँबाट? सोनी लिम्बू, के छ सोनी, हाल खबर तपाईँको? यति बेला के गर्दै हुनुहुन्छ तपाईँले? कुन रेडियोबाट? रेडियो लालीगुराँसबाट सुन्नुभयो होइन? हुन्छ, कार्यक्रममा आउनु भएको छ, के छ प्राय मित्र, गीत भेट्यो भेटेको छैन भन्नुभयो, आज कुन गीत रोजाइमा पार्नुहुन्छ? ल, डाली नुग्यो चरीले टेकेर होइन। हुन्छ, यो गीत तपाईँको लागि बजाउनेछौँ, कसलाई सम्झिनुहुन्छ?
2: सर्वप्रथम हजुरदाईको लागि, अनि प्राविधिक मित्रको लागि, अनि मलाई सोनी लिम्बू भनेर चिन्न सम्पूर्णको लागि।
0: हुन्छ, बिदाई गर्छौँ। सोनी लिम्बू आउनु भएको थियो धनकुटाबाट। अर्को साथी हुनुहुन्छ, म स्वागत गरे, नमस्कार हजुर।
3: नमस्कार दाई,
0: को बोल्नुभयो, कहाँबाट?
3: पाटनाबाट भरोसा लिम्बू भन्नुपर्छ दाई।
0: भरोसा लिम्बू, के छ भरोसा खबर?
3: एकदम ठिकठाक छ।
0: के गर्दै हुनुहुन्छ यति बेला भरोसाले?
3: यतिखेर घाँसमा जाने गरेको भन्नुपर्छ।
0: घाँसमा, घाँसमा पनि जान मिल्छ र भने? घाँसमा पनि जान मिल्छ र भने? कसरी हो घाँसमा जाने? म त घाँस काट्न जाने भन्ने त सुनेको थिएँ, घाँसमा जाने त मैले सुनेकै छैन। ए, घाँस काट्न जान चाहिँ मिल्छ, घाँसमा जान चाहिँ मिल्दैन नि। हुन्छ, कार्यक्रममा आउनु भएको छ, आज एउटा गीत रोजाइमा परेको छ, गीत मार्फतको कसलाई सम्झिनुहुन्छ?
3: सर्वप्रथम त्यति मिठो आवाजको धनी हजुरलाई, अनि हाम्रो दाई हुनुहुन्छ विकेन्द्रको मान्छे, उहाँलाई पनि यो गीत सुनेर रमाइलो गर्नु होला भन्न चाहन्छु। अनि लोकसारथी कार्यक्रम साथीहरूले सुनिराख्नु भएको छ, उहाँहरू सम्पूर्णलाई भन्दै हजुरबाट छुट्टिन्छु। नमस्ते।
0: टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो, उहाँसँग कुराकानी गरिसकेका छौँ। पालो तपाईँको हो, अब एउटा गीत राख्छौँ तपाईँको लागि, मैले मिस कल नगर्नु भनिराखेको छु। अब यो गीत बज्ने बेलामा साथीहरूले फोन गर्नुहुन्छ, अनि गीत बज्न लागेपछि फोन काट्नुहुन्छ। अब मैले एक एक गरी मिस कल गर्ने साथीहरूको नम्बर फोन नलाग्ने बनाउँछु, कहिले पनि उहाँले चाहिँ फोन गर्न पाउनुहुने छैन। हाम्रो हामीले मिस कल नगर्नु भनेका हुन्छौँ, तर बारम्बार एउटै नम्बरबाट धेरैचोटि मिस कल आइराखेको हुन्छ। त्यो पनि कुन बेलामा? जुन बेला हामी गीत बजाउँछौँ नि, हो त्यो बेलामा चाहिँ मिस कल गर्नुहुन्छ। यति बेला गीत राख्छौँ, अब गीतपछि तपाईँको माझमा हामी फेरि आउँछौँ यो गीत तपाईँको लागि।

0: योगित प्रसाद बाबालाई फेरि पनि स्वागत छ। यो माइकको लेभल अलिकति घटाउनु है, यो एकदम हाई भइरहेछ जस्तो छ माइकको यति ठिक छ। यति बेला साथी हुनुहुन्छ, म स्वागत गर्छु। कहाँदेखि को हुनुहुन्छ? नमस्कार हजुर।
1: नमस्कार हजुर,
0: बोल्नुभयो कहाँबाट? जलजलेबाट मनमाया तिमल सिन्हा बोल्नुभयो। के छ मनमायाजी जलजलेतिरको हालखबर?
1: एकदम ठिकै छ, मनपर्छ त यतातिर चाहिँ घाम लागिरहेको थियो अहिले त्यो दिनमा चाहिँ।
0: अहिले चाहिँ कस्तो छ?
1: अहिले चाहिँ
0: धुम्म धुम्म भइरहेछ। यता रोल्पातिर त पानी परिरहेछ, के गर्ने, गाह्रो छ होइन?
1: हजुर, पानी पनि चाहिन्छ नि।
0: त्यही त नि। आज कुन गीत रोजाइमा पार्नुहुन्छ तपाईँले? चरी रुखमा यो गीत हामी तपाईँको लागि बजाउने छौँ। कसलाई सम्झिनुहुन्छ?
1: हुन्छ, बाबाको लागि अनि पास्टरतिरै हुनुहुन्छ। भाइ रामकृष्ण एकलयात्री शुक्रबार सलिङको उहाँहरूलाई सबैले इन्जोय लिनु होला, मजाले इन्जोय लिनु होला भन्न चाहन्छु।
0: नमस्ते, टेलिफोन सम्पर्कमा मनमाया तिमल सिन्हा तेह्रथुम जलजलीबाट फोन गर्नुभएको थियो। पालो तपाईँको हो, फोन गर्नु होला 9868309940 को नम्बर तपाईँको लागि खुला गरेका छौँ। यति बेला साथी हुनुहुन्छ, म स्वागत गर्छु। कहाँदेखि को हुनुहुन्छ? नमस्कार हजुर।
2: हजुर नमस्कार हजुर,
0: को बोल्नुभयो कहाँबाट?
2: म प्युठानको स्वर्ग बिहारीदेखि आकाश खड्का हजुर।
0: आकाश खड्का, के छ आकाश, हाल खबर तपाईँको?
2: सबै ठिक छ हजुरको सिनानु?
0: एकदम ठिकठाक छ, कार्यक्रममा आउनु भएको छ। कुन रेडियोबाट सुन्नुभयो हामीलाई?
2: रेडियो जलजलाबाट।
0: रेडियो जलजलाबाटै सुन्नुभयो होइन?
2: हजुर।
0: लाज के छ, पानी परेछ कि छैन उतातिर स्वर्गद्वारीतिर? यतातिर पनि पानी परिराखेको छ क्या अरे। हुन्छ, कार्यक्रममा आउनु भएको छ, कसलाई सम्झिनुहुन्छ? एउटा गीत चरी रुखमा भन्ने गीत बजाउँदैछौ।
2: सर्वप्रथम त हजुरको लागि, अनि प्राविधिक मित्रमा कौन जुवाको लागि, अनि जुवाको लागि, अनि मेरो भाइ बहिनी अनि मेरो घर परिवारको लागि भन्दै बिदाउँछु। नमस्ते।
0: नमस्ते। टेलिफोन सम्पर्कमा आकाश खड्के आउनु भएको थियो, उहाँसँग कुराकानी गरिसकेका छौँ। पालो तपाईँको हो, फोन गर्नुहोला। अर्का सहभागी हुनुहुन्छ, म स्वागत गर्छु। कहाँदेखि को हुनुहुन्छ? नमस्ते हजुर। दिलकुमारी मगर, के छ दिलकुमारी खबर? के गर्दै हुनुहुन्छ दिलकुमारीले? गोठाला गर्दै हुनुहुन्छ होइन? तपाईँको उतातिर कुन रेडियोबाट सुन्नुभयो दिलकुमारीले? कुन रेडियोबाट हामीलाई सुन्नुभयो? आफ्नो एफएमबाट सुन्नुभयो होइन?
1: हजुर।
0: लाज कसलाई सम्झिनुहुन्छ? नमस्ते, टेलिफोन सम्पर्कमा आउनु भएको थियो। सकेसम्म यो अङ्ग्रेजी शब्दको प्रयोग नगर्नु होला। नमस्ते, नमस्कार, ठिक छ, बाई बाई, गुड आफ्टरनुन, गुड मर्निङ, यो अलि प्रयोग नगर्नु होला। कार्यक्रम लोकसारथीलाई हामी सकेसम्म नेपाली शब्दहरूको प्रयोग गरौँ। यति बेला साथी हुनुहुन्छ तर उहाँको कल पछि लिन एउटा गीत राख्छौँ। गीत पछि तपाईँको माझमा फेरि आउँछौँ। यो गीत तपाईँको लागि

0: योग्य प्रसादबालाई फेरि पनि स्वागत छ चारी रुखमा साँच्चै साथ दिन्छ र सुख दुःखमा योग्य प्रसादबालाई फेरि पनि स्वागत छ यति बेला साथी हुनुहुन्छ म स्वागत गर्छु कहाँ देखेको हुनुहुन्छ नमस्कार हजुर
1: नमस्ते
0: को बोल्नुभयो कहाँबाट
1: अमेरिका मगर
0: कहाँबाट बोल्नुभयो तपाईँ
1: उदयपुरबाट
0: अमेरिका मगर भन्नुभयो
1: हजुर
0: के छ अमेरिका हालखबर
1: ठिकै छ हजुरको के छ
0: ठिक छ कति क्लासमा पढ्नुहुन्छ अमेरिकाले सात क्लासमा पढ्नुहुन्छ कुन रेडियोबाट सुन्नुभयो हामीलाई ल आज कुन गीत रोजाइमा पार्नुहुन्छ अमेरिकाले एलिना चौहानको कुन गीत भन्नुभयो नौराते फुली
1: हजुर
0: ल एलिना चौहानको नौराते फुली हामी तपाईँको लागि ल तपाईँको लागि राख्नेछौ कसलाई सम्झिनुहुन्छ हुन्छ बिदाई गर्छौ टेलिफोन सम्पर्कमा आउनु भएको थियो अमेरिका मगर उहाँले सबै सबैलाई सम्झेर जानु भएको छ नौराते फुली भन्ने गीत हाम्रो एलिना चौहानको गीत रोजाइमा पार्नु भएको छ यति बेला अर्को साथी नमस्ते हजुर को बोल्नुभयो कहाँबाट अनु सुनार के छ अनु खबर ठिक छ के गरिदिनुहुन्छ अनुले यतिकै बसेर कार्यक्रम सुन्दै हुनुहुन्छ अर्को खाँची कुन ठाउँमा हुनुहुन्छ अनु खनामा हुनुहुन्छ होइन खनामा बसेर खेतबारी खन्ने काम गर्नु भएको छ क्या पानी परिराखेको छ कुन रेडियोबाट सुन्नुभयो हामीलाई खनामा रेडियो स्काईबाट सुन्नुभयो होइन आज एउटा गीत रोजाइमा परेको छ नवराते फुली भन्ने कसलाई सम्झिनुहुन्छ टेलिफोन सम्पर्कमा आउनु भएको थियो हाम्रो बिचमा अनु सुनार उहाँसँग कुराकानी गरिसकेका छौँ पालो तपाईँको हो फोन गर्नुहोला 9864417298 फोन डायल गर्नुहोला नम्बर तपाईँको लागि हामी खुला गरेका छौँ फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउनुहोला तपाईँ कहाँ हुनुहुन्छ के गर्दै हुनुहुन्छ यति बेला साथी हुनुहुन्छ म स्वागत गर्छु कहाँदेखि को हुनुहुन्छ नमस्कार हजुर
1: नमस्ते
0: कहाँबाट सुस्मिता सुनवार सिन्धुलीबाट बोल्नुभयो होइन के छ सुस्मिता हालखबर तपाईँको
1: एकदम ठिकै छ भन्नुपर्छ
0: अनि यति बेला के गर्दै हुनुहुन्छ ल ठिक छ कार्यक्रममा आउनु भएको छ कुन रेडियोबाट सुन्नुभयो हामीलाई रेडियो आफ्नो एफएमबाट सुन्नुभयो कसलाई सम्झिनुहुन्छ एउटा गीत बज्दैछ कसलाई सम्झिनुहुन्छ नमस्ते टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो उहाँसँग कुराकानी गरिसकेका छौँ अब गीत राख्छौँ गीत पछि तपाईँकोमा आजमा फेरि आउँछौँ यो गीत तपाईँको लागि

0: रेलिना चौहानको आवाजमा रहेको त्यसको भाका तपाईँको लागि प्रस्तुतिमा जोडिसकेका छौँ। यति बेला साथी हुनुहुन्छ, नमस्ते।
1: हजुर
0: नमस्ते। बिमला हालखबर तपाईँको?
1: मेरो एकदम ठिक छ, राम्रो छ। अनि हजुरलाई
0: ठिक छ हजुर। यति बेला के गर्दै हुनुहुन्छ नि हजुर?
1: आज पनि कोदोको बियाड नै गर्दैछु बारीमा
0: है। ए, कोदोको बियाड गर्दै हुनुहुन्छ, ठिक छ। कार्यक्रममा आउनु भएको छ, कुन गीत रोजाइमा पार्नुहुन्छ बिमलाले?
1: म त यहाँ होइन, शिरशिर बाटा छ भन्ने गीत गाइदिनुहोस् त। विष्णु महाजुर
0: मेरो माया कता छ भन्ने त होइन? त्यो त विष्णु माझीले गाउनु भएको हो र, यो त अरू केहीले गाउनु भएको जस्तो लाग्छ मलाई। शिरशिर बतास मेरो माया कता छ भन्ने गीत होइन? ठिक छ, शिरशिर बतास हामी गीत पक्कै पनि बजाउनेछौँ। कसलाई सम्झिनुहुन्छ?
1: सम्झिनु पर्दाखेरि विशेष गरी तपाईँलाई, अनि प्रविधि मित्रलाई, जलजना एकदम मजाले रमाइलो गर्नु होला भन्न चाहन्छु। अनि तपाईँहरू चलाउनु पर्दाखेरि ओकलडुङ्गातिर हुनुहुन्छ, मिन दाजु मगर दाईलाई धेरै धेरै सम्झना माया दाजु सुन्दै हुनुहुन्छ भने यो गीत सुनेर मजाले रमाइलो गर्नु होला भन्न चाहन्छु। अनि जति पनि साथीहरू हुनुहुन्छ मलाई तिमीलाई आउँछु भनेर चिन्नु नै नचिन्नु नै सम्पूर्णलाई सुनाउँदै बिदा चाहन्छु। नमस्ते भाइ।
0: सम्पर्कमा बिमला याम्फू आउनु भएको थियो, उहाँसँग कुराकानी गरिसकेका छौँ। हाम्रो स्टुडियोको घडीमा 51 मिनट गइसकेको छ, अब दुईजनाको कल लिन्छौँ, त्यसपछि बिदा हुनुपर्छ। नमस्ते हजुर।
1: नमस्ते।
0: को बोल्नुभयो कहाँबाट?
1: म धनको दराबाट छु, तिमी?
0: प्रीति लिम्बु। के छ प्रीति खबर? ठिक छ। प्रीतिले के गरिदिनुहुन्छ? चौचौ खाँदै बस्दै उहाँ ज्ञानी घाइसक्नु भएको खै त मलाई? प्रीतिले प्रीति चौचौ नै खानुभयो क्या नि? ठिक छ, कार्यक्रममा आउनु भएको छ। आज एउटा गीत रोजाइमा परेको छ, उक्त गीत कसलाई सुनाउनुहुन्छ?
1: गीत सुनाउनु पर्दाखेरि यही ठाउँमा हुनुहुन्छ मम्मीलाई, अनि मेरो दिदी सोनी लिम्बू, अनि मलाई तिमी सम्झिनु।
0: नमस्ते। टेलिफोन सम्पर्कमा आउनु भएको थियो प्रीति लिम्बू, उहाँसँग कुराकानी गरिसकेका छौँ। अब अन्तिम साथीलाई म लिन्छु। नमस्ते हजुर। को बोल्नुभयो कहाँबाट हजुर? शर्मिला परियार। के छ शर्मिला, अलि शान्त ठाउँमा गएर बोल्नु, तपाईँको आवाजमा अलि हल्ला आइरहेछ है। पानी परिरहेको छ कि उतातिर? यतातिर पनि ठिकै छ, पानी परिरहेछ कि त? टिनको घरमा आउनुहुन्छ क्या तपाईँ होइन? त्यही भएर पानीको आवाज एकदम यता यतासम्म रोल्पासम्म सुन्निने गरी परिरहेको रहेछ होइन? हुन्छ, कार्यक्रममा आउनु भएको छ। आज एउटा गीत रोजाइमा परेको छ, कसलाई सुनाउनुहुन्छ? नमस्ते। बागलुङबाट शर्मिला परियार, उहाँसँग कुराकानी गरिसकेका छौँ। अब हामी कार्यक्रमबाट विदा भएर जानुपर्ने हुन्छ, कसैले पनि लिन सक्दैनौँ। कार्यक्रम तपाईँलाई कस्तो लाग्यो, जस्तो लाग्यो त्यस्तै सुझाव सल्लाह वा प्रतिक्रिया दिनुहोला। कहाँ कहाँबाट सुन्नुहुन्छ तपाईँले जानकारी गराउनु भयो भने बल्ल मैले थाहा पाउने हो होइन? नम्बर यही हो जुन नम्बरमा तपाईँले फोन गर्नुभयो अथवा जुन नम्बर मैले दिएको छु, 98644-17-298 फोन गरेर कहाँ कहाँबाट सुन्नुहुन्छ र कतिको राम्रो लाग्छ कार्यक्रम जानकारी दिन सक्नुहुन्छ, कार्यक्रम नचलेको बेला पनि भन्दै। लौदा हजुर, कार्यक्रम सुनेर साथ दिने तपाईँलाई, कार्यक्रममा फोन गर्नुभयो तपाईँलाई र हाम्रो आवाज रेडियो सेटसम्म पुर्याएर साथ दिने सम्पूर्ण रेडियोका सम्पूर्ण प्राविधिक साथीहरूलाई धेरै धेरै धन्यवाद ज्ञापन गर्छु। र अन्तिममा हाम्रो आवाज तपाईँको रेडियो सेटसम्म पुर्याउनका लागि साथ दिने हाम्रा सम्पूर्ण रेडियोका सम्पूर्ण प्राविधिक मित्रहरूलाई विशेष आभारको शब्द भावहरू व्यक्त गर्दै आजको लागि आवाजबाट म वीरेन्द्र गिरी विदा हुने अनुमति चाहन्छु। नमस्कार, तपाईँको बाँकी पल शुभ रहोस्। रेडियो

0: आहा, कस्तो राम्रो रङ रोगन, मार्बल टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
1: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
0: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
2: भोपाल हार्डवेयर, ब्यास 4 मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोप्राइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्मुनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565653119, 98567739।
0: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
3: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदम चोक ब्यास 2 पाइन्छ नि दिदी।
0: हो र, कति खोजे पदम चोकमा पो रहेछ त।
3: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
0: विवाह, व्रत बन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त
4: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
3: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास 2 पदमचोक, दमौली, तनहुँ। सम्पर्क नम्बर 98410-0061, 98066-73344।
5: तपाईँलाई थाहा छ, तपाईँ स्मार्ट देखिनको लागि सिलाइ र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौँ तपाईँलाई अझै सुन्दर। त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास 2 नाकको अगाडि कालिका मार्ग नजिकै छौँ। आउनुहोस्, हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स, नाकुवा, ब्यास 2, दमौली, तनहुँ। सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले। सम्पर्क 98413-38290, 98171-5760।
6: Sincerely, it's your own Damoli FM 94.2 MHz.

0: खै यार आफै प्लान बनाउँछ आफै लेटाउँछ भने
1: एकछिन त हो नि म्यान आइहाल्छु नि ओ यार साँच्ची स्पाइटी आज मलाई कस्तो देखाएछ म्यान
0: दामी देखाएछ यार
1: थ्याङ्क्स म्यान अब त स्योर सरोजलाई मनपर्छ नि है
0: लुगा राम्रो भएर के गर्नु मान्छे मन पराउनु पऱ्यो नि
2: मान्छे त म मन पराउँछु नि के गर्ने वस्तै गर्दैन
3: म बुझ्छु र
1: त्यस्तो नभन्नु म्यान मलाई मन पराउँछ के मलाई थाहा छ
0: अँ त्यस्तै भन्दै गर होइन कुन दिन त्यो गोरी केटीले तेरो सरोजलाई उडाएर लग्छ नि त्यसपछि हामी सबजना बेभोज खानुपर्छ है
4: के छ म्यान
0: कति लेट गरे यार
4: उसलाई कुरेर बसिरहेको थियो एकछिन भित्र जाने होइन
2: जम
5: आज कति राम्री देखेको यो आशुलाई

0: मायालु तिमी कता छौ, मलाई सुन्ने बित्तिकै यो गीत साह्रै मन परेको, मुखमै झुन्डेको मेरो। यस्तो गीत चाहिँ कमै मात्रै बन्छ होइन, गीतको बोल नै मिठो हुनुपर्छ। भिडियो चाहिँ के हुन्छ भने यो स्तरको भिडियो कसैले पनि बनाउँदैन मैले देखेको अनुसारले, अहिलेसम्म मैले काम गरेको अनुसारले। मैले फिल्म गरेको र भिडियो गरेको मलाई केही फरक छैन अहिले।
1: हामीले मेहनत चाहिँ 100% गरेको छौँ, मुभी जतिकै खर्च भएछ अनि मुभीभन्दा कम छैन यो सङ्ग। सरोजीले भन्नुभयो कि एक चाहिँ गीत छ यसले अलग गरौँ यार, नर्मल भन्दै अलग गरौँ भनेर भन्नुभयो। मैले भने ठिक छ, तिमी सेट बनाऊ, यस्तो यस्तो कन्सेप्ट गरौँ। उहाँले भने हुन्छ राम्रो छ भनेर भने, यसमै सपोर्ट हो सबैको। अगर मैले चाहेर पनि यो हुनुपर्छ भन्ने चाहिँ हुँदैन नि त, सम्पूर्ण टिम मिल्न चाहन्छ, प्रोडक्सनबाट डाइरेक्सनबाट सबै टिमबाट एउटा टिम मिल्नुपर्छ।
2: पहिला गरेको भन्दा अलिक फरक तरिकाले, मेरो प्रविधि उयो कोरस त्यही छ, सेट त्यही छ, मुभी तरिकाको सबै छ, तर यति फरक छ कि यसको सेट फरक छ। किनभने सेट बनाएर पनि म्युजिक भिडियो गर्न सकिन्छ भन्ने हिसाबले चाहिँ मैले यो अलिकति फरक तरिकाले पानी सानी पारेर सेट बनाएर काम गरेको छु। विशेष यसमा एकदम अनि राजु आर्टलाई पनि मलाई एकदमै धन्यवाद दिन चाहन्छु, किनकि उहाँको मेहनत, उहाँले गर्नुभएको समय, उहाँले गर्नुभएको यो चिजले गर्दाखेरि पनि मलाई जहाँसम्म लाग्छ यो गीत पनि राम्रो हुन्छ होला।
3: अलिकति पहिलाभन्दा चाहिँ धेरै फरक शैलीमा म आफूलाई पनि एकदमै एक्साइटेड छु होइन यो प्रोजेक्टमा चाहिँ। त्यही भएर विक्रम दाइसँग कुरो हुँदाखेरि अब तपाईँको जस यो तालको कन्सेप्ट एकदमै मलाई एकदमै रमाइलो लागेको छ, सरोजल दाईलाई पनि एकदम मन पऱ्यो भन्नुभएको थियो। त्यो माथि अब यो प्रोजेक्टमा अब सञ्जय दाई जस्तो अब एकदमै दामी क्यामराम्यान पनि हुनुहुन्छ, सो अब सबैसँग अब ठुलो एउटा प्रोजेक्ट अब हिस्सा हुन पाउँदा त हामीलाई एकदम खुसी लाग्छ। सो त्यही हो, सबैजनालाई थ्याङ्क यू सो मच।

0: ए कमला, कति काम मात्र गरेको बहिनी, हिँड न खाजा खान जाउँ।
1: खाजा पनि के खानु र दाई, खाऊ त्यही मम चाउमिन, नखाऊ त्यही मम चाउमिन। बाहिरको खाजा खायो बिसन्चो मात्रै बनाउँछ।
0: म तिमीलाई मम चाउमिन खान लाने होइन नि, दमौलीमा पहिलो पटक खुलेको भागीरथ लच्छा पराठा घरमा लैजान्छु।
1: त्यहाँ के पाइन्छ र?
0: साउथ इन्डियामा ख्याति प्राप्त कुकद्वारा स्वादिलो लच्छा पराठा, आलु पराठा, गोभी पराठा, अन्डा पराठा, सुक्खा रोटी र नास्ताको राम्रो व्यवस्था छ नि।
1: ए हो र, त्यसो भए जाउँ न त खाजा खान।
0: स्वादिष्ट खाजा र खाना तथा अर्डरको लागि भागीरथ लच्छा पराठा दमौली खाजा घर।
2: साउथ इन्डियन दम बिरयानी, फ्रेस जुस, चिकन चटपट आदिको व्यवस्था छ।
1: विद्यार्थी कर्मचारी लगायतका नियमित ग्राहकको लागि विशेष छुटको समेत व्यवस्था छ।
3: साथै होम डेलिभरीको पनि सुविधा छ। प्रोप्राइटर दिल्लीराम पाठक,
2: व्यस्तै बाग बजार जोशी पेट्रोल पम्प भन्दा ठिक अगाडि।
3: सम्पर्क नम्बर 98465043780।

0: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
1: हैन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
0: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
1: ए, कता छ नि जीवन मोबाइल पसल? के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिउँ कि भनेको।
0: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन। हाम्रै व्यस्तै दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
1: हो र, अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
0: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको अहिले त एकदम राम्रोसँग चल्छ, छिटो र एकदम सस्तो अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
2: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन् र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र दुई दुईवटा फोटो लिएर आउनुहोला।
0: प्रोप्राइटर जीवन सुनार, सम्पर्क नम्बर 97059 49 80 र 98 29 15 77 13। फेसबुक जीवन सुगर, टिकटक, इन्स्टाग्राम जीवन मोबाइल पसल, व्यस्तुई दमौली, लक्ष्मी टोल, सुनचादी लाइन। फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ताबन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ताबन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
3: मगर इलेक्ट्रोनिक्स, ब्यास 2 डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
0: 98058000700,
3: 98460 40344।

0: आहा, कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्री कृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
0: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844-65-94-36, 9805-41-437।
1: व्यास 3 प्रशासन चोक दमौली।
2: दमौली FM 94.2 समुदायको आवाज।

0: एक सेट मिनीहार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न। आज त म आफै गएर किनेर ल्याउँछु।
1: हेर न हेर बुद्धि, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नुहुन्न। त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुन चाँदीको पसल रोजिना बराली सुन चाँदी पसलमा जानुपर्छ।
0: हजुर, हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्। प्रोप्राइटर डम्बर बराली, ब्यास्तिन सफा सडक दमौली, इलिसा फेन्सी भएको घरमा। मोबाइल नम्बर 9855-25380, 9814-5518 र 9865-15332।

0: ए नानी, कता हिँड्यौ छाता ओढेर? हतारमा छौ त।
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाई।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
1: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्समा अलगाडि छ नि दाई।
0: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी?
1: हो दाई, दमौलीको एक मात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास दुई कालिका मार्ग, दमौली तनाव।
1: प्रोप्राइटर सुरेश पुरी, मोबाइल नम्बर 98563644, 98563606।
2: दाई, केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
0: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि। स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
2: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
0: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
2: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस, ब्यास्तुई न्यू रोड अथवा लौडारी किचन हाउस, सफा सडक, दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 0655637115 र 98412-0740।
3: नाइन्टी फोर पॉइंट टू दमौली एफएम, समुदाय को आवाज।

0: ए बहिनी, घर त छिटिक्कै बनाएछौ हैन? यति राम्रो फर्निचरको सामान कहाँबाट ल्यायौ?
1: कहाँबाट ल्याउनु नि दाई, हाम्रै व्यासचार किसान हार्डवेयरको पछाडि पट्टि रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
0: हजुर, हामी कहाँ स्टिलको दराज, कुर्सी, टेबुल, साथै काठको सोफा, दराज, पलाङ, पर्दा, कार्पेट, विवाहको सामान होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
2: ब्यास 4, मेन रोड, दमौली तनहुँ।
0: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन 9816161326, 9843600655, 9819116327, 0635650525।

0: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
1: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
0: ए हो, म त त्यतैतिर लागे कान्छा।
1: हुन्छ हुन्छ दाई।
2: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चौक दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
3: प्रोपाइटर केसी कान्छा, सम्पर्क नम्बर 9827173042, 9452820000।

0: बिहे त आँटियो बाबु, गरगहनाको लागि पो कहाँ जाने होला?
1: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाई।
2: दाजु भाइको के को गफ गफ हुँदैछ?
0: के हुनु नि, बिहे त आँटियो, गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी।
2: ल त्यसको लागि त चिन्तै लिन पर्दैन नि। विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एकमात्र पसल पशुपति सुनचाँदी पसल छँदैछ नि, त्यही जानुपर्छ।
0: पशुपति सुनचाँदी पसल कहाँ छ नि यो?
2: यो त हाम्रै तमौली बजारको ब्यास 2 सफा सडकमा छ नि। त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन चाँदी हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ। साथै चाँदीका कलात्मक थाल, कचौरा, कलश, करुवा, गिलास, चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि। सस्तो मूल्य, उत्कृष्ट डिजाइन, हजुर तपाईँको परिवारको पहिलो रोजाइ, शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुनचाँदी पसल गोल्ड एन्ड सिल्भर सप्लायर्स ब्याच 2 सफा सडक दमौली। प्रोप्राइटर मोहन कुमार विश्वकर्मा, विकास सदाशङ्कर। फोन 0656531336, 0656501459। मोबाइल नम्बर 9803880384, 9846379131।

सूचना सूचना सूचना जलचर संरक्षण ऐन 2017 ब्यास नगरपालिका जलचर तथा जलीय जैविक विविधता संरक्षण ऐन 2081 अनुसार निम्न क्रियाकलाप गरी जलचर मार्नु वा समात्नु पूर्ण रूपमा निषेध गरिएको छ। जलचर सम्बन्धी निषेधित कार्यहरू विद्युतीय करेन्ट लगाउन नपाइने, विषालु रासायनिक पदार्थको प्रयोग गर्न नपाइने, विस्फोटक पदार्थको प्रयोग गर्न नपाइने, तिवारी जालको प्रयोग गर्न नपाइने, रात्रिको समयमा माछा मार्न नपाइने, खोला तथा ताल किनारमा फोहोर फाल्ने र पानी दूषित बनाउन नपाइने, ओत समाउन वा मार्न नपाइने, ब्यास नगरपालिका क्षेत्रभित्रका कलेस्ती, छाप्दी, साँगे, बुल्दी, रिस्ती, खिर खाँदी जस्ता खोला नाला, ताल, पोखरी, तलैयाहरूमा ब्यास नगरबाट अनुगमनका क्रममा विभिन्न प्रजातिका माछाहरू, असला, सर, फकेटा, बाम, बुदुना, गडौला, भित्ते लगायतका जलचरहरू माथि उल्लेखित निषेधित कार्यहरू गरी मार्ने वा हानि नोक्सानी गरेको पाइएमा ब्यास नगरपालिका जलचर तथा जलीय जैविक विविधता संरक्षण ऐन 2081 बमोजिम रु 2000 देखि अधिकतम रु 2,00,000 जरिवाना गरिनेछ। ब्यास नगरपालिका नगर कार्यपालिकाको कार्यालय दमौली तनहुँ गण्डकी प्रदेश नेपाल।

नेपाल वन परिवार उद्योग व्यवसाय संघ तनहुको आग्रह। हरियो वन, स्वच्छ हावा, जीवनदायी पानी, यी सबै प्रकृतिले दिएको अनमोल उपहार हुन्। तर सानो लापरवाहीले भयवाहापन डडेलो निम्त्याउँछ, जसले वनस्पति मात्र होइन कयौं निर्दोष जीव जन्तुको ज्यान लिन्छ। नदी, खोल्सी, मुहानहरू सुकेर पानीको अभाव बढ्छ। हामी सबैले मिलेर यो संकट रोक्न सक्छौ। सचेत बनौ, जिम्मेवार नागरिक बनौ, जंगलमा आगो नबालौ, निभाएर मात्र छोडौ। सिगरेटको ठुटा वा ज्वलनशील पदार्थ फालेर प्रकृतिलाई जोखिममा नपारौ। डडेलो देखेमा तुरुन्तै वन कार्यालय वा स्थानीय प्रशासनलाई खबर गरौ। वन संरक्षणको जिम्मेवारी सबैको साझा दायित्व हो, हातेमालो गरौ। हरियाली बचाऊ, जीव जोगाऊ, पानीको स्रोत संरक्षण गरौ। नेपाल वन परिवार उद्योग व्यवसाय संघ तन

0: किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ताबन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ताबन्दीमा ल्याएको छ। नयाँ सुरुम नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
1: मगर इलेक्ट्रोनिक्स, ब्यास 2 डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
0: 98058000700,
1: 98460403044।
0: डेंगु संक्रमणबाट आफू र आफ्नो परिवारलाई बचाउनका लागि सावधानी अपनाऊ।
2: डेंगुबाट बच्ने उपायहरू: शुद्ध झुलको प्रयोग गर्नुहोस्।
0: लामखुट्टेको टोकाइबाट बचाउने धूप तथा झोलको रिपेलेन्ट प्रयोग गर्नुहोस्।
2: पुरै बाहुला भएका अथवा लामो बाहुला भएका कपडा लगाउनुहोस्।
0: ट्याङ्की र कुलरहरू हप्तामा एकचोटि सफा गर्नुहोस्।
2: वरपर पानी जम्न नदिनुहोस्।
0: डेङ्गुका कुनै पनि लक्षण देखिएमा उपचारका लागि स्वास्थ्य संस्था जानुहोस्। डेङ्गु रोगका लक्षणहरू:
2: अत्याधिक पेट दुख्नु, तारन्तार बान्ता हुनु, बान्तामा रगत देखिनु, दिशामा रगत देखिनु, नाक वा गिजाबाट रगत बग्नु, अत्याधिक आलस्यता, बैचनी वा चिटचिटापन हुनु।
0: यी र यस्ता लक्षणहरू देखिएमा तुरन्त नजिकको स्वास्थ्य संस्था वा चिकित्सकको सल्लाह सुझाव पालना गर्नुहोला।
2: जनहितका लागि नेपाल रेडको सोसाइटी जिल्ला शाखा तनहुँ।
3: फुलको आँखामा फुलै संसार
4: आहा, कति राम्रो बगैँचा बनाउनु भएको! कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
5: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्री कृष्ण नर्सरीबाट ल्याएको नि।
4: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
5: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ हामी कहाँ। उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुफत मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
4: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 98446694436, 98065141437।
5: व्यास 3 प्रशासन चोक, दमौली।

0: कलेज अफ मेडिकल साइन्सेज भरतपुरको स्वास्थ्य परीक्षण सम्बन्धी सूचना नसा पेट मुटु हाड जोर्नी छाला दाँत तथा मृगौलाको परीक्षण उपचार र मृगौला प्रत्यारोपण समेतको सेवा उपलब्ध भएको अत्याधुनिक सुविधा सम्पन्न यस कलेज अफ मेडिकल साइन्सेज भरतपुरमा विषय विशेषज्ञहरूद्वारा स्वास्थ्य परीक्षण भइरहेको छ।
1: टिकट शुल्क रु 50 मात्र। समय हरेक दिन बिहान 9 बजेदेखि बेलुकी 5 बजेसम्म।
2: हाम्रा विशेषताहरू:
1: हेमोडायलासिस सहित मुटुको सबै प्रकारको उपचार सेवा,
2: अति विशिष्ट सघन उपचार कक्ष,
1: एमआरआई सिटी स्क्यान र डिजिटल सेवा,
2: सबै प्रकारका सूक्ष्म शल्यक्रिया सेवा,
1: भिडियो तथा इन्डोस्कोपी सेवा,
2: फिजियोथेरापी तथा रेडियोग्राफी सेवा,
1: फोक्सोको परीक्षणका लागि इइजी र अडियोग्राफी सेवा,
2: अत्याधुनिक अटोमेटिक मेसिन सहितको प्रयोगशाला,
1: डायग्नोस्टिक र थेरापिउटिक तथा अर्थोस्कोपी सेवा,
2: 24 घण्टा इमर्जेन्सी सेवा।
1: विस्तृत जानकारीका लागि कलेज अफ मेडिकल साइन्सेज नेपाल भरतपुर चितवन सम्पर्क नम्बर 056-525-012 056-525-013।
3: Sincerely, it's your own Damoli FM 94.2 MHz.

0: सँगै लिएर पठाइनु भएका त
1: हेरा नानी, अब चाडबाड पनि आउन लाग्यो, काकीलाई नयाँ गमला चाहियो रे, केही घरायसी सामान ल्याउनु छ, अनि नातिलाई नि खेलाउन नभई भएन भनेको छ। यी सबै सामान किनेर नातिलाई स्कुल लैजानु पर्ने, म त अलि हतारमा छु है नानी, गएँ है नानी अहिलेलाई।
0: काका हतार गर्नु पर्दैन नि, यी सबै सामान किन्न अब दुई तिनवटा पसल पसल चार्नु पर्दैन नि काका।
1: यो खरक खरक सामानहरू एउटै पसलमा कहाँ पाइन्छ त नानी?
0: काकालाई थाहा छैन, अब त हाम्रै डमौली बजारको सफा सडकमा 99+ इजी मार्ट खुलेको छ नि काका। त्यहाँ त काका घर आएपछि सबै सामानहरू, कस्मेटिक, स्टेसनरी, बच्चाका सबै सामानहरू, प्लास्टिकका आइटम, गमला, सिसाका सबै प्रकारका बोतलहरू एकदमै सस्तो मूल्यमा पाइन्छ नि काका।
2: 99 इजी मार्ट डमौली व्यास्तिन सफा सडक नगरपालिका मुक्तिनाथ बैंक को आड़े में मोबाइल नंबर

0: दमौली एफएम 94.2 MHz को प्रस्तुति हो दमौली संवाद कार्यक्रम। दमौली संवाद कार्यक्रममा आज हामी श्रीमद् भागवत ज्ञान महायज्ञ एवं सिङ्गारिक महाआरतीका संयोजक सुबदार मेजर गुणबहादुर केसीज्यूसँग जुटेका छौँ। यहाँलाई स्वागत छ दमौली संवाद कार्यक्रममा।
1: धन्यवाद, नमस्कार।
0: आराम हुनुहुन्छ? यहाँको पृष्ठभूमि हेर्दाखेरि यहाँ पहिला शिक्षक हुनुभयो, त्यसपछि शिक्षकबाट छोडेर भारतीय सेनामा जागिर गर्नुभयो। कति वर्ष गर्नुभयो?
1: 28 वर्ष।
0: यहाँ मेरो गुरु पनि हुनुहुन्छ, यहाँलाई म हृदयदेखि नै नमन गर्न चाहन्छु। र ती सानाका चाहिँ दिनका चाहिँ यादहरू आउँछ। र यतिखेर यहाँ समाजमा बसेर सामाजिक कार्यहरू गरिरहनु भएको छ, र अहिले यो तनहुँको व्यास नगरपालिका वडा नम्बर 12 रहेको छिर्कनेश्वर महादेव मन्दिरमा महायज्ञ हुँदैछ, र त्यो महायज्ञको यहाँ संयोजक हुनुहुन्छ। र यो व्यास 12 छिर्कनेश्वर महादेव मन्दिर छिर्कनेमा श्रीमद् भागवत ज्ञान महायज्ञ तथा सिङ्गारिक महाआरती आयोजना गर्ने सोच कसरी बन्यो?
1: यो धर्मसित जोडिएको कुरो छ। अहिले चाहिँ यति बेला साउनको महिना चलिरहेको छ, अहिले बोलबमको महिना पनि हो, र शिवजी पार्वती महादेवहरूको आराधना गर्ने पनि समय हो। त्यसै समयलाई मिलाएर हामीले शिवजीको कति टाढा टाढासम्म चाहिँ मान्छेहरू गाउँघरका बुढाबुढीहरू धर्मको लागि जानुपर्छ, र त्यो धर्मलाई जानको लागि कठिन अवस्थामा हामीले चाहिँ यहीँ गाउँमै एउटा चाहिँ महायज्ञ लगाएर यी टाढा टाढा जानुभन्दा आफ्नै गाउँघरमा एउटा धर्मको कार्यक्रम गरौँ र पुण्य गरौँ भनेर हामीले सोच्नु भयो।
0: महायज्ञको मुख्य उद्देश्य चाहिँ के हो?
1: महायज्ञ गर्नुको मुख्य उद्देश्य चाहिँ हामीलाई के छ भने, यो एक त धर्मको हामीलाई यो बोलबमको धर्मको पनि यतिखेरको टाइम हो,

0: प्रहरी धर्मको पनि हामी धर्मप्रति आस्था राख्ने भएर हामी धर्मलाई पनि जोगाइराख्ने र सांस्कृतिकलाई पनि बचाइराख्ने र अलिकति हामीलाई यो त्यति मात्रै नभएर अलिकति पैसा पनि अलिकति आर्थिक सङ्कलन पनि हुने भएको हुँदाखेरि त्यो आर्थिक सङ्कलनबाट हामीले केही सामाजिक कार्यहरू लगाउने
1: जस्तै मन्दिरको विकास निर्माण अथवा सामाजिक अन्य क्रियाकलाप
0: फर्स्टमा त हामी अब मन्दिरको नामबाट गरिरहेको पहिला मन्दिरकै गरिन्छ हामीले मन्दिरको चाहिँ परिसरहरूमा चाहिँ थुप्रै कामहरू गर्नुपर्नेछ ती कामहरूलाई पनि पुरा गरिन्छ र त्यस्तै अब सामाजिक संस्थाहरू बनेको जस्तै स्कुलहरू भए अब खाने पानीका कुवाहरू भए पानीका धाराहरू कहीँ कलबोर्डहरू बनाउनु पर्ने छन् कहीँ सडकहरू बनाउनु पर्ने छन् ती सबै यथावतहरू त बनाउनु नसकिएला तर पनि फेरि हामीले चाहिँ तीलाई पनि सकेसम्म भ्याएसम्म र त्यहाँ हामीले चाहिँ त्यसको काम गर्ने
1: अक्षय कोष निर्माणको पनि यहाँहरूले एउटा एजेन्डा राख्नुभएको छ यो कतिको चाहिँ अक्षय कोष निर्माण गर्ने यहाँहरूको योजना हो
0: अब यो हामीले चन्ददाताले यति नै चन्दा देऊ यति नै ल्याऊ भनेर हामीले तोकेको छैनौँ चन्ददाताहरूबाट दिएको चन्दाले कतिसम्म रकम उठ्छ र त्यो उठेको रकमले हामीले कतिसम्म चाहिँ खर्च गर्न सकिन्छ र बचेको पैसालाई चाहिँ हामीले फेरि के हुन्छ अक्षय कोषमा चाहिँ राखिदिने हाम्रो चाहिँ गरे
1: छिर्कनेश्वर शिवालय मन्दिरको अहिलेको अवस्था कस्तो छ तत्काल गर्नुपर्ने भौतिक विकासका कामहरू के के छन्
0: छिर्कनेश्वर मन्दिर अहिले कस्तोमा छ भने दुईतिरबाट चाहिँ खोलो आएको छ बिचमा मन्दिर छ यताबाट नि खोलाले हानेको छ यताबाट नि खोलाले हानेको छ मन्दिर त बनाइयो त्यसमा भवन पनि छ र त्यसलाई चाहिँ अब दुईतिरबाट खोलाले हान्दाखेरि त्यसलाई वाल लाउनु पर्ने निकै लामो वाल लाउनु पर्ने बलियो वाल लाउनु पर्ने छ त्यसलाई जोगाउनुको लागि सर्वप्रथम त त्यसमा हामीले खर्च गर्नुपर्छ र अरू पनि त्यहाँ थुप्रै कामहरू गेट छैन मन्दिरको परिसरमा बार छैन ऊ तार काँडे तार अथवा कम्पाउन्ड छैन ती कम्पाउन्डहरू बनाउनु पर्ने छ र गेटहरू पनि त्यसलाई चाहिँ राख्नुपर्ने छ त्यसलाई चाहिँ त्यसो भने हामीले खर्च गर्छौँ र सबै मन्दिरमा मात्रै होइन जति सक्दो हामीले मन्दिरमा कमसेकम खर्च गरेर अरू ठाउँमा पनि हामीले अलिकति हाम्रो ठाउँमा हाम्रो टोलमा त्यही विकास गरेर पनि देखाउनु पर्ने हामीले चाहिँ छ
1: महायज्ञबाट कति रकम सङ्कलन गर्ने लक्ष्य राख्नुभएको छ
0: यो महायज्ञमा हामीले त धेरै नै लक्ष्य राखेका छौँ तर चन्ददाताहरू अथवा दानदाताहरूबाट नै यो चाहिँ पछि तय होला हामीले चाहिँ यो 1,500,000 बढी नै उठाउने चाहिँ हाम्रो चाहिँ धारणा छ र तर चाहिँ अब चन्ददाताहरू दानदाताहरूले कतिको मन खोलेर दिन्छन् अहिलेको अवस्था हेर्दा चाहिँ निकै नै मान्छेहरू चाहिँ अग्रसर भएर काम गरेर त्यस्तै अग्रसरहरू भइरहेका छन् काम पनि द्रुत गतिले भइरहेको छ र अब चन्दालाई पनि त्यसरी नै मन खोलेर गरिदिनु भयो भने हाम्रो चाहिँ चन्द चाहिँ 1,500,000 धेरै नै 2,00,000 कोटिसम्म सम्भावना छ
1: यसलाई एकपल्ट फेरि भन्नुहोस् है कम्ती 50,00,000 होइन ल म ठिकै छ यो मनै गर्छु महायज्ञमा कति रकम सङ्कलन गर्ने लक्ष्य राख्नुभएको छ
0: हामीले अब चन्ददाताहरूसित कति दिन हुन्छ के गर्छ भन्ने त हामीलाई त्यस्तो छैन अहिलेसम्म काम गरेको चाहिँ आधार हेर्दा अग्रसर भएर काम गरेको जागरुकता त्यहाँका वरिपरिका सङ्घ संस्थाहरू र त्यहाँका मान्छेहरू त्यहाँका बासिन्दाहरू र बाहिरमा पनि हाम्रो चाहिँ प्रचार प्रसारमा पनि निकै नै हामी गएका छौँ प्रचार प्रसार पनि केही कमी गरिएको छैन छिमेकी नगरपालिका गाउँपालिकाहरूमा हामी धेरै नै टाढासम्म पुगेका छौँ र उहाँहरूको चाहिँ कतिको चाहिँ अनुगमन हुन्छ र उहाँहरूले कतिको चाहिँ मन खोल्नुहुन्छ र हाम्रो चाहिँ लक्ष्य पैसा खासै उठाउने चाहिँ लक्ष्य चाहिँ हाम्रो 50,00,000 पनि माथि माथि नै उठ्छ कि भन्ने सके त अब धेरै नै अब यो वर्षको टाइमले गर्दा हाम्रो 1,00,000,000 चाहिँ थियो ऊ त लक्ष्य त तर यो वर्षको कारणले गर्दा वर्षा पानी परिदियो भने केही मात्रामा कमी हुन्छ कि केही श्रद्धालु भक्तहरूको चाहिँ आगमन अलि कम हुन्छ कि भनेर चाहिँ हामीलाई चाहिँ 50,00,000 चाहिँ माथि चाहिँ उठ्ने चाहिँ सम्भावना देखिएको छ
1: स्थानीय निकायहरूसँग यहाँहरूले कतिको समन्वय गर्नुभएको छ
0: हामीले अब जिल्लैबाट हामीले अब सुरक्षाको लागि सिडिओ साहबलाई नै हामीले एउटा पत्र दिएको छ हामीले शान्ति सुरक्षाको लागि र उहाँलाई पनि एउटा विशेष अतिथिको लागि बोलाइएको छ र अनि हामीले जिल्ला प्रहरी थानामा पनि हामीले लेटर दिएको छ र त्यसरी गरेर चाहिँ हामीले अब नगरपालिकाको चाहिँ हामीले प्रमुख नगर प्रमुखलाई नै हामीले चाहिँ मुख्य अतिथिको रूपमा डाकिएको छ। हामीले वार्डहरूमा त सबै वार्डहरूमा हामीले चाहिँ गइएको छ। यस
1: के छ दसवटै पालिकाहरूलाई समेट्नु भएको छ कि छैन?
0: समेटिएको छ।
1: दसवटै पालिकाहरू,
0: दसवटै पालिका भन्नाले यति टाढा हामी देवघाटतिर यता त गइएको छैन, टाढा टाढा त होइन, हामी यता आगो भैरेनीसँगसम्म यता चाहिँ थर्कुसम्म त्यहाँसम्म पुगिएको छ। हामी दसवटै चाहिँ समेटिएको छैन, त्यसमा गएको छैन र सबै यतिभित्रमा पर्ने नजिकका छिमेकी उहरूले सबैले हामीले चाहिँ समेटेका छौँ। उसलाई नगरपा प्रमुखलाई प्लस वडा अध्यक्षहरूलाई पनि हामीले सबैलाई निमन्त्रण पत्र दिइसकेका छौँ।
1: साउन 28 गतेदेखि भदौ 4 गतेसम्म सञ्चालन हुने महायज्ञका मुख्य कार्यक्रमहरू अहिले हेरिरहनुभएका दर्शकहरू र सुनिरहनुभएका श्रोताहरूलाई छोटकरीमा बताइदिनुहोस् न।
0: हाम्रो यो 28 गतेबाट 4 गते भदौ 4 गतेसम्म साउन 28 भदौ 4 गतेसम्म हाम्रो कार्यक्रम छ। 28 गते भदौ साउनको 28 गते हामीले चाहिँ कलश यात्रा निकाल्छौँ। 10 बजे टाइम छ हाम्रो, त्यहाँबाट निकालेर चाहिँ हामी आएर चाहिँ एउटा सभामा कोर्समा आएर चाहिँ परिणत हुन्छौँ। कलश यात्रा गरेर त्यहाँ चाहिँ सबैजनाहरूले आमन्त्रित गरिएको छ, सबै स्वयं संस्थाहरू अनि चाहिँ गाउँका मानिसहरू श्रद्धालु भक्तजनहरू सबै कलश बोकेर हिँड्नेछन् त्यसमा र अनि त्यसबाट हाम्रो चाहिँ 7 बजेबाट कार्यक्रम सुरु हुन्छ। 7 बजेबाट चाहिँ कार्यक्रम सुरु भएपछि बिचमा अलिकति 10 बजेसम्म हुन्छ र अनि खानाको लागि एकछिन टाइम रोकिन्छ र त्यसपछि 10 बजेबाट फेरि पछि 5 बजेसम्म चाहिँ प्रोग्राम हुन्छ। 5 बजेपछि फेरि 7 बजेसम्म चाहिँ एकछिन रोकिन्छ, त्यति बेला खानपानको लागि र अनि त्यसपछि केही रेस्टको लागि अनि त्यसबाट 7 बजेबाट 10 बजेसम्म फेरि हाम्रो चाहिँ भजन कीर्तनहरू आरतीहरू गरिन्छ र एल्बम रूपले हाम्रो चाहिँ 3 गतेसम्म चल्छ। 3 गते चाहिँ हाम्रो लक्ष्य हुन्छ, प्रोग्राम छ। त्यसपछि
1: लक्ष्यवर्ती प्रज्वलन 3 गते भनेर चाहिँ भन्नुभएको छ कार्यक्रममा तय गरिएको छ, यो कस्तो कार्यक्रम हो?
0: यो 3 गते चाहिँ अब त्यो अब गुरुजीहरूले त्यहाँ हामीले लक्ष्यवर्ती भनेर बढाएका छन्, उहाँहरूले चाहिँ कस्तो विषयबाट चाहिँ अलग अलग ढङ्गबाट गर्ने तरिकाहरू पनि यिनीहरूले उहाँहरूले कस्तो किसिमबाट गर्नुहुन्छ उहाँहरूले नै गर्ने, हामीले गर्ने होइन, यो चाहिँ गुरुजीहरूबाटै गराउने हो। यसबाट
1: महायज्ञको विशेष आकर्षणका रूपमा रहेको सिङ्गारिक महाआरती कस्तो हुनेछ?
0: यो सिङ्गारिक महाआरती चाहिँ बेलुका हामीले चाहिँ अब पण्डित सुखदेवज्यूबाट चाहिँ बिचबिचमा चाहिँ अब वाचक हुन्छ, वाचकको साथसाथमा चाहिँ भजन कीर्तन पनि हुन्छ। त्यसको साथसाथै हामीले चाहिँ बेलुका सिङ्गारिक भनेको चाहिँ बेलुका चाहिँ आरतीको टाइममा चाहिँ अनेकौँ किसिमको चाहिँ त्यहाँ भक्ति भजनहरू र सिङ्गारिक कार्यक्रम चाहिँ चल्छ।
1: प्रसिद्ध कथावाचक पण्डित श्री सुखदेव शरणजी महाराजबाट सङ्गीतमय कथावाचन हुँदैछ, उहाँलाई कथावाचनका लागि छनौट गर्नुको विशेष कारण चाहिँ के हो?
0: उहाँलाई केही मात्रामा हामीले उहाँको वचनहरू सुनिएको थियो र उहाँले गरेका वचनहरू हामीलाई राम्रो लाग्यो र उहाँले अब हामीलाई र हामीलाई र हाम्रो जुन आगन्तुक श्रद्धालु भक्तजनहरूलाई उहाँले पक्कै नै सन्तोषजनक दिनुहुन्छ भनेर हामीले चाहिँ उहाँलाई नै सल्लाह गरेको हो र उहाँले अवश्य पनि उहाँले राम्रो वाचन दिएर हाम्रो श्रद्धालु भक्तजनहरूलाई
1: खुसी बनाउनुहुन्छ। महायज्ञमा दैनिक रूपमा रुद्राभिषेक, सहस्र जलधारा, बेलपत्र अर्पण, 84 पूजा, अन्नदान, ग्रह शान्ति, पितृतर्पण लगायतका कार्यक्रमहरू राखिएका छन्। कार्यक्रममा कसरी सहभागिता जनाउन सक्नुहुन्छ?
0: यो समय भनेको 7 बजेबाट 10 बजे बिहानको समयको,
1: बिहानको समय 7 बजेदेखि 10 बजेसम्म
0: त्यहाँ गएर कसैको श्राद्ध गर्नु प्रेरण गर्न पाउनुहुन्छ अनि व्रत बन्द गर्न पाउनुहुन्छ, 84 पूजा लाउन सक्नुहुन्छ। हरेक त्यहाँ यहाँ तपाईँले भन्नुभयो ती एवज चिजहरू चाहिँ त्यहाँ गरिन्छ।
1: 7 बजेदेखि
0: बेलुका बिहान 10 बजेसम्म
1: हरेक दिन
0: हरेक दिन त्यही समय त्यो समय त्यसैको लागि राखेको।
1: महायज्ञमा दाताहरूलाई ताम्रपत्र, रजतपत्र, शिलालेख लगायतका माध्यमबाट सम्मान गर्ने व्यवस्था गरिएको छ, यो सम्मानको मापदण्ड चाहिँ कसरी निर्धारण गरिएको छ?
0: यसको मापदण्ड यसरी छ, म तपाईँलाई सबै विस्तृत रूपमा बताइदिन्छु। एक रुपियाँदेखि लिएर 479 रुपियाँसम्मको लाई चाहिँ हामीले सिर्फ दानपत्र मात्रै खसाल्ने हो,
1: खसाल्ने
0: 400 माथिको रसिद काट्ने,
1: रसिद
0: 400 माथि सबैलाई चाहिँ रसिद पाउनुहुन्छ। अनि त्यसपछि 1000 माथिकालाई चाहिँ गएर हामीले चाहिँ उसमा वाचन गरिन्छ,
1: फलहरूले नाम वाचन गरिन्छ,
0: नाम वाचन गरिन्छ, उहाँले यति पैसा चाहिँ प्रदान गर्नुभयो भनेर। अनि 2000 माथिको मापदण्डको चाहिँ उहाँ चाहिँ सम्मान गरिन्छ, उहाँलाई पाँच हजार भन्दा माथिको फोरगेट फ्रेममा चाहिँ उहाँलाई चाहिँ सम्मान पत्र साथ प्रदान सम्मान गरिन्छ। अनि 10,000 माथिको एकजनाको नाम शिलालेखमा लेखिन्छ है, राखिन्छ। अनि 15,000 भन्दा माथिको मन्दिरको आजीवन सदस्यको लागि नाम राखिन्छ, लेखिन्छ, शिलालेखमा लेखिन्छ। त्यो शिलालेखमा अब जति भन्छ त्यो शिलालेखमा लेखिँदै जान्छ है। अनि 25,000 भन्दा माथिको इच्छाएका 2,000 व्यक्तिको चाहिँ
1: शिलालेखमा
0: नाम लेखिन्छ। 50,000 भन्दा माथिको फोटोसहित है तिनीहरू चाहिँ 3 शिलालेखमा नाम लेखिन्छ, व्यक्ति उनीहरूले भनेको अनुसार। अनि ड्रागन फ्रेममा चाहिँ सम्मान पत्र दिइन्छ। 75 भन्दा माथि दानवीरलाई चाहिँ घरबाट नै पञ्ची बाजा बजाएर चाहिँ त्यहाँसम्म
1: ल्याउनु,
0: मन्दिरसम्म
1: ल्याउनु,
0: महायज्ञसम्म ल्याउने चाहिँ बजार परिक्रम गरेर महायज्ञसँग ल्याउने चाहिँ ऊ छ। अनि 1,00,000 भन्दा माथि मन्दिर समितिद्वारा बनाइने संरचनामा र शिलालेख अनि चाहिँ यो दानवीरजीको चाहिँ घरबाट नै गएर अबिर यात्रा साथ अबिर त्यहाँ के थप्यो, अबिर यात्रा पनि थप्यो र त्यहीँ पञ्ची बाजाको साथ गाउँ सबै घुमाउँदै त्यहाँसम्म ल्याएर चाहिँ डबल माउन्टेन फ्रेममा चाहिँ रूप बनाइन्छ, फोटो फ्रेम बनाएर दिन्छ। 1,25,000 माथिका दानदाताहरूलाई मन्दिर समितिद्वारा नै निर्णय गरेर यो सबै कुराहरू गरिसकेपछि उचित सम्मान त्यहाँभन्दा माथि आएकोलाई फेरि अब उहाँलाई कस्तो किसिमको चाहिँ सम्मान गर्ने, त सबै सम्मान त सकिसकेको छ, त्यो भइसकेको छ, अझ त्योभन्दा के सम्मान गर्छ,
1: विशिष्ट
0: सम्मान चाहिँ हामीले चाहिँ गरिन्छ। र त्यस्तै अरू भूमि दान गर्न आउनु हुनेहरू आउनुभयो भने र तिनीहरूलाई पनि मन्दिरको आयोजक समितिद्वारा नै तिनीहरूलाई यी सबै शिलालेखमा नाम लेख्नेदेखि लिएर सबै गरेर अझ उहाँलाई अझै विशिष्ट रूपबाट चाहिँ हामीले सम्मान सत्कार चाहिँ गरिन्छ।
1: स्थानीय आमा समूहको सभ्यतामा महायज्ञ आयोजना हुँदैछ, यसमा शिवालय आमा समूहको भूमिका कस्तो रहेको छ?
0: शिवालय आमा समूह चाहिँ एउटा आयोजकको रूपमा चाहिँ उभिनु भएको छ र उहाँहरूकै उसमा अनुसार उहाँहरूकै आवाजमा उहाँहरूले भनेअनुसारको चाहिँ हामीले चाहिँ यो सुरु गरिएको छ। सबै सङ्घ संस्थाहरू मिलेर उहाँलाई सहयोग गरिएको छ र उहाँहरूले पनि बसेर सबै उहाँहरू महिला आमा समूहहरू हुनुहुन्छ, आमा समूह मात्रै नभएर यहीँ विभिन्न किसिमका चाहिँ
1: सङ्घ
0: संस्थाहरू र समितिहरूमा पनि, उपसमितिहरूमा कोही आर्थिक समितिमा हुनुहुन्छ, कोही प्रचार प्रसारमा हुनुहुन्छ, कोही व्यवस्थापनमा हुनुहुन्छ, कोही यही यो मूल समितिमा हुनुहुन्छ होइन, कोही अब उसमा पनि हुनुहुन्छ के अरे स्वयंसेवक हुनुहुन्छ, त्यस्ता किसिमको चाहिँ के अरे खाना पानी बाँड्ने पानी समय पानीको समेत हामीले चाहिँ एउटा सुलभ र सजिलो होस् भनेर पानी पनि बेला बेलामा थाप्ने खुवाउने गरेर चाहिँ त्यस्तो पनि एउटा चाहिँ हामीले चाहिँ सानसानो उपसमितिहरू गठन गरेर राखेको छ ताकि त्यहाँ आउने त्यहाँ आएका सबै श्रद्धालु भक्तजनहरूलाई केही कुराको पनि दुःख नहोस्, कष्ट नहोस्, कमी नहोस् भनेर चाहिँ हामीले सबै समितिहरूमा समेटेर चाहिँ राखेको छ र उहाँहरूले पनि राम्रै भूमिका गरेका।
1: मन्दिरलाई धार्मिक पर्यटनको गन्तव्य बनाउन आगामी दिनमा के कस्ता योजना अघि बढाउने सोच राख्नुभएको छ?
0: हामीले अब यसलाई चाहिँ धार्मिक पर्यटन रूपमा राख्नको लागि अब त्यहाँ एउटा मन्दिर छ गाउँघरको,
1: यो मन्दिर त हाइवेसँगै जोडिएको छ,
0: हाइवेसँगै जोडिएको
1: किन भन्दाखेरि हाइवेमा मानिसहरूलाई चाहिँ एकैछिन रोकेर अनि मन्दिरको दर्शन गरेर जान सक्ने अवस्था छ,
0: जान सक्ने अवस्था पनि छ र अनि फेरि के छ आवाज आवाजको लागि सजिलो छ त्यसमा होइन। अब त्यहाँ एउटा स्वस्थानीको कथा अनुसार यो मन्दिर चाहिँ एउटा महादेवकै सतीदेवीलाई जुन स्वस्थानी कथामा लेखिएको छ नि सतीदेवीलाई पिठमा बोकेर हिँड्दाखेरि
1: त्यहाँ
0: अङ्ग पतन हुँदै जाँदाको क्रममा चाहिँ एउटा चाहिँ छिर्कने स्वर भनेर चाहिँ नाम राखिएको छ। यो छिर्कने स्वर नाम पनि यसरी राखिएको छ कि छिर भनेको चाहिँ कपाल रहेछ, कपाल हो, र कड भनेको टुक्रा, कपालका टुक्रा खसेको घर त्यहाँ छिर कड सर छिर्कड हो नाम खास गरेर, तर सजिलोको लागि हामीले के भन्छ छिर्कनेश्वर भनेर चाहिँ पहिलेदेखि चाहिँ छिर्कनेश्वर भएको हुनाले यसलाई छिर्कनेश्वर महादेवको नाममा राखिएको छ र यो चाहिँ महादेवसित जोडिएको चाहिँ एउटा धार्मिक मन्दिर हो र त्यसैले गर्दाखेरि सबै पर्यटनलाई त्यहाँ बोलाउनु पनि सकिन्छ, आउन पनि सक्छ र त्यति मात्रै नभइकन गाउँको केही पूजापाठहरू गर्नु पऱ्यो भने, कोही व्रतबन्ध गर्नु पऱ्यो भने, कोही सानोतिनो बिहा भयो है सानोतिनो अब गाउँघरमै गर्ने बिहा वर्तनहरू त्यस्ता पनि हुन सक्छन्। त्यहाँ हाम्रो अब भवन पनि छन् प्रशस्त मात्रामा, पानी पनि प्रशस्त मात्रामा छ, टोयलेटहरू टोयलेट बाथरूमहरू पनि छन्। त्यहाँ हाम्रो अब एउटा
1: मन्दिर चाहिँ कति क्षेत्रफलमा फैलिएको छ?
0: मन्दिर त धेरै ठुलोमा छैन, चार आना यतिमा होला, धेरै ठुलो छैन, तर अरू यता चौतारो छ त्यसैमा जोडिएको होइन, त्यो मन्दिरको भन्दा भन्दा पनि ठुलो चौतारो छ। अनि त्यसपछि त्यसैसँग एउटा क्लब भवन छ, एउटा चाहिँ अब पहिला वन भवन गरेको थियो, अहिले चाहिँ भूपू सैनिकले चाहिँ संरक्षणहरूबाट राखिएको छ। अर्को एउटा भवन पनि छ त्यहाँ ठाँटीको ठाउँमा, एउटा ठाँटी जस्तो किसिमको चाहिँ भवन राखेको छ। यी यावत चिजहरूले गर्दाखेरि त्यहाँ हाम्रो चाहिँ व्रतबन्धन बिहा यताउति गर्नको लागि पनि हामीलाई सजिलो हुन्छ र त्यहाँ ती गर्न थाल्यो भने गाउँघरका वरिपरिका सबैलाई चाहिँ ठुल्ठुलो रेस्टुरेन्ट गरेर ठुल्ठुलो खर्च गर्नु पनि हामी त्यहाँबाट चाहिँ जोगाउन सकिन्छ भन्ने हामीले लागेको छ।
1: महायज्ञमा तनाउबाहेक देशका विभिन्न ठाउँबाट भक्तजनहरू आउने अपेक्षा गरिएको छ। बाहिरबाट आउने श्रद्धालुका लागि आवश्यक व्यवस्थापन कसरी मिलाउनुहुन्छ?
0: त्यसरी बाहिरबाट कोही श्रद्धालु भक्तजनहरू आउनुभयो भने हामीसित प्रशस्त मात्रामा बस्ने ठाउँहरू छन्, खाना हामी आफै खुवाउँछौँ र उहाँहरूलाई बस्नको लागि केही प्रब्लम हुँदैन, खुवाउनको लागि केही प्रब्लम हुँदैन। हामी उहाँलाई कति दिन बस्नुहुन्छ हाम्रो महायज्ञभरि उहाँहरूलाई
1: हामीले
0: व्यवस्था मिलाएर हामी पठाउँछौँ।
1: महायज्ञको तयारी अहिलेसम्म कहाँसम्म पुगेको छ? व्यवस्थापनका मुख्य चुनौतीहरू के रहे?
0: व्यवस्थापनमा त्यही हामीलाई खासै त्यस्तो चुनौतीहरू त आएको छैन, सबै कुरो
1: सबै सहज छ,
0: सहजै गरिरहेको छ हामी, किनभने एकजना दुईजनालाई मात्रै लागेको होइन, पुरै गाउँ टोलै लगाएर बनाइएको छ। अहिले त्यहाँ हामीलाई त्यो बाँसहरूको चाहिँ अलि धेरै काटो गर्दैछ, 40-50 बाँसहरू चाहिँदैछ, त्यो पनि अब काटेर चाहिँ सबै सम्पूर्ण बनाएर अलिक बाँस पुरा गरेर राखेको छ। अब गेट बन्न चाहिँ बाँकी छ, अब त्यो ऊ बन्दैछ, स्टेज बन्दैछ, स्टेज सायद आज भ्याइन्छ होला, अब भोलि गेट बनाइन्छ र एउटा चाहिँ मण्डप बनाउनु पर्छ, यज्ञ बनाउनु पर्नेछ, त्यो यज्ञ बनाउनु मात्रै बाँकी छ र त्यो मन्दिरलाई अब हामीले चाहिँ सबै रङ रोकन पनि गरिएको छ, अब ध्वजपातहरू मात्रै जोड्न बाँकी छ, अरू तकरिबन भइसक्यो, 80% जति भइसक्यो, अब हामीलाई 20% बाँकी छ।
1: स्थानीय जनप्रतिनिधि व्यवसाय सङ्घ संस्था तथा सर्वसाधारणहरूको चाहिँ सहयोग यहाँहरूलाई चाहिँ राम्रो छ?
0: सबैबाट चाहिँ जनप्रतिनिधिहरू पनि आइरहनु भएको छ त्यहाँ काम गर्नलाई, त्यहाँ हेरेखदेख गर्नलाई जनप्रतिनिधिहरूले हामीले अनुगमनसँग त्यहाँ राखिएको छ, अनुगमन पनि गरिरहनु भएको छ कि कति कामहरू भएको छ, के कस्तो चाहिँ बाधा अडचनहरू परेका छन् भनेर आएर सोध्नुहुन्छ, हेर्नुहुन्छ, काम गर्नुहुन्छ र जानुहुन्छ। र सङ्घ संस्थाहरू त अब भइहाल्यो, सङ्घ संस्थाहरू त लागिपरेकै छ।
1: जस्तै यहाँहरूले प्रचार प्रसारको निम्ति के हुँदै गर्दा फेसबुक युट्युब मार्फत चाहिँ डिजिटल मिडियाको प्रयोग गर्ने भन्नुभएको छ, यो कसरी चाहिँ व्यवस्थापन गर्नुभएको छ?
0: यो यसमा चाहिँ हाम्रै अब पत्रकारहरूलाई पनि मिडियाहरूलाई पनि हामीले दिएका छौँ, पत्रकार पत्रबाट नै पत्रिकाहरू पनि निकालिएकै छन् र त्यस साथसाथै हामीले युट्युब फेसबुक होइन टिकटकहरूमा पनि हामीले प्रचार प्रसारको लागि सबै त्यहाँ चाहिँ भएका कार्यक्रमहरूको चाहिँ विषय सूचीहरू त्यसमा भएका चाहिँ प्रत्यक्ष प्रचार पनि हुन्छ त्यहाँ त्यहाँ हामीले चाहिँ जोडिसकेका छौँ। आज त्यो जोड्दै वाइफाई जोड्दैछ, आज त्यहाँ ब्यास उसले चाहिँ उहाँलाई पनि धन्यवाद दिन चाहन्छु, ब्यास नेटले पनि त्यहाँबाट चाहिँ आज जोड्दैछ, 7-8 दिनको लागि चाहिँ उहाँहरूले पनि मद्दत गरिरहनु भएको छ र त्यसबाट चाहिँ हामीले प्रत्यक्ष रूपमा पनि हामीले देखाउन सकिन्छ, गर्न सकिन्छ, गरिन्छ।
1: अहिलेको समयमा धार्मिक कार्यक्रमलाई पर्यटन र संस्कृति संरक्षण र स्थानीय विकाससँग जोड्न कतिको आवश्यक ठान्नुभएको छ?
0: यो त एकदमै जीवनमा नभइ नहुने कुरा हो नि। अब धार्मिक पनि चाहियो, हामी अधर्म गरेर चाहिँ नास्तिक भएर बस्न
1: सकिँदैन,
0: धार्मिक पनि हो हामी। अब पर्यटन पनि चाहियो हामीलाई, पर्यटकहरू पनि हाम्रो चाहिँ आवश्यक छ, पर्यटक भनेको हाम्रो चाहिँ स्रोतै हुन् होइन, र अर्को चाहिँ सांस्कृतिक पनि हाम्रो त जोगाइराख्नु त हाम्रो मूल कर्तव्य नै हो। हामीले चाहिँ यसलाई चाहिँ पतन भएर दान दिनुहुन्न, यसलाई चाहिँ टेवा दिएर राम्रोसित ख्याल गरेर जोगाउन गरेर राख्नुपर्छ।
1: महायज्ञ सफल बनाउन स्थानीयवासी तथा देश विदेशमा रहेका नेपालीहरूलाई यहाँको विशेष अनुरोध आग्रह के छ?
0: म यहाँ हाम्रा गाउँघरका टोलका देश यहाँ देशमा बस्ने र विदेशमा बस्ने भाइ भतिजाहरूलाई पनि म के भन्न चाहन्छु भने सबैजनाले हाम्रो गाउँघरको एउटा धार्मिक कार्यक्रम गर्दैछौँ र यसलाई सेवा गर्नु र गाउँको विकास गर्नको लागि उहाँहरूले पनि पक्कै पनि यसलाई हेरिरहनु भएको छ। हामीले युट्युबहरू पनि हालिदिएका छौँ, फेसबुकमा पनि हालेका छौँ, एउटा ग्रुप पनि बनाइएको छ, हामीले उहाँहरूलाई चाहिँ भनेका पनि छौँ र अर्को त्यसलाई अब उहाँहरूले त प्रत्यक्ष रूपमा दिन सक्नुहुन्न पुण्यदानहरू, र हामीले चाहिँ मन्दिरको नामको चाहिँ एउटा खाता पनि छ, खाता पनि हामीले हालिदिएका छौँ। यसरी चाहिँ उहाँहरूबाट चाहिँ हामी प्रत्यक्ष रूपमा जोडिएका छौँ र आशा छ उहाँहरूले पनि पक्कै पनि सक्दो चाहिँ सहयोग गर्नुहुन्छ भन्ने हामीले मलाई आशा लागेको छ।
1: संसारभरि छरिएर रहनुभएका नेपालीहरूले यो कार्यक्रमलाई पक्कै पनि सहयोग गर्नुहुनेछ। जहाँ जुन देशमा रहेर बस्नुभएको भए पनि अहिले चाहिँ यो कार्यक्रम हुँदाखेरि उहाँहरूबाट सहयोगको चाहिँ अपेक्षा गर्नुभएको छ?
0: एकदमै सहयोगको अपेक्षा गरिएको छ। जहाँ बसे पनि हाम्रो देश विदेशमा जहाँ गए पनि हाम्रो धर्मको लागि आफ्नो गाउँठाउँको लागि विकासको लागि उहाँहरूले हेर्छु भनेर भन्डारण पनि भएको छ। कतिपयले अब हामी के गर्ने खोइ, हामीले केही पनि पैसा हाल्न पाइएन, केमा हाल्ने, हामीले कसकोलाई कसको नाममा व्यक्तिको नाममा हालेर त भएन, त्यस्तो त अब दिला नदेला के होला होइन, हामीलाई बिल पनि पाउनु पऱ्यो, हामीले त्यो हरको चाहिँ चिट काटेर अब 500 तलको चाहिँ चिट काटिन्न, हामीले त्योभन्दा माथिको चाहिँ सबैको चिट काटिन्छ र उहाँको त्यसरी हालेर तापनि हामीलाई क्युआरमा पठाउनुहुन्छ, क्युआरमा पठाए पनि जेमा पठाए पनि हामीलाई चाहिँ
1: बिल काटेर त्यसपछि पठाइदिनुहुन्छ
0: र उहाँहरूलाई पनि हामीले त्यही स्वयं जति पठाउनु भएको छ त्यही अनुसारको हामीले उहाँ चिट काटेर उहाँलाई फोटो खिचेर उहाँलाई पनि पठाइन्छ, यहाँ उहाँको परिवारहरू छ भने परिवारजनलाई पनि हामीले सम्मान सत्कार गरिदिन्छ।
1: अन्त्यमा दमौली एफएमका श्रोता तथा सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई महायज्ञमा सहभागी हुन तपाईँ के सन्देश दिन चाहनुहुन्छ?
0: सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई पहिले त मेरो नमन गर्न चाहन्छु र यस उसमा महायज्ञमा तपाईँहरूको आगमन गरेर यहाँहरू पालिदिनु भएमा र यहाँ आइदिनु भएमा र यस महायज्ञलाई सफल पारिदिनु हुनमा म सबैजनालाई चाहिँ विनम्र अनुरोध गर्दछु। हुनसक्छ सबैजनालाई मैले हामीले चिठी पुऱ्याउन सकिएन होला र हामीले चाहिँ अब उसमा गाडीमा पनि प्रचार प्रसार गरेर हिँडेकै छ, उहाँहरूले सुन्नु भएकै छ,
1: फेसबुकमा
0: युट्युबमा टिकटकमा हामीले प्रशस्त मात्रामा हालिदिएको छ, उहाँहरूले थाहा पाउनु भएकै होला र थाहा नपाउनु भएको भए पनि यस एफएमबाट पनि उहाँहरूलाई चाहिँ अवश्य पनि जानकारी हुनेछ र म यो पनि आग्रह गर्न चाहन्छु कि जो जसले हेर्नुभएको छ, जसले हेर्न सक्नुभएको छैन फेसबुक युट्युब एफएमहरू कहीँ सुन्नु सक्नुभएको छैन भने पनि उहाँहरूलाई नजिकको बस्ने दाजुभाइ दिदीबहिनीहरू जसले चलाउन जान्नुभएको छ फेसबुकहरू नेटहरू चलाउन जान्नुभएको छ उहाँहरूलाई पनि है फलाउने ठाउँमा 28 साउन 28 गतिबाट
1: 4 गतिसम्म
0: भदौ 4 गतिसम्म यस्तो छिर्कनेश्वर महादेवको छिर्कन भन्ने ठाउँमा यसरी एउटा महायज्ञ चल्दैछ, त्यहाँ जाउँ, त्यहाँको चाहिँ त्यहाँ गएर चाहिँ एउटा चाहिँ धर्मको कार्यमा संलग्न भएर आउँ भन्ने चाहिँ भनिदिनु हुन पनि म अनुरोध गर्दछु।
1: हाम्रो चाहिँ निमन्त्रणलाई स्वीकार गरेर दमौली एफएममा आएर आफ्नो भनाइहरू राखिदिनु भयो, त्यसको लागि दमौली एफएमको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट यहाँलाई हृदयदेखि नै आभार व्यक्त गर्न चाहन्छु। हस् त नमस्कार।
0: नमस्कार, म हजुरहरूलाई पनि यस एफएमलाई पनि र हजुरलाई पनि म एकदमै धन्यवाद ज्ञापन गर्न चाहन्छु र यो उसमा पनि यो महायज्ञमा पनि आइदिएर हजुरहरूले पनि यसरी नै आज जसरी चाहिँ प्रत्यक्ष प्रसारण गरिदिनु भएको छ त्यसरी नै हाम्रो पनि त्यहाँ प्रत्यक्ष प्रसारण गरिदिनु हुन पनि अनुरोध गर्दछु।
1: हस्
0: हस् नमस्कार।

0: लाउलाउ र खाउखाउको बेलामा पनि आफ्ना रहर भने कति मेटाएनन् हो यी बुढाले।
1: होइन, के को गन्थन हो सानी?
0: केही होइन, आफूलाई भने कस्तो सुनको गरगहना लगाएर हिँड्न मन लागेको छ, हजुर भने कुरै बुझ्नुहुन्न।
1: सुनको गहना? होइन, यस्तो महँगो सुन जता पाए त्यता किन्न त भएन नि।
0: हेर्नुहोस्, बाराइ ज्वेलर सुनचाँदी पसलमा भने अनुसारको आधुनिक डिजाइनका गरगहनाहरू पाइन्छ।
1: कहाँ छ बाराइ सुनचाँदी पसल?
0: दमौलीको न्यू रोड कालिका मार्गको चोकैमा रहेको पसलमा कम्प्युटर प्रविधिबाट नापतौल गरी आधुनिक डिजाइनका गरगहनाहरू ग्यारेन्टीका साथ निश्चित समयमा तयार गरिन्छ। साथै राशि अनुसारका पत्थर जडित औँठीहरू पनि निर्माण गरिन्छ।
1: प्रोप्राइटर संजय हेकतराज, बाराही ज्वेलर सुनचाँदी पसल, न्यू रोड कालिका मार्ग, चोक दमौली, तनहुँ।
0: सम्पर्क 9846-41-633, 9817-15-098, 9864-0383-85।
2: दमौली FM 94.2 समुदायको आवाज।

0: बाह्र पनि सकियो, अब कुन कलेज रोज्ने होला?
1: किन अन्यलमा प्रदेशमै उत्कृष्ट नतिजा दिन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त पराशर कलेज व्यासचार दमौलीमा भर्ना खुलिसक्यो।
0: कुन कुन विषयमा नि?
1: चार वर्षे बिबिएस, बिए र बिएड प्रथम वर्षमा सीमित सिटमा भर्ना भइरहेको छ।
0: कक्षा कहिलेदेखि छ?
1: 2083 साल साउन 4 गतेदेखि नियमित कक्षा सञ्चालन हुँदैछ।
2: उत्कृष्ट नतिजा, गुणस्तरीय शिक्षा र उज्जवल भविष्यको सही रोजाई, पराशर कलेज व्यासचार दमौली।
3: सीमित सिट भएकाले आजै सम्पर्क गर्नुहोस्।

0: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार गोठे ट्रस राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
1: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। आल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
0: अनि त्यो कहाँ पाइन्छ त?
1: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
2: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड आल्मुनियम उद्योग, मोबाइल 9846614438।
3: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, शोरूम
2: ब्यास 3 दुर्गा मन्दिर लाइन मेन रोड दमौली,
3: फर्निचर उद्योग
4: ब्यास 11 मुसे खोला 10 भाइ नयाँ पुल,
2: मोबाइल नम्बर 9916664683,
5: 9856342034।
6: 94.2 दमौली FM समुदायको आवाज।
2: डेंगु संक्रमणबाट आफू र आफ्नो परिवारलाई बचाउनका लागि सावधानी अपनाऊ।
7: डेंगुबाट बच्ने उपायहरू: शुद्ध झुलको प्रयोग गर्नुहोस्।
2: लामखुट्टेको टोकाईबाट बचाउने धूप तथा झोलको रिपेलेन्ट प्रयोग गर्नुहोस्।
7: पुरै बाहुला भएका अथवा लामो बाहुला भएका कपडा लगाउनुहोस्।
2: ट्याङ्की र कुलरहरू हप्तामा एकचोटि सफा गर्नुहोस्।
7: वरपर पानी जम्न नदिनुहोस्।
2: डेङ्गुका कुनै पनि लक्षण देखिएमा उपचारका लागि स्वास्थ्य संस्था जानुहोस्। डेङ्गु रोगका लक्षणहरू:
7: अत्याधिक पेट दुख्नु, तारन्तार बान्ता हुनु, बान्तामा रगत देखिनु, दिशामा रगत देखिनु, नाक वा गिजाबाट रगत बग्नु, अत्याधिक आलस्यता, बैचनी वा चिटचिटापन हुनु।
2: यी र यस्ता लक्षणहरू देखिएमा तुरन्त नजिकको स्वास्थ्य संस्था वा चिकित्सकको सल्लाह सुझाव पालना गर्नुहोला।
7: जनहितका लागि नेपाल रेडको सोसाइटी जिल्ला शाखा तनहुँ।
2: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
8: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास 2 पाइन्छ नि दिदी।
2: हो र, कति खोजे पदमचोकमा पो रहेछ त।
8: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
2: विवाह, व्रतबन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
8: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास 2 पदमचोक, दमौली तनहुँ। सम्पर्क नम्बर 9840001, 9066373344।
0: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार गोठे ट्रस राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
1: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। आल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
0: अनि त्यो कहाँ पाइन्छ त?
1: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
2: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड आल्मुनियम उद्योग, मोबाइल 9846614438।
3: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, शोरूम
2: ब्यास 3 दुर्गा मन्दिर लाइन मेन रोड दमौली,
3: फर्निचर उद्योग
4: ब्यास 11 मुसे खोला 10 भाइ नयाँ पुल,
2: मोबाइल नम्बर 9816664683,
5: 9856343434।
9: बाह्र पनि सकियो, अब कुन कलेज रोज्ने होला?
10: किन अन्यलमा, प्रदेशमै उत्कृष्ट नतिजा दिन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त पराशर कलेज ब्यासचार दमौलीमा भर्ना खुलिसक्यो।
9: कुन कुन विषयमा नि?
10: 4 वर्षे बीबीएस, बीए र बीएड प्रथम वर्षमा सीमित सिटमा भर्ना भइरहेको छ।
9: कक्षा कहिलेदेखि छ?
10: 2083 साल साउन 4 गतेदेखि नियमित कक्षा सञ्चालन हुँदैछ।
11: उत्कृष्ट नतिजा, गुणस्तरीय शिक्षा र उज्जवल भविष्यको सही रोजाई, पराशर कलेज ब्यास 4 दमौली।
12: सीमित सिट भएकाले आजै सम्पर्क गर्नुहोस्।

0: कालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एकमात्र पसल पशुपति सुनचाँदी पसल छँदैछ नि, त्यही जानुपर्छ।
1: पशुपति सुनचाँदी पसल कहाँ छ नि यो?
0: यो त हाम्रै तमौली बजारको ब्यास 2 सफा सडकमा छ नि। त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन चाँदी हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ। साथै चाँदीका कलात्मक थाल, कचौरा, कलश, करुवा, गिलास, चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि। सस्तो मूल्य, उत्कृष्ट डिजाइन, हजुर तपाईँको परिवारको पहिलो रोजाई, शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुनचाँदी पसल गोल्ड एन्ड सिल्भर सप्लायर्स ब्याच 2 सफा सडक दमौली। प्रोप्राइटर मोहन कुमार विश्वकर्मा, विकास सदाशङ्कर। फोन 0656531336, 0656501459। मोबाइल नम्बर 9803880384, 9846379131।

0: सेट मिनीहार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न। आज त म आफै गएर किनेर ल्याउँछु।
1: हेर न हेर बुद्धि, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नुहुन्न। त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराली सुनचाँदी पसलमा जानुपर्छ।
0: हजुर, हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्। प्रोप्राइटर डम्बर बराली, ब्यास्तिन सफा सडक दमौली, इलिसा फेन्सी भएको घरमा। मोबाइल नम्बर 9856253780, 9814852518 र 9065153332।

0: वर्षा लागेपछि पानी जमेर लेउ लागेर हैरान भएको छु म त।
1: ल दाई पनि टाइल्स लगाइदिनुस् न, पानी पनि जम्दैन लेउ पनि लाग्दैन, बेकार हैरान हुनै पर्दैन।
0: अनि बहिनी टाइल्स कहाँबाट ल्याउने त?
1: ठुल दाई पनि हाम्रै व्यास नगरपालिकाको एक अमरेलीमा संसार मार्बल एन्ड ग्रेनाइट ट्रेस खुलेको छ नि। अनि ठुल दाई त्यहाँ त बाथरुम किचन कौसीमा राख्ने उत्कृष्ट र गुणस्तरका मार्बल ग्रेनाइट कजरिया ब्रान्डका टाइल्स पाइँदो रहेछ नि।
0: हो र बहिनी, उसो भए म त पानी दिँदा हुने बित्तिकै ठुलो भाउजूलाई लिएर जान्छु नि।
1: बरु छिटै जानुहोस् दाई, साइला काकाले भन्दै हुनुहुन्थ्यो त्यहाँ त भर्खरै सामान चिटो गर्नु कुखुरा भन्दा पनि निकै सस्तोमा छ र नि त।
0: ए त्यसो भए तिमीसँग फोन नम्बर छ र बहिनी?
1: भनी दाई मोबाइलमा टिपिहाल्नुहोस् त।
0: भन त भन।
1: 98 560 79 437।
0: फेरि एकपटक भन त।
1: 98 560 79 437।
2: संसार मार्बल एन्ड ग्रेनाइट टेरस व्यास नगरपालिका एक अमरेली गुरुस्तरमा विश्वास सेवामा।

0: कुनै पनि सँगै लिएर कतै भएका त
1: हेर नानी, अब चाडबाड पनि आउन लाग्यो, काकीलाई नयाँ गमला चाहियो रे, केही घरयासी सामान ल्याउनु छ, अनि नातिलाई नि खेलाउन नभई भएन भनेको छ। यी सबै सामान किनेर नातिलाई स्कुल लैजानु पर्ने, म त अलि हतारमा छु है नानी, गएँ है नानी अहिलेलाई।
0: पुस्ताका हतार गर्नु पर्दैन नि, यी सबै सामान किन्न अब दुई तिनवटा पसल पसल चार्नु पर्दैन नि काका।
1: त्यो खरब खरब सामानहरू एउटै पसलमा कहाँ पाइन्छ त नानी?
0: काकालाई थाहा छैन, अब त हाम्रै दमौली बजारको सफा सडकमा 99+ इजी मार्ट खुलेको छ नि काका। त्यहाँ त काका घर आएपछि सबै सामानहरू, कस्मेटिक, स्टेसनरी, बच्चाका सबै सामानहरू, प्लास्टिकका आइटम, गमला, सिसाका सबै प्रकारका बोतलहरू एकदमै सस्तो मूल्यमा पाइन्छ नि काका।
1: 99 इजी मार्ट दमौली व्यास्तिन सफा सडक नगरपालिका सन्वे मुक्तिनाथ बैङ्कको आडैमा। मोबाइल नम्बर 97 4 23 46 118।

ओइ साइला सल्ला घरे माइली र काइलाई पनि खबर गर्दियो भए भोलि बिहानै चामल लगेर माथिल्लो गाउँमा नुनसँग साथी जानु पर्छ हिउँ परेर तलबाट सामान आएन रे।

0: लाउलाउ र खाउखाउको बेलामा पनि आफ्ना रहर भने कति मेटाएनन् हो यी बुढाले।
1: होइन, के को गन्थन हो सानी?
0: केही होइन, आफूलाई भने कस्तो सुनको गरगहना लगाएर हिँड्न मन लागेको छ, हजुर भने कुरै बुझ्नुहुन्न।
1: सुनको गहना? होइन, यस्तो महँगो सुन जता पायो त्यता किन्न त भएन नि।
0: हेर्नुहोस्, बाराई ज्वेलर सुनचाँदी पसलमा भने अनुसारको आधुनिक डिजाइनका गरगहनाहरू पाइन्छ।
1: कहाँ छ बाराई सुनचाँदी पसल?
0: दमौलीको न्यू रोड कालिका मार्गको चोकैमा रहेको पसलमा कम्प्युटर प्रविधिबाट नापतौल गरी आधुनिक डिजाइनका गरगहनाहरू ग्यारेन्टीका साथ निश्चित समयमा तयार गरिन्छ। साथै राशि अनुसारका पत्थर जडित औँठीहरू पनि निर्माण गरिन्छ।
1: प्रोप्राइटर संजय हेकतराज, बाराही ज्वेलर सुनचाँदी पसल, न्यू रोड कालिका मार्ग, चोक दमौली, तनहुँ।
0: सम्पर्क 9846-41-633, 9817-15-089, 9846-033-85।
2: आहा, कस्तो राम्रो रङ रोगन! मार्बल, टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
3: यो त भूपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
2: मैले पनि घर बनाउनु छ, भूपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
4: भूपाल हार्डवेयर, ब्यास 4 मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोप्राइटर भूपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्मुनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565-65-319, 98-560-27-319।

सुकी सक्यो घाँस, वनमा आगो लाग्यो भने जीव जन्तुको नाश, वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पीर मान्छ, फागुन

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौँ। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्नै नदिऊ। लागिहालेमा होसियारी पूर्वक आगो निभाइहालौ।
1: डिभिजन वन कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
2: डेंगु संक्रमणबाट आफू र आफ्नो परिवारलाई बचाउनका लागि सावधानी अपनाऊ।
3: डेंगुबाट बच्ने उपायहरू: शुद्ध झुलको प्रयोग गर्नुहोस्।
2: लामखुट्टेको टोकाइबाट बचाउने धूप तथा झोलको रिपेलेन्ट प्रयोग गर्नुहोस्।
3: पुरै बाहुला भएका अथवा लामो बाहुला भएका कपडा लगाउनुहोस्।
2: ट्याङ्की र कुलरहरू हप्तामा एकचोटि सफा गर्नुहोस्।
3: वरपर पानी जम्न नदिनुहोस्।
2: डेङ्गुका कुनै पनि लक्षण देखिएमा उपचारका लागि स्वास्थ्य संस्था जानुहोस्। डेङ्गु रोगका लक्षणहरू:
3: अत्याधिक पेट दुख्नु, तारन्तार बान्ता हुनु, बान्तामा रगत देखिनु, दिशामा रगत देखिनु, नाक वा गिजाबाट रगत बग्नु, अत्याधिक आलस्यता, बैचनी वा चिटचिटापन हुनु।
2: यी र यस्ता लक्षणहरू देखिएमा तुरन्त नजिकको स्वास्थ्य संस्था वा चिकित्सकको सल्लाह सुझाव पालना गर्नुहोला।
3: जनहितका लागि नेपाल रेडको सोसाइटी जिल्ला शाखा तनहुँ।
4: सूचना
5: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनुहोला।
4: हाम्रा सेवाहरू:
5: सत्यवती निर्मल बाल मन्दिर पराशर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
4: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
5: स्थान: व्यास नगरपालिकाको भवनको पार्किङ साइड।
4: फोन नम्बर: 98 28 28 00 80 98 15 10 45 39।

0: आफूले पनि सँगै लिएर कतै भएका त
1: हेर नानी, अब चाडबाड पनि आउन लाग्यो, काकीलाई नयाँ गमला चाहियो रे, त्यही घरयासी सामान ल्याउनु छ, अनि नातिलाई नि खेलाउन नभई भएन भनेको छ, यी सबै सामान किनेर नातिलाई स्कुल लैजानु पर्ने, म त अलि हतारमा छु है नानी, गएँ है नानी अहिलेलाई।
0: काका हतार गर्नु पर्दैन नि, यी सबै सामान किन्न अब दुई तिनवटा पसल पसल चार्नु पर्दैन नि काका।
1: त्यो खरक खरक सामानहरू एउटै पसलमा कहाँ पाइन्छ त नानी?
0: काकालाई थाहा छैन, अब त हाम्रै दमौली बजारको सफा सडकमा 99+ इजी मार्ट खुलेको छ नि काका। त्यहाँ त काका घर आएपछि सबै सामानहरू, कस्मेटिक, स्टेसनरी, बच्चाका सबै सामानहरू, प्लास्टिकका आइटम, गमला, सिसाका सबै प्रकारका बोतलहरू एकदमै सस्तो मूल्यमा पाइन्छ नि काका।
1: 99 इजी मार्ट दमौली, व्यास्तिन सफा सडक, नगरपालिका सँगै मुक्तिनाथ ब्याङ्कको आडैमा। मोबाइल नम्बर 97 4 23 46 118।

0: ए नानी, कता हिँड्यौ छाता ओढेर? हतारमा छौ त।
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाई।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
1: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्समा अलगाडि छ नि दाई।
0: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी?
1: हो दाई, दमौलीको एक मात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास दुई कालिका मार्ग, दमौली तनाव।
1: प्रोप्राइटर सुरेश पुरी, मोबाइल नम्बर 98563 64444, 98563 66656।

0: World Inco Festivity Offer. Our pound host, 1 year old 200 Mbps Internet and Net TV. Sathman Dual Band Router, Nokia Beacon 1.1 Mesh Router, and Net TV Sets of Box. Matra Ru 12 Prati Mahina Ma. Sartharu Lago Hune Chan. Chito Bane Gai World Link.
1: आउनुहोस् गुणस्तरीय सेवा छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्
2: हैन कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको
1: कहाँ हुनु नि हाम्रै जीवन मोबाइल पसलमा नि
2: ए कता छ नि जीवन मोबाइल पसल के सुविधा छ मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिम कि भनेको
1: ल त्यसको लागि चिन्तै लिनु पर्दैन हाम्रै व्यस्तै दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा साथै आइफोन सामसुङ ओप्पो रेडमी ओनर भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि
2: हो र अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ चार त झन् टिक्दै टिक्दैन
1: मेरो नि त्यस्तै भएको थियो अस्ति बनाएर आएको अहिले त एकदम राम्रोसँग चल्छ छिटो र एकदम सस्तो अनि 20% छुटमा बनाउने रहेछन् हजुर पनि त्यही जानुस् न
3: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन् र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र दुई दुईवटा फोटो लिएर आउनुहोला
1: प्रोप्राइटर जीवन सुनार सम्पर्क नम्बर 97

0: ए नानी कता हिँड्यौ छाता ओढेर हतारमा छौ त
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाइ
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी
1: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्समा अल अगाडि छ नि दाइ
0: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी
1: हो दाइ दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन एयर कन्डिसनर रेफ्रिजरेटर एलइडी माइक्रोवेभ ओभन भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा पाइन्छ साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम ब्यास दुई कालिका मार्ग दमौली तनाव
1: प्रोप्राइटर सुरेश पुरी मोबाइल नम्बर 9556 63444 9556 63 6556
2: लोटी पर्दिरो विवरण
3: लोटी
4: खाली मेसेज व्हाट्सएप फेसबुक भाइबर खनै बने खै बिसा खैमै विश्वास आनन् फोनै खले पनि आफै विवरण खैमै आपिन खबै बने वित्तीय संस्था के पासवर्ड पिन खैमै आरी सुमी बैंक आफै बने आरी
5: सिद्धार्थ ब्याङ्क र क्यारे जन हेजरी जारी सन्देश
6: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई
7: डेंगू संक्रमणबाट आफू र आफ्नो परिवारलाई बचाउनका लागि सावधानी अपनाऊ
8: डेंगूबाट बच्ने उपायहरू शुद्ध झुलको प्रयोग गर्नुहोस्
7: लामखुट्टेको टोकाईबाट बचाउने धूप तथा झोलको रिपेलेन्ट प्रयोग गर्नुहोस्
8: पुरै बाहुला भएका अथवा लामो बाहुला भएका कपडा लगाउनुहोस्
7: ट्याङ्की र कुलरहरू हप्तामा एकचोटि सफा गर्नुहोस्
8: वरपर पानी जम्न नदिनुहोस्
7: डेङ्गुका कुनै पनि लक्षण देखिएमा उपचारका लागि स्वास्थ्य संस्था जानुहोस् डेङ्गु रोगका लक्षणहरू
8: अत्याधिक पेट दुख्नु तारन्तार बान्ता हुनु बान्तामा रगत देखिनु दिशामा रगत देखिनु नाक वा गिजाबाट रगत बग्नु अत्याधिक आलस्यता बैचनी वा चिटचिटापन हुनु
7: यी र यस्ता लक्षणहरू देखिएमा तुरन्त नजिकको स्वास्थ्य संस्था वा चिकित्सकको सल्लाह सुझाव पालना गर्नुहोला
8: जनहितका लागि नेपाल रेडको सोसाइटी जिल्ला शाखा तनहुँ

0: तपाईलाई थाहा छ, तपाई स्मार्ट देखिनको लागि सिलाइ र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौ तपाईलाई अझै सुन्दर। त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास दुई नाकको अगाडि कालिका मार्ग नजिकै छौ। आउनुहोस्, हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स, नाकुवा ब्यास दुई दमौली तनहुँ। सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले। सम्पर्क 9843138290, 9811715760।
1: Sincerely, it's your own Damoli FM 94.2 MHz.

0: काकीलाई नयाँ गमला चाहियो रे, त्यही घरयासी सामान ल्याउनु छ, अनि नातिलाई नि खेलाउन नभई भएन भनेको छ। यी सबै सामान किनेर नातिलाई स्कुल लैजानु पर्ने, म त अलि हतारमा छु है नानी, गएँ है नानी अहिलेलाई।
1: काका हतार गर्नु पर्दैन नि, यी सबै सामान किन्न अब दुई तिनवटा पसल पसल चार्नु पर्दैन नि काका।
0: त्यो खरक खरक सामानहरू एउटै पसलमा कहाँ पाइन्छ त नानी?
1: काकालाई थाहा छैन, अब त हाम्रै दमौली बजारको सफा सडकमा 99+ इजी मार्ट खुलेको छ नि काका। त्यहाँ त काका घर आएपछि सबै सामानहरू, कस्मेटिक, स्टेसनरी, बच्चाका सबै सामानहरू, प्लास्टिकका आइटम, गमला, सिसाका सबै प्रकारका बोतलहरू एकदमै सस्तो मूल्यमा पाइन्छ नि काका।
0: 99 इजी मार्ट दमौली व्यास्तिन सफा सडक नगरपालिका सँगै मुक्तिनाथ ब्याङ्कको आडैमा। मोबाइल नम्बर 97 4243 1118।

0: आहा, कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्री कृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुफत मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
0: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844-65-94-36, 9805-41-437।
1: व्यास 3 प्रशासन चोक दमौली।
2: दमौली FM 94.2 समुदायको आवाज।
3: पनि सकियो, अब कुन कलेज रोज्ने होला?
4: किन अन्यलमा प्रदेशमै उत्कृष्ट नतिजा दिन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त पराशर कलेज व्यासचार दमौलीमा भर्ना खुलिसक्यो।
3: कुन कुन विषयमा नि?
4: 4 वर्षे बिबिएस, बिए र बिएड प्रथम वर्षमा सीमित सिटमा भर्ना भइरहेको छ।
3: कक्षा कहिलेदेखि छ?
4: 2083 साल साउन 4 गतेदेखि नियमित कक्षा सञ्चालन हुँदैछ।
5: उत्कृष्ट नतिजा, गुणस्तरीय शिक्षा र उज्जवल भविष्यको सही रोजाई, पराशर कलेज व्यासचार दमौली।
6: सीमित सिट भएकाले आजै सम्पर्क गर्नुहोस्।

0: आफूले पनि सँगै लिएर पठाइनु भएका त
1: हेर नानी अब चाडबाड पनि आउन लाग्यो काकीलाई नयाँ गमला चाहियो रे त्यही घरयासी सामान ल्याउनु छ अनि नातिलाई नि खेलाउन नभई भएन भनेको छ यी सबै सामान किनेर नातिलाई स्कुल लैजानु पर्ने म त अलि हतारमा छु है नानी गए है नानी अहिलेलाई
0: काका हतार गर्नु पर्दैन नि यी सबै सामान किन्न अब दुई तिनवटा पसल पसल चार्नु पर्दैन नि काका
1: त्यो खरब खरब सामानहरू एउटै पसलमा कहाँ पाइन्छ त नानी
0: काकालाई थाहा छैन अब त हाम्रै दमौली बजारको सफा सडकमा 99+ इजी मार्ट खुलेको छ नि काका त्यहाँ त काका घर आएपछि सबै सामानहरू कस्मेटिक स्टेसनरी बच्चाका सबै सामानहरू प्लास्टिकका आइटम गमला सिसाका सबै प्रकारका बोतलहरू एकदमै सस्तो मूल्यमा पाइन्छ नि काका
1: 99 इजी मार्ट दमौली ब्यास्टिन सफा सडक नगरपालिका सँगै मुक्तिनाथ बैङ्कको आडैमा मोबाइल नम्बर 97

0: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
1: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक व्यास दुईमा पाइन्छ नि दिदी।
0: हो र, कति खोजे पदमचोकमा पो रहेछ त।
1: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
0: विवाह, व्रत बन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
1: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, व्यास दुई पदमचोक, दमौली, तनहुँ। सम्पर्क नम्बर 9840001, 9066373344।
2: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार गोठे ट्रस राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
3: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। अल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
2: अनि त्यो कहाँ पाइन्छ त?
3: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
0: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड अल्मुनियम उद्योग, मोबाइल 9846614438।
4: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, शोरूम
0: ब्यास 3 दुर्गा मन्दिर लाइन, मेन रोड, दमौली।
4: फर्निचर उद्योग
5: ब्यास 11 मुसे खोला, 10 भाइ नयाँ पुल।
0: मोबाइल नम्बर 9816664683,
6: 9856343।
7: तपाईँलाई थाहा छ, तपाईँ स्मार्ट देखिनको लागि सिलाई र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौँ तपाईँलाई अझै सुन्दर, त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास 2 नागको अगाडि कालिका मार्ग नजिकै छौँ। आउनुहोस्, हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स, नाकुवा ब्यास 2 दमौली, तनहुँ। सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले, सम्पर्क 9843338290, 9811751760।
8: मेसोना डिजिटल प्रस्तुत गर्दछ।

सूचना सूचना सूचना जलचर संरक्षण ऐन 2017 ब्यास नगरपालिका जलचर तथा जलीय जैविक विविधता संरक्षण ऐन 2081 अनुसार निम्न क्रियाकलाप गरी जलचर मार्नु वा समात्नु पूर्ण रूपमा निषेध गरिएको छ। जलचर सम्बन्धी निषेधित कार्यहरू विद्युतीय करेन्ट लगाउन नपाइने, विषालु रासायनिक पदार्थको प्रयोग गर्न नपाइने, विस्फोटक पदार्थको प्रयोग गर्न नपाइने, तिवारी जालको प्रयोग गर्न नपाइने, रात्रिको समयमा माछा मार्न नपाइने, खोला तथा ताल किनारमा फोहोर फाल्ने र पानी दूषित बनाउन नपाइने, ओत समाउन वा मार्न नपाइने, ब्यास नगरपालिका क्षेत्रभित्रका कलेस्ती, छाप्दी, साँगे, बुल्दी, रिस्ती, खिर खाँदी जस्ता खोला नाला, ताल, पोखरी, तलैयाहरूमा ब्यास नगरबाट अनुगमनका क्रममा विभिन्न प्रजातिका माछाहरू, असला, सर, फकेटा, बाम, बुदुना, गडौला, भित्ते लगायतका जलचरहरू माथि उल्लेखित निषेधित कार्यहरू गरी मार्ने वा हानि नोक्सानी गरेको पाइएमा ब्यास नगरपालिका जलचर तथा जलीय जैविक विविधता संरक्षण ऐन 2081 बमोजिम रु 2000 देखि अधिकतम रु 2,00,000 जरिवाना गरिनेछ। ब्यास नगरपालिका नगर कार्यपालिकाको कार्यालय दमौली तनहुँ गण्डकी प्रदेश नेपाल।

0: लाउलाउ र खाउ खाउको बेलामा पनि आफ्ना रहर भने कति मेटाएनन् हो यी बुढाले।
1: होइन, के को गन्थन हो सानी?
0: केही होइन, आफूलाई भने कस्तो सुनको गरगहना लगाएर हिँड्न मन लागेको छ, हजुर भने कुरै बुझ्नुहुन्न।
1: सुनको गहना? होइन, यस्तो महँगो सुन जता पाए त्यता किन्न त भएन नि।
0: हेर्नुहोस्, बाराइ ज्वेलर सुनचाँदी पसलमा भने अनुसारको आधुनिक डिजाइनका गरगहनाहरू पाइन्छ।
1: कहाँ छ बाराइ सुनचाँदी पसल?
0: दमौलीको न्यू रोड कालिका मार्गको चौकैमा रहेको पसलमा कम्प्युटर प्रविधिबाट नापतौल गरी आधुनिक डिजाइनका गरगहनाहरू ग्यारेन्टीका साथ निश्चित समयमा तयार गरिन्छ। साथै राशि अनुसारका पत्थर जडित औँठीहरू पनि निर्माण गरिन्छ।
1: प्रोप्राइटर सञ्जय हेकतराज, बाराही ज्वेलर सुनचाँदी पसल, न्यू रोड, कालिका मार्ग, चोक, दमौली, तनहुँ।
0: सम्पर्क 9846-41-633, 9817-15-089, 9864-0385।
2: सेट मिनी हार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न, आज त म आफै गएर किनेर ल्याउँछु।
3: हेर न हेर बुद्धि, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नुहुन्न। त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराली सुनचाँदी पसलमा जानुपर्छ।
2: हजुर, हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्। प्रोप्राइटर डम्बर बराली, ब्यास्तिन सफा सडक, दमौली, इलिसा फेन्सी भएको घरमा। मोबाइल नम्बर 9856-25-380, 9814-5852 र 9865-15-332।

0: दाई केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
1: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि, स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
0: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
1: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस, ब्यास्तुई न्यू रोड अथवा लौडारी किचन हाउस, सफा सडक, दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 0656 563 715 र 98 41 12 07 40।

0: आफूलाई पनि सँगै लिएर कटाइनु भएका त
1: हेर नानी अब चाडबाड पनि आउन लाग्यो काकीलाई नयाँ गमला काइयुरी केही घरयासी सामान ल्याउनु छ अनि नातिलाई नि खेलाउन नभई भएन भनेको छ यी सबै सामान किनेर नातिलाई स्कुल लैजानु पर्ने म त अलि हतारमा छु है नानी गएँ है नानी अहिलेलाई
0: काका हतार गर्नु पर्दैन नि यी सबै सामान किन्न अब दुई तिनवटा पसल पसल चार्नु पर्दैन नि काका
1: त्यो खरब खरब सामानहरू एउटै पसलमा कहाँ पाइन्छ त नानी
0: काकालाई थाहा छैन अब त हाम्रै दमौली बजारको सफा सडकमा 99+ इजी मार्ट खुलेको छ नि काका त्यहाँ त काका घर आएपछि सबै सामानहरू कस्मेटिक स्टेसनरी बच्चाका सबै सामानहरू प्लास्टिकका आइटम गमला सिसाका सबै प्रकारका बोतलहरू एकदमै सस्तो मूल्यमा पाइन्छ नि काका
1: 99 इजी मार्ट दमौली व्यास्तिन सफा सडक नगरपालिका सँगै मुक्तिनाथ ब्याङ्कको आडैमा मोबाइल नम्बर 97 4 23 46 118

0: वर्षा लागेपछि पानी जमेर लेउ लागेर हैरान भएको छु म त।
1: ल दाई पनि टाइल्स लगाइदिनुस् न, पानी पनि जम्दैन लेउ पनि लाग्दैन, बेकार हैरान हुनै पर्दैन।
0: अनि बहिनी टाइल्स कहाँबाट ल्याउने त?
1: फुल्दै पनि हाम्रै व्यास नगरपालिकाको एक अमरेलीमा संसार मार्बल एन्ड ग्रेनाइट ट्रेस खुलेको छ नि। अनि फुल्दै त्यहाँ त बाथरुम किचन कौसीमा राख्ने उत्कृष्ट र गुणस्तरका मार्बल ग्रेनाइट कजरिया ब्रान्डका टाइल्स पाइँदो रहेछ नि।
0: हो र बहिनी, उसो भए म त पानी दिँदा हुने बित्तिकै ठुलो भाउजूलाई लिएर जान्छु नि।
1: बरु छिटै जानुहोस् दाई, साइला काकाले भन्दै हुनुहुन्थ्यो त्यहाँ त भर्खरै सामान चिटो गर्नु कुखुरा भन्दा त निकै सस्तोमा छ र नि त।
0: ए त्यसो भए तिमीसँग फोन नम्बर छ र बहिनी?
1: छ नि दाई, मोबाइलमा टिपिहाल्नुहोस् त।
0: भन त भन।
1: 98 560 79 437।
0: फेरि एकपटक भन त।
1: 98 560 79 437।
0: संसार मार्बल एन्ड ग्रेनाइट टेरेस व्यास नगरपालिका एक अमरेली गुरुस्तरमा विश्वास सेवामा सन्तुष्टि।
2: नेपाल वन पैदुवार उद्योग व्यवसाय संघ तनहुको आग्रह। हरियो वन, स्वच्छ हावा, जीवनदायी पानी, यी सबै प्रकृतिले दिएको अनमोल उपहार हुन्। तर सानो लापरवाहीले भयवाहपन डडेलो निम्त्याउँछ, जसले वनस्पति मात्र होइन कयौं निर्दोष जीव जन्तुको ज्यान लिन्छ। नदी, खोल्सी, मुहानहरू सुकेर पानीको अभाव बढ्छ। हामी सबैले मिलेर यो संकट रोक्न सक्छौ। सचेत बनौ, जिम्मेवार नागरिक बनौ, जंगलमा आगो नबालौ, निभाएर मात्र छोडौ। सिगरेटको ठुटा वा ज्वलनशील पदार्थ फालेर प्रकृतिलाई जोखिममा नपारौ। डढेलो देखेमा तुरुन्तै वन कार्यालय वा स्थानीय प्रशासनलाई खबर गरौ। वन संरक्षणको जिम्मेवारी सबैको साझा दायित्व हो, हातेमालो गरौ। हरियाली बचाऊ, जीव जोगाऊ, पानीको स्रोत संरक्षण गरौ। नेपाल वन पैदुवार उद्योग व्यवसाय संघ तनहु।

0: सूचना सूचना सूचना
1: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनु होला।
0: हाम्रा सेवाहरू
1: सत्यवती निर्मल बाल मन्दिर परासर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
0: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
1: स्थान व्यास नगरपालिकाको भवनको पार्किङ साइड।
0: फोन नम्बर 98 28 28 00 80 98 15 10 45 49।

0: आहा, कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्री कृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
0: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844694036, 9805414437।
1: व्यास 3 प्रशासन चोक दमौली।
2: Sincerely, it's your own Damoli FM 94.2 MHz.

0: आफूले पनि सँगै लिएर कटाइनु भएका त
1: हेर नानी अब चाडबाड पनि आउन लाग्यो काकीलाई नयाँ गमला चाहियो रे केही घरयासी सामान ल्याउनु छ अनि नातिलाई नि खेलाउन नभई भएन भनेको छ यी सबै सामान किनेर नातिलाई स्कुल लैजानु पर्ने म त अलि हतारमा छु है नानी गए है नानी अहिलेलाई
0: पुस्ताका हतार गर्नु पर्दैन नि यी सबै सामान किन्न अब दुई तिनवटा पसल पसल चार्नु पर्दैन नि काका
1: त्यो खरक खरक सामानहरू एउटै पसलमा कहाँ पाइन्छ त नानी
0: काकालाई थाहा छैन अब त हाम्रै दमौली बजारको सफा सडकमा 99+ इजी मार्ट खुलेको छ नि काका त्यहाँ त काका घर आएपछि सबै सामानहरू कस्मेटिक स्टेसनरी बच्चाका सबै सामानहरू प्लास्टिकका आइटम गमला सिसाका सबै प्रकारका बोतलहरू एकदमै सस्तो मूल्यमा पाइन्छ नि काका
2: 99 इजी मार्ट दमौली ब्यास्टिन सफा सडक नगरपालिका सँगै मुक्तिनाथ बैङ्कको आडैमा मोबाइल नम्बर 97

सूचना सूचना सूचना जलचर संरक्षण ऐन 2017 ब्यास नगरपालिका जलचर तथा जलीय जैविक विविधता संरक्षण ऐन 2081 अनुसार निम्न क्रियाकलाप गरी जलचर मार्नु वा समात्नु पूर्ण रूपमा निषेध गरिएको छ। जलचर सम्बन्धी निषेधित कार्यहरू विद्युतीय करेन्ट लगाउन नपाइने, विषालु रासायनिक पदार्थको प्रयोग गर्न नपाइने, विस्फोटक पदार्थको प्रयोग गर्न नपाइने, तिवारी जालको प्रयोग गर्न नपाइने, रात्रिको समयमा माछा मार्न नपाइने, खोला तथा ताल किनारमा फोहोर फाल्ने र पानी दूषित बनाउन नपाइने, ओत समाउन वा मार्न नपाइने, ब्यास नगरपालिका क्षेत्रभित्रका कलेस्ती, छाप्दी, साँगे, बुल्दी, रिस्ती, खिर खाँदी जस्ता खोला नाला, ताल, पोखरी, तलैयाहरूमा ब्यास नगरबाट अनुगमनका क्रममा विभिन्न प्रजातिका माछाहरू असला, सर, फकेटा, बाम, बुदुना, गडौला, भित्ते लगायतका जलचरहरू माथि उल्लेखित निषेधित कार्यहरू गरी मार्ने वा हानि नोक्सानी गरेको पाइएमा ब्यास नगरपालिका जलचर तथा जलीय जैविक विविधता संरक्षण ऐन 2081 बमोजिम रु 2000 देखि अधिकतम रु 2,00,000 जरिवाना गरिनेछ। ब्यास नगरपालिका नगर कार्यपालिकाको कार्यालय दमौली तनहुँ गण्डकी प्रदेश नेपाल।

0: सूचना सूचना सूचना
1: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनु होला।
0: हाम्रा सेवाहरू
1: सत्यवती निर्मल बाल मन्दिर परासर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
0: प्रोप्राइटर सिटीबीटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
1: स्थान व्यास नगरपालिकाको भवनको पार्किङ साइड।
0: फोन नम्बर 98-28-28-00-80 98-15-10-45-39।
2: तपाईलाई थाहा छ तपाई स्मार्ट देखिनको लागि सिलाई र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौ तपाईलाई अझै सुन्दर। त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास 2 नाकको अगाडि कालिका मार्ग नजिकै छौ। आउनुहोस्, हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स नाकुवा ब्यास 2 दमौली तनहुँ। सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले। सम्पर्क 98-4-13-38-290 98-171-51-760।
3: समुदायको आवाज।

0: आज विक्रम सम्वत 2083 साल साउन 29 गते शुक्रबार श्रावण शुक्ल द्वितीय 14 अगस्त सन् 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री विनु शर्मासँगै सरोज कोइरालाको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल बैंक सधैं सँगै अघि। एनसी एग्रोटेकको उत्पादन च्याउ भनेकै राजा च्याउ।
2: देउवा फर्केर सम्पर्क कार्यालयमा सीमित। रोल्पामा पहिरोमा परि 10 जनाको मृत्यु। सुदूरपश्चिममा नयाँ सरकार बन्दै संचार माध्यममाथि दबाव बढाउँदै सरकार। लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले गोर्खापत्र दैनिकमा छापिएको विश्वका 165 देशका पर्यटक शीर्षकको शुभ समाचार।
0: अन्नपूर्ण संरक्षण क्षेत्रमा गत वर्ष 11 लाख पर्यटकले भ्रमण गरेका छन्। यो क्षेत्रमा 6 लाख आन्तरिक पर्यटक पुग्दा 5,08,476 पर्यटक विदेशी घुम्न आएका थिए। यो संख्या हालसम्मकै बढ़ी मानिएको छ। अन्नपूर्ण क्षेत्रमा आर्थिक वर्ष 2082-83 घुम्न आएका 5 लाख भन्दा बढ़ी विदेशी पर्यटक 165 देशका रहेका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप प्रमुख डाक्टर रविन कडरियाले बताउनुभयो। उहाँले भन्नुभयो, अन्नपूर्ण क्षेत्रमा एक वर्षमा 165 देशका नागरिकले भ्रमण गरेका छन्। पदमार्गले विश्व जोड़ेको छ। एकै साथ विश्वभर यहाँका पदमार्गको प्रचार भएको छ। गत वर्ष यति धेरै मुलुकका नागरिकको भ्रमणले अन्नपूर्ण क्षेत्र विश्व पर्यटनको पहुँचमा रहेको सन्देश दिएको एक्यापले जनाएको छ। उहाँले भन्नुभयो, जति धेरै मुलुकका पाहुना आए त्यति नै बढ़ी प्रचार प्रसार हुने हो। उनीहरूले खिचेका तस्विर भिडियोले विश्वभर अन्नपूर्ण क्षेत्रको थप प्रवर्धन भएको छ। अघिल्लो आर्थिक वर्षमा अन्नपूर्ण क्षेत्र घुम्न आएका पर्यटक मध्ये सबैभन्दा बढ़ी भारतीय छन्। आर्थिक वर्ष 2082-83 भारतका मात्र 3,75,797 पर्यटक अन्नपूर्ण क्षेत्रमा घुमघामका लागि आएका छन्। दोस्रोमा रहेको चिनिया पर्यटकको संख्या 12,539 रहेको छ। तेस्रो नम्बरमा रहेको अमेरिकी पर्यटकको संख्या 9,884 रहेको छ।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो। जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो। अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो। किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
5: ए भतिज, त एकाएक शाकाहारी भइस रे, कमजोर होला है कमजोर।
6: ल काका, भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि।
5: जे पाए त्यही खालास, अनि रोगले समात्ला।
6: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ। न रोगको डर, न त पैसा नै धेरै लाग्ने।
4: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
1: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ। एनसी एग्रोटेकको उत्पादन।
5: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
7: यो हो नेपाली रेडियो।
8: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। करिब 5.5 महिना विदेश बसाएपछि बिहिबार स्वदेश फर्किएका नेपाली काँग्रेसका पूर्व सभापति शेरबहादुर देउवा विमानस्थलबाट सिधै आफ्नो पक्षको सम्पर्क कार्यालय चुन्देवी पुगेका छन्। देउवा फर्किएसँगै नेपाली काँग्रेसभित्रको विवाद थप तरंगित भएको छ। दिउँसो 12:30 बजेतिर थाई एयरको विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएका देउवालाई स्वागत गर्न नेपाली काँग्रेस संस्थापन इतर पक्षका नेता तथा कार्यकर्ता विमानस्थल क्षेत्र पुगेका थिए। देउवालाई विमानस्थलमा बाजा गाजा र सांस्कृतिक झाँकी सहित स्वागत गरियो। उनको स्वागतमा विमानस्थल अगाडि सुदूरपश्चिम प्रदेशका काँग्रेस कार्यकर्ताले झाँकी प्रदर्शन गरेका थिए। देउवालाई स्वागत गर्न ठूलो तामझाम गरिएको थियो। देउवा नेता कार्यकर्ता र शुभेच्छुक सँगै इतर पक्षको सम्पर्क कार्यालय चुन्देवी पुगेका थिए। संस्थापन इतर पक्षका नेता कार्यकर्ता देउवालाई स्वागत गर्न विमानस्थल प्रवेश गर्ने गोल्डेन गेट अगाडि, नमस्ते गेट अगाडि र तिलगंगा आँखा अस्पताल अगाडिको खाली ठाउँमा भेला भएका थिए। देउवालाई स्वागत गर्न सुदूरपश्चिम प्रदेशबाट इतर पक्षका कार्यकर्ता 2 बस रिजर्भ गरेर बुधबार का दिन नै काठमाडौँ आएका थिए। केही कार्यकर्ता भने जहाजबाटै काठमाडौँ आएका थिए। विमानस्थलबाट सनरूफ गाडीमा हात हल्लाउँदै चुनदेवी पुगेका देउवाले त्यहाँ उपस्थित नेता तथा कार्यकर्तालाई सम्बोधन गर्दै वर्तमान सरकारप्रति कडा टिप्पणी गरे। देउवाले आफूलाई राजा ज्ञानेन्द्रले समेत अप्ठ्यारोमा पार्न नसकेको भन्दै यिनीहरूले के गर्न सक्छन् समेत भने। सरकारप्रति आक्रामक देखिएका देउवा अदालतप्रति भने नरम देखिएका थिए। उनले सम्पत्ति शुद्धिकरण लगायत विषय उठाएर सरकारले आफूलाई दुःख दिन खोजेको बताए। उनले आफूमा बदलाको भावना भने नभएको बताएका छन्। गत भदौ 23 र 24 गतेको जेएनजी आन्दोलनका क्रममा साङ्घातिक आक्रमणमा परि घाइते भएका देउवा फागुन 13 गते उपचार गर्न सिङ्गापुर एयरलाइन्सको उडानबाट सिङ्गापुर पुगेका थिए। चैत 7 गते उनी थप उपचार गर्न भन्दै सिङ्गापुरबाट हङकङ पुगेका थिए। स्वदेश फर्केपछि देउवाले एउटा अपिल पनि जारी गरेका छन्। अपिलमा उनले शक्ति प्राप्त गर्न होइन, राष्ट्रिय एकता सुदृढ गर्न आफू फर्किएको उल्लेख गरेका छन्। उनले प्रतिशोधको बाटो नभई मेलमिलापको मार्ग रोज्नुपर्नेमा जोड़ दिँदै राष्ट्रिय एकताका लागि सर्वपक्षीय सहकार्य आवश्यक रहेको समेत बताएका छन्। चुनदेवी स्थित इतरपक्षको सम्पर्क कार्यालयमा पार्टी सभापतिकै हैसियतमा देउवाको छुट्टै नेम प्लेट राखिएको छ। सम्पर्क कार्यालयमा सभापति शेरबहादुर देउवा लेखिएको नेम प्लेट र बोर्ड टाँसिएको छ। इतरपक्षले विशेष महाधिवेशनबाट सभापति भएका गगन थापाको नेतृत्व अस्वीकार गर्दै देउवा नै सभापति रहेको दावी गर्दै आएको छ। निर्वाचन आयोग र सर्वोच्च अदालतले गगन थापाको नेतृत्वलाई मान्यता दिएपछि देउवा पक्षले निर्णयमा पुनरा अवलोकन गर्न दिएको निवेदनलाई सर्वोच्चले निस्सा दिएको छ भने इतर पक्षले शुक्रबारदेखि काठमाडौँमा भेला बोलाएको छ। भेलालाई देउवाले सम्बोधन गर्ने कार्यक्रम छ। नेपाली काँग्रेसले पार्टीमा विवाद बढेका बेला पूर्व सभापति देउवाले अभिभावकीय भूमिका निर्वाह गर्ने विश्वास लिएको छ। नेपाली काँग्रेस केन्द्रीय समितिको बिहिबार बसेको बैठकपछि प्रवक्ता देवराज चालिसेले जारी गरेको विज्ञप्तिमा यस्तो विश्वास व्यक्त गरिएको छ। 5.5 महिनापछि फर्किए देउवा विमानस्थलबाट सिधै चुनदेवी सम्पर्क कार्यालयमा। शीर्षकमा आजको नागरिक दैनिकमा यो खबर छ।
0: रोल्पामा बस्ती नै बग्यो, पुरिएका मध्ये 10 शव भेटियो, 3 अझै बेपत्ता। शीर्षकमा कान्तिपुर दैनिक खबर लेख्छ। रोल्पाको थबाङ गाउँपालिका 5 वा कोटल 12 गाउँ बुधबार दिउँसोसम्म सामान्य थियो। स्थानीय नियमित कामकाजमै थिए। साँझ 6 बजेपछि करिब 1.5 घण्टासम्म भारी वर्षा भयो। वर्षाकै बीच स्थानीयले पशु चौपाया भित्र्याउने काम गरे। बेलुका 7:30 बजेतिर कोटल 12 गाउँको सिरानबाट 81 लेदो सहितको भेल खस्यो। वर्षा कम हुनै लाग्दा 81 ठूलो आवाजमा माथिबाट लेदो सहितको पहिरो खस्दा स्थानीय घरबाट निस्कनै सकेनन्। पहिरोमा परेर नयाँ र पुराना गरेर गाउँका 11 घर गोठ पुरिए। ती घरभित्र रहेका 13 पनि पुरिए। 81 लेदो सहितको पहिरो खसेपछि कोही भाग्न सकेनन्। माथिबाट आएको पहिरोमा सबै पुरिए। छिमेकी गाउँका ढुकमन रोका मगरले भने पहिरो खस्दा ज्यान जोगाउने क्रममा भागेका 3 मध्ये 2 युवाले मात्र ज्यान जोगाए। गम्भीर घाइते भएका लाई सुलीचौर हुँदै बुटबल पठाइएको उनले बताए। पहिरोमा घर पुरिएर ज्यान जोगाउने प्रयास गरेकी स्थानीय 18 शान्ति पुनसहित 13 घरसँगै पहिरोभित्रै फँसे। पहिरो खस्दा भागेर जोगिएका घाइते 22 हिमाल पुन मगर र 25 सञ्जय घरती मगरले प्रहरीलाई 100 नम्बरमा घटनाबारे जानकारी गराएका थिए। लगत्तै घटनास्थल पुगे पनि रातिको समयमा भएकाले प्रहरी र स्थानीयले उद्धार कार्यलाई तीव्रता दिन सकेनन्। वर्षासँगै विद्युत लाइन समेत अवरूद्ध भएको थियो।
2: सुदूरपश्चिम प्रदेशमा प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले बिहिबार दिएको राजीनामा प्रदेश प्रमुख नजीर मियाले स्वीकृत गरेका छन्। प्रदेश सभा बैठकलाई सम्बोधन गर्दै राजीनामा घोषणा गरेका शाहले त्यसपछि प्रदेश प्रमुख समक्ष पत्र बुझाएका थिए। एमाले दिएको समर्थन असार 31 फिर्ता लिएपछि शाह नेतृत्वको सरकार अल्पमतमा परेको थियो। उनी काँग्रेसबाट मुख्यमन्त्री भएका थिए। नयाँ सरकारका लागि शुक्रबार 11 बजेसम्म दावी गर्न दलहरूलाई आह्वान गरिएको छ। शाहको राजीनामा पछि सुदूरपश्चिम प्रदेशका 5 मुख्यमन्त्री नेपाली कम्युनिष्ट पार्टी नेकपा सुदूर प्रदेशसभा संसदीय दलका नेता खगराज भट्ट बन्ने सम्भावना छ। यो प्रदेशमा काँग्रेस एमाले गठबन्धन टुटेपछि एमाले नेकपा गठबन्धन बनेको छ।
0: ब्याङ्कले ऋण दिएको अनुसन्धान प्रहरीले गर्ने कि राष्ट्र ब्याङ्कले। शीर्षकमा कान्तिपुर दैनिक खबर लेख्छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले विक्रम सम्बत 2076 बैंक अफ काठमाडौँ बीओके का तत्कालीन प्रमुख कार्यकारी अधिकृत सीईओ लगायत 11 कर्मचारीलाई पक्राउ गर्यो। प्रहरी अनुसन्धानपछि खोलाको बगर धितो राखेर ऋण दिएको भन्दै ब्याङ्किङ कसुर तथा नक्कली कृत्य कागजातमा आरोपमा उच्च अदालतमा मुद्दा चलाइयो। अदालतले 3 वर्ष अघि ऋणी सुरेन्द्र श्रेष्ठलाई दोषी ठहर गर्यो। सीईओ सहित 10 कर्मचारीले सफाई पाए। यो मुद्दा अहिले सर्वोच्च अदालतमा विचाराधीन छ। प्रभु ब्याङ्कका पूर्व अध्यक्ष देवी प्रकाश भट्टचन्द, पूर्व सीईओ अशोक शेरचन्द लगायत कर्मचारी जोडिएको ब्याङ्किङ कसुरमा सीआईबीले कार्तिक 2082 अनुसन्धान थाल्यो। प्रभु ब्याङ्क र प्रभु मनी ट्रान्सफर बीचको कारोबार अनुसन्धान सकिएपछि सरकारी वकिलको कार्यालयले उच्च अदालतमा मुद्दा दायर गर्यो। यो पनि विचाराधीन छ, जबकि साउन 2082 राष्ट्र ब्याङ्कले यस ब्याङ्कमा विशेष निरीक्षण गरेको थियो। राष्ट्र ब्याङ्कले कसुर नदेखेको कारोबारमा प्रहरी अनुसन्धानले ठूलै कैफियत देखाएपछि मुद्दा चलेको हो। स्मार्ट टेलिकमले 29 पुष 2076 इन्भेस्टमेन्ट मेगा ब्याङ्कको कालीमाटी शाखाबाट दूरसञ्चारका पूर्वाधार सामग्री आयातका लागि प्रतिपत्र एलसी खोल्न ऋण सम्झौता गर्यो। 5.82 अर्ब यस्तो ऋण सम्झौतामा ओभरड्राफ्ट, दीर्घकालीन कर्जा, प्रतिपत्र, बिल, ब्याङ्क जमानत र अल्पकालीन शीर्षकका कर्जाहरू लिइयो। यस्तो कर्जाका लागि स्मार्ट टेलिकमले मेसिनरी तथा औजार धितो राखेको थियो। ब्याङ्कले यही आधारमा स्मार्ट टेलिकमलाई ऋण दियो। ब्याङ्कले धितो मानेको औजार तथा मेसिन सरकार मातहत गएपछि आफ्नो रकम उठाउन धितो लिलामी प्रक्रिया अगाडि बढ़ायो। अहिले यही विषयमा सीआईबीले अनुसन्धान गरी मुद्दा दायर गरेको छ। राष्ट्र ब्याङ्कले यसमा केही बोलेको छैन। यी 3 विषयमा मात्रै होइन, ब्याङ्कले ऋण दिएका अन्य मामिलामा पनि प्रहरीले अहिले अनुसन्धान तीव्र पारेको छ। राष्ट्र ब्याङ्कले नियमित नियमन र सुपरिवेक्षणका क्रममा कैफियत भेटाउँदैन, तर सीआईबीको अनुसन्धानले धमाधम कैफियत देखाइरहेको छ। यही कारण कतिपय ब्याङ्कहरू पक्राउ परिरहेका छन् भने कतिपयले मुद्दा खेपिरहेका छन्। यस विषयमा राष्ट्र ब्याङ्क मौन छ। विभिन्न ब्याङ्कका प्रमुख कार्यकारीदेखि कर्मचारीहरू पक्राउ परे पनि नियमन गर्ने मुख्य जिम्मेवारी बोकेको संस्थाका अधिकारीमाथि कुनै अनुसन्धान भएको देखिँदैन। आफ्नो नियमन कार्यक्षेत्रभित्र रहेका संघ संस्थामाथि अनुसन्धान र कार्यवाही भइरहँदा राष्ट्र ब्याङ्कको मौनता सर्वत्र चासोको विषय बनेको छ। ब्याङ्कले ऋण दिएको अनुसन्धान प्रहरीले गर्ने कि राष्ट्र ब्याङ्कले, शीर्षकमा कान्तिपुर दैनिकमा यो खबर छापिएको हो।
2: सरकारले कक्षा 5 सम्म अध्ययनरत विद्यार्थीलाई आन्तरिक परीक्षा लिन बन्द गरेपछि मूल्याङ्कनका लागि विद्यालयहरूले वैकल्पिक विधि अनुसरण गर्न थालेका छन्। शुरूमा वैकल्पिक विधिबाट विद्यार्थीको मूल्याङ्कन गर्न असहज महसुस भए पनि अहिले भने बानी परेको यसमा संलग्न शिक्षकहरूले प्रतिक्रिया दिएका छन्। तर एकै कक्षामा धेरै विद्यार्थी भएको विद्यालयमा भने झन्झटिलो भएको अनुभव पनि शिक्षकहरूको रहेको छ। गत चैत 13 गते बसेको मन्त्री परिषदको बैठकले स्वीकृत गरेको शासकीय सुधार सम्बन्धी कार्यसूचीले कक्षा 5 सम्म आन्तरिक परीक्षा लिने कार्य पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको थियो। आन्तरिक परीक्षाको सट्टा विद्यार्थीलाई मनोवैज्ञानिक असर र दबाव नपर्ने गरी वैकल्पिक मूल्याङ्कन प्रणालीको विकास गर्ने उक्त कार्यसूचीको बुदा नम्बर 89 उल्लेख गरिएको छ। सोही अनुसार विद्यार्थीको मूल्याङ्कन शुरू गरिएको विद्यार्थीहरूको भनाइ छ। जोजे स्थित बाल सेवा माध्यमिक विद्यालयका प्रधान अध्यापक मन्जु पाठकले विद्यार्थीको आन्तरिक मूल्याङ्कन गर्न अप्ठ्यारो नभएको तर शिक्षकहरूलाई कार्यबोझ भने बढेको बताउनुभयो। हरेक विद्यार्थीको छुट्टी अभिलेख व्यवस्थापन गर्नुपर्ने भएका कारण यसमा संलग्न शिक्षकलाई बोझ बढेको उहाँको भनाइ छ। तर यसअघि पनि कक्षा 1-3 सम्म निरन्तर मूल्याङ्कन प्रणाली अर्थात क्यास मार्फत विद्यार्थीको मूल्याङ्कन गरिरहेको हुनाले नौलो काम नभएको पाठकले बताउनुभयो। सरकारले